0: फ्यान्सी घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन फ्यान्सी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Zirconia.
1: Extreme energy drink.
2: के तपाईं निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशे सहर 8 नारायण स्थान चोक नबिल बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
7: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
8: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
7: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
8: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
7: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
8: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
7: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 066-520-152,
8: मोबाइल 97460-00454।
7: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
9: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
10: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
9: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
11: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
9: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
12: अया मरे नि आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
13: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
12: जान त जाने, बरु कहाँ जाने होला? खै
13: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
9: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
0: प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9865000271 र 9805677272।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 28 गते आइतबार, सन् 2026 जुलाई 12 तारीख असार कृष्ण पक्षको त्रयोदशी तिथि।
2: काया कैरन का साथ मा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको बाराको रेडियो बादल 89 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: आज र भोलि केही ठाउँमा आरी घोप्टेर मुसलधारे वर्षाको सम्भावना, बाढ़ी पहिरो र डुबानको जोखिम, आवश्यक सतर्कता अपनाउन आग्रह।
0: सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुम्बासीको सेल्टर पनि डुब्यो। बाजुराको हरिकवलका 42 बाढ़ी पीड़ित 1.5 महिनादेखि तिरपालमा।
1: कम्पनी कानून सम्बन्धी विधेयकको मस्यौदा तयार, सीएसआर रकम अब सरकारी कोषमा जम्मा गर्नुपर्ने।
0: चीनमा एक हप्तामै दोस्रो शक्तिशाली चक्रवात, झण्डै 20 लाख मानिसलाई सुरक्षित ठाउँमा सारियो।
1: र नर्वेलाई हराउँदै इंग्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा अहिले 7:15 बजे अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दै।
4: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556493333, 4935555।
0: काया कैरनमा अब खबरको सिलसिला शुरूमा आज र भोलिको मौसम सम्बन्धी खबर। आज र भोलि देशका केही ठाउँमा आरी घोप्टे र मुसलधारे वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका 1-2 ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भागका थोरै ठाउँमा तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका 1-2 ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना छ। साथै 3 प्रदेश कोशी, बागमती र गण्डकीको पहाड़ी क्षेत्रका 1-2 ठाउँमा पनि अति ठूलो पानी पर्ने सम्भावना छ। लगातारको वर्षासँगै आकस्मिक बाढ़ी, पहिरो, नदी कटान, गेगरान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने भएकोले आवश्यक पूर्व तयारी र सावधानी अपनाउन विपद प्राधिकरणले अनुरोध गरेको छ। विशेष गरी नदी, खोला, खोल्सा आसपासका क्षेत्र पहिरोको जोखिम भएका ठाउँका नागरिक तथा नदी किनारको बस्तीमा बसोबास गर्दै आएका नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ। यात्रामा पनि सावधानी अपनाउन भनिएको छ। प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, पालिका तथा स्वयंसेवक सहित सबै सरकारवाला निकायलाई उद्धार तथा प्रति कार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त राजमार्ग तथा सड़कमा डोजर, एस्कावेटर र लोडर जस्ता उपकरण तयारी अवस्थामा राख्न तथा विपद व्यवस्थापन समितिहरूसँग समन्वय गरेर पूर्व तयारीलाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ। साथै वर्षा र बाढ़ी सम्बन्धी जानकारीका लागि 1155, विपद सहायता 1234, नेपाल प्रहरीको 100 तथा सशस्त्र प्रहरी बल 1114 नम्बर मोबाइल नम्बर सुरक्षित राख्न र आवश्यकता परे तत्काल सम्पर्क गर्न प्राधिकरणले भनेको छ। साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अध्यावधिक मौसमी पूर्वानुमान तथा चेतावनीको नियमित जानकारी लिन पनि सबैलाई आग्रह गरिएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले वैशाख 11 सुकुम्बासीलाई सुरक्षित ठाउँमा लैजान खोला किनारको बस्ती खाली गर्नु परेको फेसबुकमा स्टाटस लेख्नु भएको थियो। उहाँकै निर्देशनमा भोलिपल्ट बिहानैदेखि बस्तीहरूमा डोजर चल्यो, विस्थापित भएका सुकुम्बासीलाई होल्डिङ सेन्टरमा लगियो। तर सुरक्षाका लागि सारिएका उनीहरू झनै असुरक्षित भए। डुबानमा परेका उनीहरूले बस्ती भत्काउँदा बचेका अलिअलि सामान, ओढ्ने ओछ्याउने खानेपानी र नियमित खाने औषधि समेत जोगाउन सकेनन्। प्रधानमन्त्री बालेन्द्र शाहले वैशाख 11 सामाजिक सञ्जाल फेसबुकमा डुबानमा परेका बस्तीको तस्विर शेयर गर्दै खोला किनारमा सुकुम्बासी असुरक्षित भएकाले उनीहरूको सुरक्षाका लागि बस्ती खाली गर्नु परेको स्टाटस लेख्नु भएको थियो। उहाँले लेख्नु भएको थियो, बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षाको बाढ़ीका कारण काठमाडौँका नदी किनारमा रहेका हजारौं मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छाड्दै भाग्नु परेको अनि सरकारले उद्धार गर्नु परेको दृश्य। यो वर्षदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि हो। यो समस्यालाई अब आउने वर्षका लागि थाँती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनु पर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु। प्रधानमन्त्री शाहले नदी किनारका सुकुम्बासीहरूलाई सुरक्षित ठाउँमा लैजान बस्ती खाली गर्नु परेको स्पष्टीकरण दिनुभएको थियो र भोलिपल्ट बिहानैदेखि सरकारले सुकुम्बासी बस्तीहरूमा डोजर चलायो। तर सरकारले सुरक्षाका लागि भनेर सुकुम्बासीहरूलाई राखेको होल्डिङ सेन्टर नै असुरक्षित भनेको छ। अस्ति शुक्रबार राति 12:30 किर्तिपुरमा रहेको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेपछि विस्थापित सुकुम्बासी थप विचल्लीमा परेका छन्। सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुम्बासीको सेल्टर पनि डुब्यो। आजका पत्र पत्रिकामा यसबारे खबर छ। हामीले यो खबर कान्तिपुर दैनिकबाट लिएका छौं।
0: फेरि पनि बाढ़ी पीड़ितकै खबर। बाजुराको बुढ़ीनन्दा नगरपालिका एक हरिकवलका 42 परिवार 1.5 महिनादेखि तिरपाल टाँगेर बस्दै आएका छन्। जेठ 14 गएको बाढ़ी पहिरोले बुढ़ीनन्दा नगरपालिका एक हरिकवल मटेला पाट तोला र भर्तीकौ साडाका 245 परिवार विस्थापित भएका थिए। तीमध्ये हरिकवलका 42 परिवारका घर पूर्ण रूपमा क्षति भएका थिए। हरिकवल मटेला पाटतोल र साउनेका पूरै बस्ती उच्च जोखिममा पर्नुका साथै हजारौं रोपनी खेतीयोग्य जमीनमा क्षति पुगेको छ। बस्तीको खानेपानी, विद्युत, सड़क, कुलो र पादुका बाल विकास विद्यालय लगायतका संरचना पूर्ण रूपमा क्षति भएका छन्। 42 परिवारको बास तिरपालमुनि छ। हरिकवलका 42 परिवार सबै हलिया हुन्। बुढ़ीनन्दा नगरपालिकाका उपमेयर रामबहादुर बोहराले विस्थापित परिवारको लागि खाद्यान्न र नगरपालिकाको समन्वयमा जिल्ला रेडक्रस सोसाइटी र इन्टरनेशनल नेपाल फेलोशिप नामक गैर सरकारी संस्थाले सहयोग गरेको बताउनुभयो। 42 परिवारहरू घरभित्र बस्न सक्ने अवस्था नहुँदा 1 महिनादेखि तिरपाल टाँगेर पालमुनि बस्दै आएका छन्। हरिकवल गाउँका 42 परिवारका 203 बसोबास गर्छन्। तीमध्ये बाल बालिका 32, महिला 80, पुरूष 82, वृद्ध 7, अपाङ्गता 2 बसोबास छ। बुढ़ीनन्दा कोड़ा नम्बर 1, 2, 3 र 4 बस्ती अति जोखिममा छ। नयाँ पत्रिका दैनिकले यो खबर छापेको छ।
1: भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत एक विशेष सुशासन अनुगमन इकाई राख्न प्रस्ताव गरिएको छ। सरकारले स्वीकृत गरेको भ्रष्टाचार विरूद्धको राष्ट्रिय रणनीतिक योजनामा यस्तो प्रस्ताव गरिएको हो। सदाचारितामा आधारित भ्रष्टाचार मुक्त र समृद्ध राष्ट्र निर्माणको अवधारणासहित भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना ल्याइएको छ। असार 18 बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको यो रणनीतिक योजनालाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले अस्ति शुक्रबार सार्वजनिक गरेको हो। भ्रष्टाचार नियन्त्रण गर्न तथा सुशासन प्रवर्धनका लागि स्वतन्त्र संयन्त्रका रूपमा प्रधानमन्त्री कार्यालय मातहत रहने इकाईको संरक्षक प्रधानमन्त्री रहनुहुनेछ। यस इकाईले भ्रष्टाचार विरूद्ध तथा सुशासन प्रवर्धनका सम्बन्धमा सूचना संकलन गर्ने तथा प्रमाण जुटाउने र प्रधानमन्त्रीलाई सिधै प्रतिवेदन पेश गर्नेछ। चुस्त, छरितो, गतिशील र स्वतन्त्र संयन्त्रका रूपमा यो इकाई रहने भनिएको छ। प्रधानमन्त्री संरक्षक रहने यस इकाईमा प्रधानमन्त्रीले नियुक्त गरेका वा तोकेका वरिष्ठ अनुसन्धानकर्ता, तथ्याङ्क विश्लेषक, साइबर सुरक्षा विज्ञ, कानूनी सल्लाहकार, संचार अधिकृत र प्रशासन तथा समन्वय अधिकृत लगायतका विशेष विज्ञ रहने प्रस्ताव छ। यस इकाईले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले को एकीकृत अनुगमन संयन्त्रलाई सुदृढ बनाउनका साथै निर्देशक समिति तथा कार्य सम्पादन समितिको काममा सहयोग गर्नेछ। इकाईले आवश्यकता अनुसार कुनै पदाधिकारी वा विज्ञहरूलाई आमन्त्रण गरी आफ्नो जिम्मेवारी सम्पादनमा सहयोग लिन सक्नेछ। भ्रष्टाचार विरूद्धका सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागको विशेष टोली समेत परिचालन गर्न सकिने भनिएको छ। विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइसकिएको छ। यसै गरी संघ, प्रदेश र पालिका तीनै तहमा भ्रष्टाचार नियन्त्रणको लक्ष्य रणनीतिक योजनाले लिएको छ। भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालय मातहत विशेष इकाई राखिँदै आजको कान्तिपुर दैनिकमा खबर छ।
0: काया कैरनमा सरकारका कामबारे समीक्षा सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज र भोलि केही ठाउँमा आरी घोप्टे र मुसलधारी वर्षाको सम्भावना, बाढ़ी, पहिरो र डुबानको जोखिम, आवश्यक सतर्कता अप्नाउन आग्रह, सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुम्बासीको सेल्टर पनि डुब्यो, बाजुराको हरिकवलका 42 बाढ़ी पीड़ित 1.5 महिनादेखि तिरपालमा, भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालय मार्फत विशेष इकाई राखिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। सरकारले 100 दिनको अवधिमा सुशासन, प्रशासनिक सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास गरेको दावी गरेको छ। केही क्षेत्रमा सुधारका संकेत देखिए पनि गरीब, निम्नवर्ग, दलित, भूमिहीन, सुकुम्बासी, मिटर ब्याज पीड़ित लगायत सीमान्तकृत समुदायको दृष्टिकोणबाट हेर्दा सरकारका अहिलेसम्मका काम पूर्ण रूपमा आश्वस्त पार्ने देखिएको छैन।
3: सय दिनमा नागरिकको पक्षमा धेरै काम गरियो भन्दै सरकारले दावी गरिरहँदा गरीब, उत्पीड़ित तथा सीमान्तकृत समुदाय थुप्रै शास्ति र समस्यासँग जुधिरहेका छन्। सुकुम्बासीलाई वैकल्पिक व्यवस्था विनय हटाइएको भन्दै आलोचना भइरहेको छ। राष्ट्रिय मानवाधिकार आयोगले समेत होल्डिङ सेन्टरबाट बिना विकल्प हटाउने प्रक्रिया मानवाधिकारका दृष्टिले गम्भीर भएको जनाएको छ। उता आफ्ना माग र पुराना सम्झौता कार्यान्वयन नभएको भन्दै मिटर ब्याज पीड़ित फेरि काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका छन्। यसले सरकारका प्रतिबद्धता र कार्यान्वयन बीच अझै ठूलो दूरी रहेको देखाउँछ। लेखक एवं पत्रकार जेबी विश्वकर्मा।
4: उत्पीड़ित र सीमान्तकृतको तर्फबाट हेर्दाखेरि चाहिँ कुनै पनि रूपान्तरण भएको देखिँदैन। बरू यो जुन जुन संकट बिहोरिरहनु पर्ने बाध्यता थियो, जस्तो भूमिहीनको कुरा गरौं वा सुकुम्बासीहरूको कुरा गरौं, जुन संकट बिहोरिरहनु परेको थियो त्यसमा थप संकट सिर्जना हुने काम चाहिँ बाल नेतृत्वको सरकार भएपछि देखिन्छ। जस्तो काठमाडौँकै कुरा गर्दाखेरि यहाँको भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीहरूको कुरा हेर्दाखेरि जुन तंगले आतंक सिर्जना गरेर भूमिहीन सुकुम्बासीहरूको बिजोग बनाउने काम भयो, यो त बरु यो विगतका सरकारहरूले पनि यति साह्रो बर्बरता त देखाएको थिएनन्। अहिले भर्खरै गणेश नेपालीको कुरा हेर्ने हो भनेदेखि चाहिँ ठूलो आशा थियो कि यति ठूलो संघर्ष, विद्रोह गरिसके पछाडि केही परिवर्तन होला, हाम्रो जीवनमा सहजता होला भन्ने जो अपेक्षा थियो, अपेक्षामाथि कुठाराघात भएका कारणले आत्महत्या गर्नुपर्ने बाध्यता भयो। यसले के देखाउँछ भन्दाखेरि चाहिँ राज्य गरीबहरूप्रति, श्रमिकहरूप्रति, उत्पीड़ित समुदायप्रति झन बढ़ी कठोर, झन बढ़ी बर्बरता, झन बढ़ी दमनमा उत्रिएको देखिन्छ। उत्पीड़ितहरूले जुन अपेक्षा गरेको थियो अपेक्षामाथिको निकै ठूलो धोकाधरी भयो भन्ने नै मलाई लाग्छ।
3: रोजगारी, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, सम्मानजनक जीवनका आधारभूत सवालमा निम्न वर्गले अपेक्षित परिवर्तन महसुस गर्न सकेको देखिँदैन। यसो हुनुमा सरकारले गर्न नचाहेको होला कि गर्न खोज्दा पनि संरचनागत समस्या, कानूनी जटिलता र सीमित स्रोतका कारण परिणाम आउन नसकेको होला त।
4: बेरोजगारी जीवन बाँच्न पर्ने व्यक्तिहरूको लागि के हुन्छ, कुनै एउटा उज्यालो चित्र, कम्तीमा आशा जगाउने कुनै चित्र? बजेट विनियोजन गर्दाखेरि बजेटले बेरोजगारीमा बस्नु परेको भूमिहीनहरूको सन्दर्भमा वा गरीबहरूको सन्दर्भमा कुनै कार्यक्रम ल्याएको भए कमसेकम सरकारले केही गर्ला भन्ने आशा हुन्थ्यो, तर कुनै पनि त्यस्तो प्रकृतिको न कार्यक्रम आयो, न नीति आयो, न कुनै योजना आयो, न कुनै कार्यान्वयन गर्ने खालको सिलसिला देखियो। यसले चाहिँ के देखाउँछ भन्दाखेरि यो सरकारको इच्छा हुने वा नहुने भन्दाखेरि पनि गरीबहरूलाई, श्रमिकहरूलाई, मजदूरहरूलाई हेर्ने दृष्टिकोण नै समस्या छ भन्ने लाग्छ कि त्यो समुदायको मुक्ति नभइकन, त्यो समुदायको जीवन सहज नभइकन नेपाली समाजको रूपान्तरण हुन सक्दैन, विकास हुन सक्दैन, आर्थिक जीवनमा परिवर्तन हुन सक्दैन भन्ने सामान्य आधारभूत कुरामा पनि यो सरकारले गम्भीरतापूर्वक लिएको देखिँदैन।
3: संविधानले नेपाललाई सामाजिक न्यायमा आधारित कल्याणकारी राज्य बनाउने परिकल्पना गरेको छ, त्यसैले सरकारले सीमान्तकृत समुदायलाई राहतका पात्रका रूपमा होइन अधिकारका आधारमा हेर्नुपर्छ। भूमिहीन र सुकुम्बासीका लागि दीर्घकालीन आवास समाधान, मिटर ब्याज पीड़ितलाई शीघ्र न्यायसँगै सबै विपन्न र गरीब परिवारलाई रोजगारी सृजना, सामाजिक सुरक्षा, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच तथा नीति निर्माणमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सके मात्र सरकारले उनीहरूको विश्वास जित्न सक्छ।
1: गरीब, उत्पीड़ित तथा सीमान्तकृत समुदायको अवस्था र सरकारले गर्नुपर्ने कामबारे लेखक एवं अभियन्ता जेबी विश्वकर्मासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, सरकारले निजी क्षेत्रबाट संस्थागत सामाजिक उत्तरदायित्व अर्थात सीएसआर अन्तर्गत खर्च गरिँदै आएको रकम अब प्रत्यक्ष रूपमा खर्च गर्न नपाउने र सरकारी कोषमा जम्मा हुने गरी विधेयक मस्यौदा तयार गरेको छ। कम्पनी कानून कानून सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 को मसौदामा नेपालमा दर्ता भई संचालनमा रहेको कम्पनीको सीएसआर रकम आफैले खर्च गर्न नपाउने व्यवस्था गर्न लागि हो। प्रस्तावित विधेयकको व्यवस्था अनुसार निजी क्षेत्रले सीएसआर बापतको रकम सरकारले स्थापना गर्न लागेको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्नेछ। यो प्रस्ताव निजी क्षेत्रले लामो समयदेखि अभ्यास गर्दै आएको सीएसआर खर्च प्रणालीभन्दा फरक छ। अहिले उद्योग बैंक तथा वित्तीय संस्थाले आफ्नो मुनाफाको निश्चित हिस्सा स्थानीय समुदाय, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद, विपद व्यवस्थापन लगायतका क्षेत्रमा आफैले खर्च गर्दै आएका छन्। तर नयाँ मस्यौदाले यो रकम सरकार मातहतको कोषमा जम्मा गरी सरकारले तोकेको प्राथमिकता क्षेत्रमा परिचालन गर्ने व्यवस्था अघि सारेको छ। मस्यौदा अनुसार वार्षिक 25 करोड़ रूपियाँ भन्दा बढ़ी कारोबार गर्ने कम्पनीले हरेक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा 1% रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्नेछ। 25 करोड़ रूपियाँ भन्दा कम कारोबार गर्ने कम्पनीले पनि कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था प्रस्तावमा छ। तर उनीहरूले जम्मा गर्नुपर्ने रकम प्रष्ट उल्लेख छैन। यसलाई व्यवसायले अप्रत्यक्ष रूपमा थप कर असुली गर्न खोजेको रूपमा व्याख्या गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सीएसआर बापत छुट्याइएको रकम व्यवसाय आफैले खर्च गर्न पाउनुपर्ने बताउनुहुन्छ। कम्पनी कानून सम्बन्धी विधेयकको मस्यौदा तयार, सीएसआर रकम अब सरकारी कोषमा जम्मा गर्नुपर्ने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: झापाको दमक नगरपालिका 10, गौरादह नगरपालिका 5 र कमल गाउँपालिका 7 को संगम स्थलमा सरकारले झण्डे 2200 बीघा क्षेत्रफलमा नेपाल चीन मैत्री औद्योगिक पार्क निर्माण गर्ने योजना शुरू गर्यो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2077 साल फागुन 16 गते पार्कको शिलान्यास नै गर्नुभयो। तर शिलान्यास गरेको 5.5 वर्षमा पनि औद्योगिक पार्क निर्माणको सुरसार भने छैन। शिलान्यास गर्दा ओलीले 2 वर्षभित्रै पार्कभित्र 100 वटा उद्योग सञ्चालनमा ल्याउने दावी गर्नुभएको थियो। प्रोजेक्ट डेभलपमेन्ट एग्रीमेन्ट पीडीए लगायत आधारभूत तयारी पूरा नगरी हतारमा शिलान्यास गर्दा अहिले आयोजना अलपत्र परेको छ। पार्क शिलान्यास गर्दाको स्तम्भ समेत भत्किसकेको छ। पहिलो चरणमा 100 वटा उद्योग स्थापना गर्न लगानी बोर्डले 64 अर्ब रूपियाँ लगानी स्वीकृत गरेको थियो। पार्कमा विद्युतीय सामग्री उत्पादनका लागि चीनको लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेण्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सनले औद्योगिक पार्क निर्माण गर्ने भनिएको थियो। पार्कमा स्थापना हुने उद्योगले विद्युतीय गाड़ीदेखि मोबाइलसम्म उत्पादन गर्ने दावी गरिएको थियो। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार शुरूमा चिनिया कम्पनीले 942 बीघा जग्गा माग गरेको थियो। तर पार्कमा कति संख्या र कस्ता उद्योग स्थापना हुने भन्ने मा कार्यालय नै अन्यलमा रहेको छ। औद्योगिक पार्कको नाममा 1.19 अर्ब मुआवजा, शिलान्यास गरेको 5.5 वर्ष बित्यो तर नेपाल चीन मैत्री औद्योगिक पार्क बन्ने निश्चित छैन। नयाँ पत्रिकामा खबर छ।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका

0: आएर स्थानीय प्रशासनलाई पठाएको सन्देशमा निरन्तर वर्षाका कारण माथिल्लो क्षेत्रमा रहेको चीन तर्फको बोक्कु हिम नदीको जलस्तर बढ़िरहेको उल्लेख गर्दै भोटेकोशी नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
1: बागढुंगा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आएसँगै देशको यातायात क्षेत्रमा नयाँ प्रविधि हस्तान्तरण हुने भएको खबर आजको गोर्खा पत्रले छापेको छ।
0: काया कैरनमा अब पालो उखानको
1: रंग न ढंग भरि भंग
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: आज र भोलि केही ठाउँमा हेलिकप्टर र मुसलधारे वर्षाको सम्भावना, बाढ़ी पहिरो र डुबानको जोखिम, आवश्यक सतर्कता अपनाउन आग्रह।
0: सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुमवासीको सेल्टर पनि डुब्यो। बाजुराको हरिकवलका 42 बाढ़ी पीड़ित 1.5 महिनादेखि तिरपालमा।
1: कम्पनी कानून सम्बन्धी विधेयकको मस्यौदा तयार, सीएसआर रकम अब सरकारी कोषमा जम्मा गर्नुपर्ने।
0: चीनमा एक हप्तामै दोस्रो शक्तिशाली चक्रवात, झण्डै 20 लाख मानिसलाई सुरक्षित ठाउँमा सारियो।
1: र नर्वेलाई हराउँदै इंग्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा, अहिले 7:15 अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको हिजो आज हुनुपर्ने सूचना समाचारको प्राथमिकता तर अहिले हुने गरेका विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना किसान टेलिभिजन अगाडि बसेर खबरहरू हेर्दै सुन्दैछन्। खबरका शीर्षकहरू छन् आत्मदाह, आत्महत्या, हत्या, मृत्यु, बेपत्ता, घाइते, अनि लेखिएको छ समाचारको अन्त्यमा अब मौसम सम्बन्धी जानकारी। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
1: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटेको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिनवा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
3: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921180746।
4: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
5: मुटु रोगका बिरामी अब लम्जुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
4: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
6: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
4: स्थान सेवा मोडल हस्पिटल प्राली।

0: बैंक अगाड़ी बेसी सरसात लमजुंग संपर्क फोन नंबर 0663590999 मोबाइल 98477-69229
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ।
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
2: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं।
3: बाल विवाह नगराउ, बाल बालिकाको उज्यालो भविष्य सुनिश्चित गराउँ।

0: नमस्कार, रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org मा बिहान 6:35 बजेको मर्सेङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: मर्सेङ्गी छ डहरीमा निर्माणाधीन सुपर न्यादी जल विद्युत आयोजना निर्माणको अन्तिम चरणमा आगामी भदौभित्र विद्युत उत्पादन गर्ने तयारी। आगामी आर्थिक वर्षमा लमजुङका तीन स्थानीय तहमा विशेष अनुदान शून्य, जिल्लाका सबै स्थानीय तहलाई समपूरक बजेट आउने। दौर्दी गाउँपालिकाद्वारा 90 कृषि यन्त्र वितरण, कृषि आधुनिकीकरणमा नयाँ पहल, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ र कृषि विकास कार्यालयको संयुक्त अनुगमन र लमजुङको सुन्दर बजारमा औषधिजन्य रातो चौको व्यावसायिक खेती शुरू, अनलाइन मार्फत स्वदेश तथा विदेशमा बिक्री। अब समाचार विस्तारमा। लमजुङको नदी खोलामा निर्माणाधीन 40.27 मेगावटको सुपर न्यादी जल विद्युत आयोजनाले दुई महिनाभित्र विद्युत उत्पादन गर्ने तयारी गरेको छ। सिउरी न्यादी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको निर्माणको अन्तिम चरणमा पुगेको हो। मर्सेङ्गी गाउँपालिका 6 नाइचे गाउँ नजिकै विद्युत गृह निर्माण गरेको सो आयोजनाको मर्सेङ्गी गाउँपालिका 6 डहरेमाथि बाँध क्षेत्र रहेको छ। आयोजनाको सबै संरचना निर्माणको अन्तिम चरणमा पुगेकोले आगामी भदौ मसान्तभित्र परिपूर्ण विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना प्रबन्धक विराट भट्टले जानकारी दिनुभयो। उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि सो आयोजनाले करिब 5 किलोमिटर प्रसारण लाइन आफैले निर्माण गरेको छ। निर्माण कार्यको अन्तिम

0: चरणमा पुगेको सो आयोजनाले आयोजनाको विद्युत गृहदेखि न्यादी जल विद्युत आयोजनाको पावर हाउससम्म 5 किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेको हो। आयोजनाको विद्युत गृहदेखि न्यादीसम्म 14 वटा टावर मध्ये हालसम्म सबै टावरको जग निर्माण गरिसकेको र अब करिब एक हप्ताको मात्र काम बाँकी रहेको आयोजनाले जनाएको छ। प्रसारण लाइन र विद्युत संरचना सकिए लगतै भदौको अन्तिम साता परीक्षणको रूपमा विद्युत उत्पादन गरिने आयोजनाले जनाएको छ। आयोजनाको विद्युत खरिद बिक्री सम्झौता अनुसार 2081 असारभित्र विद्युत उत्पादन शुरू गर्ने तयारी रहे पनि निर्माण अवधि लम्बिएपछि 2082 असार मसान्तसम्म विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको थियो। गत वर्ष पनि बाढ़ीका कारण संरचना उपकरण तथा सवारी साधन लगायतमा क्षति पुगे पछि आयोजना निर्माण कार्य लम्बिएको हो। नेपाल विद्युत प्राधिकरण र कम्पनी बीच 2074 जेठ 19 गते विद्युत खरिद सम्झौता पीपीए भएको थियो। वर्षातको 6 महिना प्रति युनिट 4.80 रूपियाँ र 6 महिनाको हिउँदयाममा 8.40 रूपियाँको दरले विद्युत खरिद बिक्री हुने गरी सम्झौता भएको आयोजनाले जनाएको छ। हाई हिमालय र धवलागिरी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट प्रणालीले निर्माण गरिरहेको उक्त आयोजना सक्न 7 अर्ब रूपियाँ लागत प्रक्षेपण गरिएको छ। आयोजनामा एनएमबी बैंकको अगुवाईमा 6 वित्तीय संस्थाले 5.25 अर्ब रूपियाँ अर्थात 75% लगानी गरेका छन्। 1.75 अर्ब रूपियाँ अर्थात 25% सो पूँजी लगानी हुने आयोजनामा गाँधी ग्रुप पावर कम्पनी मुख्य संस्थापक प्रबन्धक रहेको छ। आयोजनामा 20 मेगावटका 2 टर्बाइन जडान हुनेछ। आयोजनाबाट वार्षिक 235.76 गिगावट घण्टा विद्युत उत्पादन हुनेछ। उत्पादन विद्युत आयोजना स्थलदेखि 11 किलोमिटर टाढाको टारेकुना 132 केभी सब स्टेशनमा जोडिनेछ। आगामी आर्थिक वर्षमा लमजुङका 3 वटा स्थानीय तहले संघीय सरकारबाट विशेष अनुदान नपाउने भएको छ। जिल्लाको मधुनेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका र कोलसुथर गाउँपालिकाले विशेष अनुदान नपाउने भएका हुन्। जिल्लाको कोलसुथर गाउँपालिकाले चालू आर्थिक वर्षमा पनि विशेष अनुदान नपाएकोमा आगामी आर्थिक वर्षमा विशेष अनुदान नपाउनेमा 3 वटा स्थानीय तह भएका हुन्। सरकारले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार विशेष नगरपालिका, दोर्दी गाउँपालिका र मर्सेङदी गाउँपालिकाले पनि विशेष अनुदान अन्तर्गत चालू प्रकृतिको बजेट शून्य रहेको छ। सोबाहेक रायनस नगरपालिका र सुन्दरबजार नगरपालिकामा भने विशेष अनुदान अन्तर्गत पूँजीगत प्रकृतिको बजेट विनियोजन शून्य रहेको छ। विशेषगर नगरपालिकाले विशेष अनुदान अन्तर्गत पूँजीगततर्फ 1.80 करोड़ पाउने भएको छ भने दोर्दी गाउँपालिकाले सोही शीर्षकमा 1.55 करोड़ र मर्सेङदी गाउँपालिकाले 1.93 करोड़ पाउने भएको छ। त्यसै गरी रायनस नगरपालिकाले विशेष अनुदान अन्तर्गत चालू प्रकृतिको 1 करोड़ र सुन्दरबजार नगरपालिकाले सोही शीर्षकमा 1.05 करोड़ पाउने भएको छ। आगामी आर्थिक वर्षमा जिल्लाका सबै स्थानीय तहहरूले पूँजीगत प्रकृतिको समपूरक बजेट पाउने भएका छन्। पूँजीगत प्रकृतिको समपूरक बजेट अन्तर्गत नगरपालिकातर्फ 5.13 करोड़ र गाउँपालिकातर्फ 6.93 करोड़ गरी 12.06 करोड़ विनियोजन भएको छ। बजेट विवरण अनुसार समपूरकतर्फ सबैभन्दा धेरै जिल्लाको बेसी सहरनगरपालिकाले 2.58 करोड़ भएको छ। सोबाहेक मर्सेङदी गाउँपालिकाले 2.88 करोड़, दूधपोखरी गाउँपालिकाले 2.33 करोड़, दोर्दी गाउँपालिकाले 1.50 करोड़, रायनस नगरपालिकाले 1.22 करोड़, मध्यनेपाल नगरपालिकाले 1.13 करोड़, कोलसुथर गाउँपालिकाले 22 लाख र सुन्दरबजार नगरपालिकाले 20 लाख मात्रै पाउने भएको छ। लमजुङको दोर्दी गाउँपालिकाले कृषि यन्त्रीकरण तथा नगदे बालीमा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत किसान तथा कृषक समूहलाई विभिन्न प्रकारका आधुनिक कृषि यन्त्र वितरण गरेको छ। कृषि क्षेत्रमा आधुनिक प्रविधिको पहुँच विस्तार गर्दै उत्पादन लागत घटाउने, श्रम अभावको समस्या समाधान गर्ने तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यका साथ गाउँपालिकाले कुल 90 वटा कृषि यन्त्र वितरण गरेको हो। वितरण गरिएका सामग्रीमा 61 वटा हाते ट्र्याक्टर, 4 वटा कफी पिल्पर मेसिन, 5 वटा ग्रास कटर मेसिन, 17 वटा मकै छोड़ाउने मेसिन तथा 3 वटा इलेक्ट्रिक ड्रायर रहेका छन्। किसान तथा कृषक समूहलाई अनुदान कार्यक्रम मार्फत हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो। अध्यक्ष अधिकारीले कृषिको आधुनिकीकरण बिना उत्पादन वृद्धि सम्भव नभएको उल्लेख गर्दै कृषि यन्त्रको प्रयोगले खेतीपातीलाई छिटो सहज गुणस्तरीय र व्यावसायिक बनाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। वहाँले आधुनिक प्रविधिको प्रयोगले समय र श्रमको बचत हुनुका साथै उत्पादन लागत कम भई किसानको आमदानी समेत बढ़ने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष अधिकारीका अनुसार गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर किसान मैत्री कार्यक्रम सञ्चालन गर्दै आएको छ। युवालाई कृषि पेशातर्फ आकर्षित गर्न नगदे बाली उत्पादन विस्तार गर्ने परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्ने तथा कृषि क्षेत्रलाई आत्मनिर्भर र आय आर्जनमुखी बनाउने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने वहाँको भनाई छ। गाउँपालिकाले वितरण गरेका कृषि यन्त्रको प्रभावकारी उपयोगबाट दौड़दीका किसानलाई खेतीपातीमा सहजता आउने उत्पादन वृद्धि हुने र कृषि व्यवसाय थप प्रतिस्पर्धी तथा व्यावसायिक बन्ने अपेक्षा गरिएको छ। स्थानीय किसानले पनि यस्ता प्रविधि मैत्री कार्यक्रमले कृषिका कार्यमा उत्साह थपिएको र भविष्यमा अझ बढ़ी आधुनिक उपकरण उपलब्ध गराउनु पर्ने अपेक्षा व्यक्त गरेका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ र कृषि विकास कार्यालय लमजुङले चालू आर्थिक वर्षमा सञ्चालन भएका विभिन्न कृषि तथा पशुपालन सम्बन्धी योजना तथा कार्यक्रमको संयुक्त स्थलगत अनुगमन गरेका छन्। गण्डकी प्रदेश अन्तर्गत जिल्ला स्थित कार्यालय मार्फत संचालित कार्यक्रमको प्रभावकारिता कृषकले गरेका कार्य सम्पादन प्राप्त उपलब्धि सन्तुष्टि तथा सरकारी सहयोगको उपलब्धिबारे जानकारी लिन संयुक्त अनुगमन भएको हो। अनुगमन टोलीले सुन्दरबजार नगरपालिका 9 फूलबारी स्थित हाम्रो कोसेली रातो च्याउ उत्पादन केन्द्र सुन्दरबजार 7 स्थित जगतमाया गाई फार्म रायनस नगरपालिका स्थित उषा बंगुर तथा तरकारी फार्म जनहित कफी सहकारी संस्थाको कोल्ड स्टोर तथा धमिलीकुवा दुग्ध विकास सहकारी संस्थाको स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणको क्रममा फार्म तथा सहकारीले सञ्चालन गरेका गतिविधि सरकारी अनुदान तथा प्राविधिक सहयोगको उपयोग उत्पादन अवस्था र व्यवस्थापनका विषयमा कृषकहरूसँग छलफल समेत भएको थियो। अनुगमन टोलीले स्थानीय कृषकसँग प्रत्यक्ष छलफल गर्दै कृषि तथा पशुपालन व्यवसाय सञ्चालनको क्रममा भोग्नु परेका समस्या सरकारी निकायसँगको सहकार्य बजार व्यवस्थापन प्राविधिक सेवा तथा आगामी आवश्यकताबारे सुझाव समेत संकलन गरेको छ। कृषकले उत्पादन वृद्धि बजारीकरण प्राविधिक सहयोग र पूर्वाधार विकासमा थप सहयोग आवश्यक रहेको धारणा राखेका थिए। संयुक्त अनुगमन टोलीमा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्ण बहादुर गुरूङ प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनाल जिल्ला समन्वय अधिकारी महेश सुवेदी डिभिजन वन कार्यालय लमजुङका प्रमुख दीपक प्रसाद पण्डित जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत नेपाल पत्रकार महासंघ लमजुङ अध्यक्ष सन्देश पौडेल कृषि विकास कार्यालय लमजुङका प्रमुख किरण सिगदेल भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका प्रमुख डाक्टर सुनिल नेपानी तथा कृषि एवं भेटेरिनरी प्राविधिकहरूको सहभागिता रहेको थियो। सम्बन्धित कार्यालयहरूले यस्ता अनुगमनले सरकारी कार्यक्रमको प्रभावकारिता मूल्यांकन गर्न कृषकका वास्तविक आवश्यकता पहिचान गर्न तथा आगामी योजना र कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। तपाईं हुने सुन्दै हुनुहुन्छ मर्सङदेश समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 98564746।
4: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर? दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाय बमोजिम पहिलो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। 1. डुम्रे बेसी शहर सामे सड़कको बेसी शहरदेखि मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म। 2. पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको तिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म। यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थी छौ। जिल्ला प्रशासन कार्यालय लमजुङ।
8: ओहो दाई, तपाईँले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
9: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
8: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
10: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
11: प्रोप्राइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463038, 98463038।
12: सूचना। वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि, वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशेषकर नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
13: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 0665902334।
12: रोजगार सेवा केन्द्र बेसी सहर 98470145।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङको सुन्दरबजार नगरपालिका नौ फूलबारीका स्थानीय कृषक सुमन गुरूङले रातो चौको व्यवसायिक खेती शुरू गरेका छन्। केही महिनासम्म परिश्रमको रूपमा खेती गरेर सफल भएपछि युवा उद्यमी गुरूङले व्यावसायिक उत्पादन विस्तार गरेका हुन्। यसअघि मर्संगी गाउँपालिका चारका वडा अध्यक्ष समेत रहेका गुरूङले गत वर्षदेखि सुन्दरबजार स्थित आफ्नो घरसँगै रहेको करिब 4 रोपनी जग्गामा रातो चौको खेती गर्दै आएका हुन्। औषधीय गुणले भरिपूर्ण मानिने रातो चौको उत्पादनका लागि उक्त क्षेत्रको वातावरण अनुकूल रहेको पाएपछि व्यवसाय खेती शुरू गरेको गुरूङको भनाइ छ। विदेशमा रोजगारका लागि जानुभन्दा स्वदेशमै आधुनिक र व्यावसायिक कृषि अपनाएर राम्रो आमदानी गर्न सकिने सन्देश दिन आफूले रातो च्याउ खेतीलाई उदाहरणको रूपमा अघि बढ़ाएको गुरूङले बताउनुभयो। आगामी दिनमा उत्पादन बढ़ाउँदै थप युवालाई पनि यस व्यवसायमा आकर्षित गर्ने योजना रहेको उद्यमी गुरूङको भनाइ छ। रातो च्याउ जड़ीबुटीका रूपमा समेत प्रयोग हुने भएकोले यसको बजार माग निरन्तर बढ़िरहेको छ। हाल उत्पादन भएको च्याउमध्ये करिब 70% भन्दा बढ़ी अनलाइन मार्फत स्वदेश तथा विदेशका ग्राहकसम्म बिक्री वितरण भइरहेको गुरूङको भनाइ छ। माग बढ़दै गए पनि हालको उत्पादनले बजारको आवश्यकता पूर्ण रूपमा धान्न नसकेको गुरूङले बताउनुभयो। जिल्लामै पहिलो व्यावसायिक उत्पादन शुरू गरेको रातो च्याउ खेतीलाई प्रोत्साहन गर्न कृषि विकास कार्यालय लमजुङले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ। यस सहयोगले उत्पादन विस्तार र गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुगेको कृषि विकास कार्यालय लमजुङका प्रमुख किरण सिग्देलले बताउनुभयो। च्याउहरूको राजा मानिने रातो च्याउ औषधीय गुणले भरिपूर्ण च्याउको रूपमा परिचित छ। परम्परागत रूपमा विशेष गरी पूर्वी एसियामा यसको प्रयोग हुँदै आएको छ र पछिल्ला वर्षहरूमा यसको व्यावसायिक खेती तथा प्रयोग विश्वभर बढ़दै गएको छ। जड़ीबुटी तथा परम्परागत औषधिका रूपमा प्रयोग गरिने रातो च्याउ चिया कफी क्याप्सूल पाउडर बनाएर सेवन गरिन्छ। रोग प्रतिरोधात्मक क्षमता बढ़ाउन सहयोगीका रूपमा प्रयोग गरिने सो च्याउ स्वास्थ्य सम्बन्धी विभिन्न उत्पादन तथा हर्बल सामग्री बनाउन पनि प्रयोग गरिन्छ भने केही सौन्दर्य सामग्री उत्पादनमा पनि उपयोग हुने गरेको छ। रातो च्याउ स्वास्थ्यका लागि सम्भावित लाभदायक औषधीय च्याउ मात्र नभई उच्च मूल्यको कृषि उत्पादन पनि हो। यसको व्यावसायिक खेतीले किसानको आय आर्जन वृद्धि, रोजगारी सिर्जना, जड़ीबुटी उद्योगको विकास तथा कृषि क्षेत्रमा उद्यमशीलता प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ। यद्यपि यसलाई औषधिको विकल्पको रूपमा प्रयोग गर्नु अघि स्वास्थ्य कर्मीसँग परामर्श गर्नु उपयुक्त हुन्छ। लमजुङको बेसीसह नगरपालिका एक दलाल स्थित गाईखुरी झरनामा वर्षायाम शुरू भएसँगै पानीको बहाव बढ़ेको छ भने आन्तरिक पर्यटकको चहल पनि उल्लेख्य रूपमा बढ़ेको छ। झण्डै 70 मीटर भन्दा माथिबाट खस्ने मनमोहक झरनाले वर्षायाममा थप आकर्षक रूप लिने भएकोले दैनिक सयौं आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन्। डुम्रे बेसीसहर सड़क खण्डको छेउमै रहेको यो झरना सहज पहुँचको कारण पनि पर्यटकको रोजाईमा पर्ने गरेको छ। स्थानीय सम्झना परियारका अनुसार केही समय अघिसम्म सुनसान जस्तै रहेको झरनामा अहिले पानीको बहाव बढ़ेसँगै दैनिक 100 भन्दा बढ़ी स्थानीय पर्यटक आउने गरेका छन्। झरनाको चिसो पानीमा रमाउने, पौड़ी खेल्ने, तस्वीर तथा भिडियो खिच्ने र सामाजिक सञ्जालका लागि सामग्री तयार गर्ने युवा युवतीको विशेष भीड़ लाग्ने गरेको उहाँले बताउनुभयो। हाल बढ़दो गर्मी र वर्षासँगै झरनाको बहाव अझै आकर्षक बनेको छ। झरनाको फेदीमा बनेको प्राकृतिक पोखरीमा नुहाउने, परिवार तथा साथीभाइसँग रमाइलो गर्ने र प्राकृतिक दृश्य को आनन्द लिने पर्यटकको संख्या दिन प्रतिदिन बढ़िरहेको छ। स्थानीयका अनुसार पर्यटकको आगमनले आसपासका होटल, रेस्टुरेन्ट तथा साना व्यवसायमा समेत सकारात्मक प्रभाव पारेको छ। पर्यटकको बढ़दो चहल पहलले स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुगेको स्थानीयको भनाइ छ। हरियाली जंगलको बीचमा अवस्थित उचाइबाट झर्ने मनोरम झरना, प्राकृतिक पोखरी र सड़कसँगै सहज पहुँचका कारण गाईखुरी झरना वर्षायाममा लमजुङकै प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक रूपमा परिचित हुँदै गएको छ। स्थानीयले यसको संरक्षण र आवश्यक पूर्वाधार विकासमा थप ध्यान दिनुपर्ने आवश्यकता औल्याएका छन्। लमजुङको सुन्दर बजार नगरपालिका सात पाउदी बजार निवासी साहित्यकार लक्ष्मी प्रसाद मिश्र एकै मंचबाट दुई प्रतिष्ठित सम्मान प्राप्त गर्न सफल भएका छन्। चारू साहित्य प्रतिष्ठान नेपालको आठौं वार्षिक उत्सवको अवसरमा दाङको लमहीमा आयोजित कार्यक्रममा मिश्रलाई नगदसहित सम्मान पत्र प्रदान गर्दै दुई फरक सम्मानबाट सम्मानित गरिएको हो। साहित्य तथा सामाजिक क्षेत्रमा वहाँले पुर्याउँदै आएको योगदानको कदर स्वरूप प्रतिष्ठानले मिश्रलाई उक्त सम्मान प्रदान गरेको जनाएको छ। एकै समारोहमा दुई सम्मान प्राप्त गर्नु मिश्रका लागि मात्र नभई लमजुङ जिल्लाकै साहित्यिक क्षेत्रका लागि पनि गौरवको विषय बनेको छ। कार्यक्रममा देशका विभिन्न जिल्लाका साहित्यकार, श्रेष्ठ तथा श्रष्टा तथा साहित्य प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वार्षिक उत्सवको अवसरमा साहित्यिक सिर्जना सम्मान तथा श्रष्टबीच अनुभव आदान प्रदानका विविध कार्यक्रम समेत आयोजना गरिएको थियो। दुई सम्मान प्राप्त गरेसँगै साहित्यकार मिश्रले आफूलाई प्रदान गरिएको सम्मानले साहित्य सिर्जनाप्रति अझ जिम्मेवार र उत्साहित बनाएको प्रतिक्रिया व्यक्त गरेका छन्। वहाँले सम्मानका लागि चारू साहित्य प्रतिष्ठान नेपाल तथा सम्पूर्ण साहित्य प्रेमीप्रति आभार व्यक्त गर्नुभयो।
14: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: मर्संगी छ डहरीमा निर्माणाधीन सुपर न्यादी जल विद्युत आयोजना निर्माणको अन्तिम चरणमा आगामी भदौभित्रै विद्युत उत्पादन गर्ने तयारी। आगामी आर्थिक वर्षमा लमजुङका तीन स्थानीय तहमा विशेष अनुदान शून्य, जिल्लाका सबै स्थानीय तहलाई समपूरक बजेट आउने। तोर्दी गाउँपालिकाद्वारा 90 कृषि यन्त्र वितरण, कृषि आधुनिकीकरणमा नयाँ पहल। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ र कृषि विकास कार्यालयको संयुक्त अनुगमन र लमजुङको सुन्दर बजारमा औषधिजन्य रातो चौको व्यावसायिक खेती शुरू, अनलाइन मार्फत स्वदेश तथा विदेशमा बिक्री। बिहान 6:35 बजेको मर्स्याङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: धरहरा, भैरव अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
2: Extreme energy drink. Taste the difference. Feel the energy.

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania?
1: Extreme energy drink.
2: है ने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेसर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0663520019 0663520370 वा 590370 जानकारी गराउनुहोस्
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
5: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा बनाऊ हराभरा
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98562644

0: सन्तोष जी तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा
1: धन्यवाद संजय जी हेर्नुस् न घर ठडाउने काम मात्रै भएको छ अझै यसमा फलामको झ्याल ढोका च्यानल गेट स्टीलको रेलिङ कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि
2: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट स्टे भर्याङ गोलो भर्याङ कम्पाउन्ड जाली जीआई जाली स्टील रेलिङ स्टील भर्याङ ट्रस फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ
3: नोट हामी कहाँ अल्मुनियमको झ्याल ढोका पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ
4: बछलामाई सटर ग्रिल उद्योग विशिष्ट नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ
5: नारायण ढकाल थप जानकारीको लागि सम्पर्क 9843638518
6: अनि तयो कागज केमे छिवा
7: अँ झिल्काई
6: के पर्सनल नम्बर ब्लक लैबी
7: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिस तरी आएर ब्लक लैर खर्खाई
6: अनि बैंगरी
7: बैंगरी
6: अँ
7: चर चाहिँ तली लल्पर्दी
6: चम लल्पर्दी न आफै न मोबाइल नम्बर फेरदी अब दिएर ब्लक तयाई विषय आफै न ब्याङ्क दिए पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
7: सतर्क तन ठगी तब्द क्या जोगिन
8: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
10: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन के तनाव दियो ए खुसी
10: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
11: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ
12: प्रोपाइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932

0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909998 98477229. सेवा मोडल हस्पिटल प्राली।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचाँदी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: ओम मंगलम भगवान विष्णु मंगलम पुंडरीकाक्ष मंगलाय तनुहरी। लो अब दुलाले दुलाईलाई औठी लाइदिने।
2: अह म यो बिहे गर्दिन।
8: हैन के हो बिहे किन नगर्ने?
2: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
9: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
2: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
6: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
2: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने। बेच्दा पूर्ण मूल्य पाइने।
6: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने।
2: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने।
6: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
2: विश्वकर्मा नगरपालिका वडा नम्बर 7 लमजुङ। फोन नम्बर 0665210083।
1: सम्पर्क मोबाइल नम्बर 9857013375।
6: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा।
2: सुन भनेको विश्वास हो। विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: California. Extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
1: होली बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौं हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौं र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौं नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौं र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौं
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
2: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
5: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
2: टु फाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लामसुङ सम्पर्क 9841626344 9841626344

0: पेट हार्जोनी नशा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
1: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
0: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
1: सम्पर्क फोन 9849968।

नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा हामी समसामयिक विषयमा छलफल गर्छौ। सरकारले 100 दिनमा प्रभावकारी काम गरेको दावी गरे पनि सरकारका कतिपय कामको विरोध भइरहेको छ। खासगरी सुकुम्बासीलाई बिना विकल्प विस्थापित गरेको र अहिले होल्डिङ सेन्टरबाट समेत हटाउने तयारी गरेको प्रति धेरै आलोचना भइरहेको छ। राष्ट्रिय मानवाधिकार आयोगले काठमाडौँका विभिन्न ठाउँबाट हटाएर होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूलाई बिना विकल्प त्यहाँबाट समेत हटाउन शुरू गरिएको विषयमा आफ्नो गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। आयोगले सरकारलाई सुकुम्बासीहरूको मानवाधिकार जोखिममा पर्ने कुनै पनि काम नगर्न र उनीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न कड़ा निर्देशन दिएको छ। राज्यका कार्यकारी निकायहरूबाट बिना विकल्प होल्डिङ सेन्टरबाट हट्न अल्टिमेटम दिने, सेन्टरबाट हटाउने, खानाको पर्याप्त प्रबन्ध नगर्ने, विशेषत उनीहरूका आर्थिक, सामाजिक, सांस्कृतिक र नागरिक अधिकारप्रति सरकारका निकायहरूबाट अभिभावकत्व ग्रहण नगर्ने लगायतका अवस्था देखिएका छन् आयोगले भनेको छ। सरकारका कदमले आवासको अधिकार सम्बन्धी ऐन 2075, मानवाधिकारको विश्वव्यापी घोषणा पत्र 1948, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार विषयक अनुबन्ध 1966, बाल अधिकार सम्बन्धी महासन्धि 1989 प्रावधानहरूको पालना नभएको भन्दै आयोगले आवास, खाद्यान्न, शिक्षा, स्वास्थ्य, जीविकोपार्जन समेतका बहुआयामिक अधिकारहरूको प्रचलनमा गम्भीर संकट उत्पन्न भएको उल्लेख गरेको छ। सुकुम्बासीको मात्रै होइन, मिटर ब्याज पीड़ितको समस्या पनि

0: उस्तै छ। आफ्ना माग र पुराना सम्झौता कार्यान्वयन नभएको भन्दै मिटर ब्याज पीड़ितले गएको बिहिबार जनकपुर धामबाट काठमाण्डु मार्च थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले गएको चुनाव ताका आफ्नो पहिलो चुनावी सभा तिरहुतिया गच्छीबाट गरेको वाचा सम्झाउन भन्दै उनीहरू 15 दिने पैदल मार्चमा काठमाण्डुतर्फ लागेका हुन्। मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालको आयोजनामा शुरू भएको मार्चमा 500 मिटर ब्याज पीड़ित सहभागी छन्। सरकारले मिटर ब्याजको समस्या समाधानलाई प्राथमिकतामा राख्ने वाचा गरे पनि कार्यान्वयनमा कुनै ठोस प्रगति नभएको उनीहरूको आरोप छ। यस्तै सरकारले निम्न वर्गको हितमा काम गर्न नसकेको, रोजगारी दिन नसकेको, मर्न बाध्य पारेको भन्दै आलोचना भइरहेको छ। आजको कार्यक्रममा हामी निम्न र गरीब, उत्पीड़ित तथा सीमान्तकृत समुदायको पक्षमा सरकारको व्यवहार र अब गर्नुपर्ने कामको विषयमा कुरा गर्छौं। हामीसँग हुनुहुन्छ लेखक, पत्रकार एवं अभियन्ता जेबी विश्वकर्मा। जेबीजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
1: हजुर, धन्यवाद।
0: तपाईँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ, खास गरी उत्पीड़ित र सीमान्तकृत समुदायको आवाज बोल्नुहुन्छ। यो सरकारले हालसालै 100 दिन पूरा गरेको छ। हामी आज तपाईँसँग यो गरीब, निम्न वर्ग, दलित, भूमिहीन, सुकुम्बासी, मिटर ब्याज पीड़ित लगायत सीमान्तकृत समुदायको दृष्टिकोणबाट सरकारको अहिलेसम्मको कामको मूल्यांकन कसरी गरिन्छ र अब चाहिँ के गर्नुपर्छ भनेर हामी कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ तपाईँले हेर्दाखेरि यी समुदायको दृष्टिकोणबाट सरकारको अहिलेसम्म
1: बालन नेतृत्वको सरकार गठन भइसके पछाडि चाहिँ एक खालको आशा थियो कि जनमत, जुन खालको जनमत प्राप्त भएको थियो त्यसमा पनि विशेष गरी उत्पीड़ित समुदायका मान्छेहरू लामो समयसम्म सामाजिक रूपान्तरण हुन्छ, आर्थिक क्षेत्रमा प्रगति हुन्छ र जीवन सहज हुन्छ भन्ने जो अपेक्षा सहित निकै ठूलो जनसंख्याले चाहिँ मतदान गरेको थियो, अब केही होला भन्ने आशा पनि थियो। तर 100 दिन कटिरहँदाखेरि यो सरकारले गरेको कामहरूलाई मूल्यांकन गर्ने हो भनेदेखि चाहिँ उत्पीड़ित र सीमान्तकृतको तर्फबाट हेर्दाखेरि चाहिँ कुनै पनि रूपान्तरण भएको देखिँदैन। बरु यो जुन संकट बिहोरिरहनु पर्ने बाध्यता थियो, जस्तो भूमिहीनको कुरा गरौं वा सुकुम्बासीहरूको कुरा गरौं, जुन संकट बिहोरिरहनु परेको थियो त्यसमा थप संकट सिर्जना हुने काम चाहिँ बाल्य नेतृत्वको सरकार भएपछि देखिन्छ। जस्तो काठमाडौँकै कुरा गर्दाखेरि यहाँको भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीहरूको कुरा हेर्दाखेरि जुन तहले बन्दुकको नालमा राखेर जुन तंगले आतंक सिर्जना गरेर भूमिहीन सुकुम्बासीहरूको बिजोग बनाउने काम भयो, यो त बरू यो विगतका सरकारहरूले पनि यति साह्रो बर्बरता त देखाएको थिएनन्। त्यो त असाध्यै धेरै बर्बरतापूर्वक, यातनापूर्वक, अमान्य ढंगले जुन जुन खालको गतिविधि बाल नेतृत्व सरकारले भयो, यो चाहिँ असाध्यै धेरै निन्दनीय छ। त्यसै गरी अरू पनि हेरौं कि देशभरि जुन खालको घटनाहरू भइराखेको छ, भर्खरै मात्रै गणेश नेपालले आत्महत्या गर्नुपर्ने कुरा चाहिँ यो सामान्य परिस्थिति होइन भन्ने लाग्छ कि सुकुम्बासीहरू जुन ढंगले बर्बरता यातना भयो, जुन ढंगले अमान्य व्यवहार हो, त्यस कारणले मर्नुपर्ने बाध्यता, आत्महत्या गर्नुपर्ने बाध्यता जो परिस्थिति बनेको थियो त्यसको झन निरन्तरता बढ़ेको क्रममा देखिन्छ। होइन, त्यतिखेर इन्द्रबहादुर राईहरूले आफूले दैनिक जीवन गुजारा गर्न नसक्ने बल्ल तल्ल बनाएको सामान्य खालको फुसको घर अथवा ओत लाग्ने ठाउँ समेत राज्यले भत्काइदिइसके पछाडि जीवन बाँच्ने सहारा नभएर आत्महत्या गर्नुपर्ने परिस्थिति बनेको थियो। अहिले भर्खरै गणेश नेपालीको कुरा हेर्ने हो भनेदेखि चाहिँ ठूलो आशा थियो कि गणेश आफैमा पनि जेएनजी आन्दोलनबाट आएको एकजना व्यक्ति भएको हुनाले ठूलो आशा थियो कि यति ठूलो संघर्ष, विद्रोह गरिसके पछाडि केही परिवर्तन होला, हाम्रो जीवनमा सहजता होला भन्ने जो अपेक्षा थियो, अपेक्षामाथि कुठाराघात भएका कारणले आत्महत्या गर्नुपर्ने बाध्यता भयो। यसले के देखाउँछ भन्दाखेरि चाहिँ राज्य गरीबहरूप्रति, श्रमिकहरूप्रति, उत्पीड़ित समुदायप्रति झन बढी कठोर, झन बढी बर्बरता, झन बढी दमनमा उत्रिएको देखिन्छ। यसरी हेर्दाखेरि चाहिँ बाल नेतृत्वको सरकार पछाडि उत्पीड़ितहरूले जुन अपेक्षा गरेको थियो अपेक्षामाथिको निकै ठूलो धोकाधड़ी भयो भन्ने नै मलाई लाग्छ।
0: अहिलेसम्मको मूल्यांकनमा चाहिँ गरीब तथा उत्पीड़ित वर्गले सरकारसँग जे आशा गरेका थिए झन बढी निराशाजनक क्रियाकलाप चाहिँ यो बेला भइरहेको छ।
1: अझै यसलाई त निराशा भन्दा पनि निराशा हुनु कुरो बरू अलिक स्वाभाविक हुन्थ्यो होला। यो त निराशा भन्दा पनि उत्पीड़ित समुदायमाथि, गरीबहरूमाथि, निमुखामाथि चाहिँ राज्य सत्ताको बन्दुक देखाएर आतंक सिर्जना गर्ने कुरा भयो, जुन कुरा सामान्य कुरा हुँदै होइन। यसले चाहिँ एक खालको आशा गरिराखेको मान्छेहरूलाई, जस्तो भनौँ अहिले गणेशकै कुरा गर्दाखेरि चाहिँ एउटा रूपान्तरण होला, गरीबहरूले बाँच्ने जीवन पनि अलिक सहज होला, कि यति ठूलो विद्रोह भइसकेपछि केही न केही आशा होला भन्ने निकै ठूलो आशा थियो नि। त्यो आशा चाहिँ कम्तीमा यो बाल नेतृत्व सरकारले 100 दिन पूरा गरिरहँदाखेरि जिन्जी विद्रोहमा सामेल भएका युवाहरूको अपेक्षालाई सम्बोधन गर्ने कुनै एउटा कार्यक्रम ल्यायो भनेर हेर्दाखेरि कुनै पनि एउटा कार्यक्रम पनि ल्याउन सकेन। कुन खालको विद्रोहको पछाडि जुन खालको निराशा थियो, कुन ठा थियो, जुन खालको अप्ठ्यारो जीवन जीवन बाँच्नु भन्ने बाध्य थियो, त्यसलाई सम्बोधन गर्ने कुनै कार्यक्रम ल्यायो भनेर हेर्ने भने 100 दिनको दौरानमा कुनै पनि त्यस्तो कार्यक्रम आउन सकेन। त्यसले के कुरा सिर्जना गरिदियो भन्दाखेरि चाहिँ अपेक्षा गरेर संघर्ष गरेर जुन परिस्थितिमा अहिलेको सरकार बन्यो, सरकार आफै त्यो समुदायमाथि त्यो वर्गमाथि दमनमा उत्रिने भन्ने कुराले चाहिँ मान्छेलाई निराशा निराशा पनि कुन तहमा भन्दाखेरि चाहिँ आत्महत्या गर्ने आत्मदाह गर्नुपर्ने ठाउँसम्म पुर्याउने काम सरकारकै कारणबाट भएको छ भन्ने मलाई लाग्छ। मैले बिहानदेखि जुतिदेखि हेर्दै थिएँ कि बालन आफै पनि कुनै बेला आत्मदाह गर्ने जुन बानेश्वरमा एउटा घटना भएको
0: थियो
1: त्यति बेला लेखेको स्टेटस, हाम्रै अहिलेको संचार मन्त्रीले लेखेको त्यो बेलाको कविता अहिले हेर्ने हो भनेदेखि चाहिँ सत्तामा
0: राष्ट्रपा सभापति लेख्नु भएको त्यति बेलाको स्टेटस,
1: हजुर त्यो सबै कुरालाई हेर्दाखेरि के देखिन्छ भने त्यो स्ट्याटस आफैले लेखेका स्ट्याटसहरू आफैले लेखेको कविताहरूले कति ठूलो कटाक्ष गरिराखेको छ कि त्यो आफैले पढ्दाखेरि यो शासन सत्ता सञ्चालकहरूलाई कस्तो अनुभूति हुँदो हो भन्ने चाहिँ हामीलाई महसुस हुन्छ कि यो सत्तामा हुँदाखेरि जुन समूहको लागि जुन वर्गको लागि राज्य सत्ता सबैभन्दा बढी चाहिएको, या धनीलाई राज्य सत्ताको आवश्यकता होइन, धनीले त बिजनेस गर्छ व्यापार गर्छ आफ्नो ढङ्गले गरिखान्छ, कि श्रम गरिखाने मान्छे जसको प्रोटेक्सन छैन जसको सामाजिक सुरक्षा छैन जसले दैनिक जीवन गुजारा गर्नलाई संकट बिहोरिनु परेको त्यो समुदायको लागि त्यो वर्गको लागि राज्य सत्ता चाहिएको हो नि। तर अहिलेको राज्य सत्ता चाहिँ त्यही वर्गप्रति सबैभन्दा कठोर निर्मम भएर प्रहार गरिराखेको छ, जुन कुरा चाहिँ नेपाली जनताले अपेक्षा गरेका थिएनन् कि राष्ट्रपालाई यति ठूलो पार्टी बनाउँदाखेरि जो मतदाताहरू थियो मतदाताले यस्तो खालको बर्बरताको कल्पना पनि गरेका थिएनन् जुन दिशातिर चाहिँ अहिलेको सरकार गइरहेको देखिन्छ।
0: अब सरकारले यो बेला यो तपाईँले भन्नुभएको यो सीमान्तकृत समुदाय गरीब निमुखाहरू लागि गर्न खोज्दा खोज्दै गर्न नसकेको होला कि गर्न नचाहेको होला त
1: मलाई यस्तो लाग्छ। अब के एजेन्डाहरू त ल्यायो होइन, जस्तो राष्ट्रपतिको वाचपत्र हेरौँ वा सरकारले 100 दिनमा गर्ने जुन कार्यसूची ल्याएको थियो त्यसमा हेर्दा अलिअलि केही के गर्छ कि भने जस्तो रोजगारी सिर्जना गर्ने कुरा छ त्यहाँ होइन, जस्तो अर्को एउटा कुरा नै भनौँ न कि ऐतिहासिक रूपमा दलितहरूमा उत्पीडन अत्याचार भएको हुनाले राज्यको तर्फबाट माफी माग्ने भनियो तर त्यो कहीँ पनि प्रकट भएन। राष्ट्रपतिको सभापति एकजना नेताको हिसाबले वा एकजना सांसदको हिसाबले रवि लामी छानेजीले माफी त माग्नु, तर राज्य सत्ताले त माफी मागेन कि हामीलाई के अपेक्षा थियो भन्दाखेरि चाहिँ राज्य सत्ताले दलितहरूसँग माफी माग्ने एउटा कुरा त्यो माफीको पनि यसको अर्थ राजनीति छ, माग्यो भए राम्रै हुन्थ्यो। त्यति मात्रै होइन कि लामो समयदेखि राज्य सत्ताकै यो उत्पीडनकारी व्यवस्थाका कारणले उत्पीडनकारी नीतिका कारणले जुन ढंगले गरीबहरू श्रमजीवीहरूको जीवन झन्झन कष्टकर हुँदैछ त्यो समुदायलाई सम्बोधन गर्ने खालको कुनै पनि कार्यक्रम आएन। म यहाँ अर्को कुरा पनि के थपौँ भन्दाखेरि स्वर्णिम वाग्लेले अहिलेको अर्थमन्त्री स्वर्णिम वाग्लेले थुप्रै पटक भाषण गर्दाखेरि वा उहाँको अभिव्यक्तिहरू सुन्दा के देखिन्छ भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी गरीबहरूको पार्टी होइन, अहिले बारम्बार भन्नुभयो यो मध्यमवर्गको पार्टी हो भन्नुभयो, जुन कुरा चाहिँ साँच्चीकै मध्यमवर्गको वा धनी वर्गको मात्रै सेवा गर्ने खालको योजना यो सरकारसँग छ भने चाहिँ देखिन्छ। यदि त्यसो हुँदैन थियो भने गणेश नेपालीहरू जुन तहले आत्मदाह गर्नुपर्ने ठाउँमा पुगे त्यो पुग्नुको पछाडि त राज्य सत्ता कुनै न कुनै एउटा आशा देखाउने आशाको किरण त हुनुपर्थ्यो होला नि त होइन। अहिले भर्खरै बजेट आयो नित्यथा कार्यक्रम आयो त्यो आउँदाखेरि जस्तो बेरोजगारी जीवन बाँच्न पर्ने व्यक्तिहरूको लागि के हुन्छ कुनै एउटा उज्यालो चित्र कम्तीमा आशा जगाउने कुनै चित्र वा बजेट विनियोजन गर्दाखेरि बजेटले बेरोजगारीमा बस्नु परेको भूमिहीनहरूको सन्दर्भमा वा गरीबहरूको सन्दर्भमा केही कार्यक्रम ल्याएको भए कमसेकम सरकारले केही गर्ला भन्ने आशा हुन्थ्यो, तर कुनै पनि त्यस्तो प्रकृतिको न कार्यक्रम आयो न नीति आयो न कुनै योजना आयो न कुनै कार्यान्वयन गर्ने खालको सिलसिला देखियो। यसले चाहिँ के देखाउँछ भन्दाखेरि यो सरकारको इच्छा हुने वा नहुने भन्दाखेरि पनि गरीबहरूलाई श्रमिकहरूलाई मजदूरहरूलाई हेर्ने दृष्टिकोण नै समस्या छ भन्ने लाग्छ कि त्यो समुदायको मुक्ति नभइकन त्यो समुदायको जीवन सहज नभइकन नेपाली समाजको रूपान्तरण हुन सक्दैन विकास हुन सक्दैन आर्थिक जीवनमा परिवर्तन हुन सक्दैन भन्ने सामान्य आधारभूत कुरामा पनि यो सरकारले गम्भीरतापूर्वक लिएको देखिँदैन। त्यसकारणले राज्य सत्ताको अहिलेको सरकारको विचार दृष्टिकोण योजनाकै कोणबाट हेर्दाखेरि पनि गरीबहरूको पक्षमा सीमान्तको पक्षमा वा उत्पीडित समुदायको पक्षमा नरहेको नै देखिन्छ।
0: हो अब सरकारले 100 दिनको कार्यकाल पूरा गरिरहँदाखेरि एउटा विज्ञप्ति निकालेर अथवा पत्रकार सम्मेलन गरेर सुशासन र व्यवस्था सुधारलाई प्राथमिकतामा दिएको यस बीचमा र धेरै राम्रो उपलब्धि भएको भनेर दावी गरिएको छ भनेको सरकारले प्राथमिकतामा राखेको यो सुशासन र व्यवस्था सुधारले हामीले जुन वर्गको अहिले कुरा गरिरहेका छौं त्यो वर्गलाई छुन सकेन।
1: पनि यस्तो छ, अब आधारभूत कुरा नै हेर्नु पर्यो नि त। सुशासन केलाई भन्ने भन्ने कुरा हेर्दाखेरि चाहिँ सुशासन स्वाभाविक हिसाबले के रूपान्तरण हुने कोसिस भएको देखिन्छ। जस्तो सरकारी कार्यालयहरूमा पहिले भन्दा अहिलेको सर्भिस डेलिभरीमा अलिअलि इफिसियन्सी बढेको देखिन्छ, तर समग्रमा सुशासनको त्यो एउटा सानो अंश मात्रै हो। समग्र सुशासनको कुरा गर्दाखेरि चाहिँ नागरिकले आफूले प्राप्त गर्ने संवैधानिक कानूनी अधिकारहरू सहज ढंगले उपयोग गर्नुपर्ने वातावरण बन्नु पर्यो नि त, होइन? अहिले संविधानकै कुरा गर्ने भने संविधानले अब हामी यो प्रोग्रेसिभ ढंगले अगाडि बढ्छौं भन्ने परिकल्पना गरेको छ, होइन? त्यो प्रोग्रेसिभ ढंगले अगाडि बढ्ने कुरामा शोषणको अन्त्य गर्ने कुराको गरिएको छ, भूमिहीनहरूलाई भूमि वितरण गर्ने कुरा गरिएको छ, स्वास्थ्य सेवालाई निशुल्क गर्ने चाहिँ मौलिक हकमै व्यवस्था गरिएको छ, शिक्षालाई निशुल्क गर्ने मौलिक हकमा व्यवस्था गरिएको छ। तर सरकारले के गरिरहेको छ भन्दाखेरि शिक्षा र स्वास्थ्यमा पनि कर लाउने काम गरिरहेको छ। भनेपछि त यो त गति कता गइरहेछ भन्दाखेरि त्यो आधारभूत अधिकार प्राप्त नगर्ने गर्न सक्ने अवस्था नहुँदाखेरि त सुशासन हुँदैन। सुशासनको त वैज्ञानिक ढंगले हेर्नु पर्यो नि, खालि सर्भिस डेलिभरी मात्रै हेरेर पुग्दैन। त्यसै गरी अहिलेको राज्य संरचनामा तपाईँले रूपान्तरणको कुरा गर्नुभयो, रूपान्तरण कसरी हुन्छ भनेर हेर्नुपर्ने हुन्छ। के लाग्छ भन्दाखेरि मेरो आफ्नो बुझाइमा चाहिँ त्यो शासन मात्रै सुशासन हुन्छ जहाँ समावेशी शासन हुन्छ। समावेशी शासन भए मात्रै सुशासन हुन्छ भन्नुको अर्थ चाहिँ के हो भन्दाखेरि सर्भिस पाउने मान्छेले अथवा आम जनताले त्यो राजनीतिक व्यवस्थामा, त्यो प्रशासनमा, त्यो शासकीय व्यवस्थामा चाहिँ आफ्नो अनुहार देख्न पाउनु पर्यो, आफ्नो प्रतिबिम्ब देख्न पाउनु पर्यो, उसको भाषाको सम्बोधन हुनु पर्यो, उसको एस्पिरेसनको चाहनाको सम्बोधन हुने खालको राजनीतिक व्यवस्था वा त्यो खालको प्रशासनिक व्यवस्था भयो भने मात्रै बल सुशासन हुन्छ। अहिले त्यस्तो छ त भनेर हेऱ्यो भने अहिले पनि पहुँचवालाहरूले सहज ढंगले सर्भिस पाउने, तर कमजोर वर्गका मान्छेको जसको पहुँच छैन, जसले विषयबारे बुझ्दैन, ती मान्छेहरूलाई चाहिँ अहिले पनि सर्भिस पाउन गाह्रो छ। यति मात्र होइन, फेरि घटनासँगै जोडेर हेर्ने हो भनेदेखि चाहिँ सरकारले सुशासन कायम गर्ने हो भनेदेखि चाहिँ सरकारको सबै अवयवले आम मान्छेहरूलाई, आम जनतालाई प्रत्येक दिन उसको काममा सहजीकरण गर्नुपर्छ कि जनताकै ट्याक्सबाट, जनताकै करबाट जो जाहिर खाएर बसेका मान्छेहरू छन् त्यो प्रशासनको कुरा गरौं, प्रहरीको कुरा गरौं वा निजामती प्रशासनको कुरा गरौं, सबैतिर कुरा गर्दाखेरि चाहिँ आम नागरिकलाई धेरै कुरा थाहा हुँदैन। भनेपछि त्यो सरकारको काम अथवा त्यो राज्य संयन्त्रको काम के हो भन्दाखेरि चाहिँ उसले पाउने सुविधाहरू, उसले पाउने अधिकारहरू उपभोग गर्नको लागि सहजीकरण गर्नुपर्ने हो। तर गरिराखेका के छ भन्दाखेरि चाहिँ कसरी अप्ठ्यारो बनाउन सकिन्छ भनेर खोजेको देखिन्छ। सरकारी कार्यालयमा गएर हेरौँ कि सरकारी कर्मचारीको काम चाहिँ यो तपाईँले यो काम गर्नुहोस्, त्योभन्दा नेक्स्ट स्टेप यसरी गर्नु, त्यसरी अगाडि बढ्नुहोस् भनेर यदि डकुमेन्ट मिलेको छैन भने सहज बनाइदिने काम त सरकारी कर्मचारीले गर्नुपर्ने हो नि। प्रहरी, ट्राफिक प्रहरीको काम भनेको चाहिँ कोही मान्छेलाई जानकारी नहुन सक्छ, ट्राफिक प्रहरीको काम चाहिँ ट्राफिक व्यवस्थापन कसरी गर्ने, आम मान्छेलाई
0: नियमको पालना
1: कसरी गराउने, कि जानकारी नहुने मान्छेलाई पनि सुझबुझपूर्ण तरिकाले त्यो आफूले सभ्य तरिकाले नियमपूर्वक चलाउन सक्ने काममा फेसिलिटेसन गर्नुपर्ने हो नि। तर काम के भइरहेछ भन्दाखेरि कुन ठाउँमा अप्ठ्यारो पर्ला र अथवा पारेर चिटकाउनु भनेर बसिरहेछ। यसले चाहिँ के कुरा गर्छ भन्दाखेरि त्यो सुशासनको त्यो मानक त होइन नि, त्यो त होइन, कार्यवाही गर्ने मात्रै सुशासनको मानक हुन सक्दैन। त्यस कारणले जनतालाई सचेत बनाउने, जनतालाई जागरूक बनाउने, जनतालाई अधिकार दावी गर्न पनि सक्ने बनाउने, त्यति मात्रै होइन जिम्मेवार बनाउने काम हुन थाल्यो भने बल्ल सुशासनतिर गयो।
0: हामी अहिले बिहारमा त्यो के गर्नुपर्छ भनेर कुरा गर्छौं। तपाईँले अघि भनिहाल्नु भएको थियो जेबी विश्वकर्माजी, सरकार भनेको यो गरीब वर्गको लागि हो, गरीब तथा निमुखा तथा चाहिँ यो सीमान्तकृत समुदायको लागि सरकार हुनुपर्नेमा सरकार चाहिँ झन् धनीहरूको लागि हो कि भन्ने त्यो आभास अहिले देखिरहेको छ। अब तपाईँले अघि जे कुरा गर्नुभयो यस्तै कुरा गरेर सत्ता र सदनमा पुगेकाहरू धेरै हुनुहुन्छ के, अहिले सरकारमा नि हुनुहुन्छ, संसदमा हुनुहुन्छ, तर उहाँहरू त्यहाँ पुग्दा पनि उहाँहरूले यो तपाईँले अहिले जति भने कुरो त्यहाँ गएर खबरदारी गर्न किन सक्नु भएन जस्तो लाग्छ तपाईँलाई?
1: म यसमा हाम्रो राजनीतिक परिपाटीको अहिले कुराकानी गर्नुपर्छ जस्तो लाग्छ कि जो जो व्यक्तिहरू निर्वाचित भएर संसदमा पुग्नु भएको छ जनताको प्रतिनिधि हो, त्यहाँ पुग्ने कुरा, त्यहाँ पुगेर उठाउनु पर्ने कुरा चाहिँ जनताको सरकारको मुद्दाहरू हो। तर भइराखेको के छ विगतदेखि हेर्दाखेरि भन्दाखेरि चाहिँ निश्चित पार्टीको त्यो पेरिफेरीबाट, निश्चित पार्टीको निरेघरबाट बाहिर ननिस्किने कि जनताको सरकार भन्दा पार्टीको सरकार के हो भनेर मात्रै हेर्ने खालको परिपाटी देखिन्छ। जस्तो हामीले सुनेको कति सत्य हो थाहा छैन कि राष्ट्रपाकै कतिपय नेता सांसदहरूले बोल्ने क्रममा पनि बन्देजहरू लगाइने, कति कुरा बोल्न हुने वा नहुने भन्ने हिसाबले जनताका आवाजहरूलाई मुखरित ढंगले प्रस्तुत गर्ने अवस्था पनि छैन भन्ने कुरा पनि सुनिन्छ. त्यति मात्र होइन, उहाँहरू जनताको प्रतिनिधि भएर गएपछि अब पार्टीको मात्र कुरा गर्ने होइन नि त. होइन, जस्तो कुनै निर्वाचन क्षेत्रबाट उहाँहरू निर्वाचित भएर जानुभएको छ भने त्यो निर्वाचन क्षेत्रमा भएको समस्याहरूको बारेमा, सहकारहरूको बारेमा र त्यो निर्वाचन क्षेत्रको जनताको अपेक्षाको बारेमा संसदमा कुरा उठाउनु पर्यो. कुरा उठाउनु मात्रै परेन, संसद भनेर त नीति बनाउने थल होइन, कस्तो खालको नीति वा कस्तो खालको कानून बनाउने भन्ने विषयमा त बहसै भएको देख्दिनँ. कि विगतमा अध्यादेश ल्याएर एक ढङ्गले शासन गर्ने प्रयत्न गर्यो जुन लोकतान्त्रिक परिपाटीको विरूद्धमा थियो. त्यति मात्रै होइन, अहिले बनिराखेका ऐनहरूको कुरा गरौँ वा कानूनहरूको कुरा गरौँ, त्यो त सार्वजनिक बहस हुने कुरा, त्यो पार्टीका भने सामुदायिक बहस हुने कुरा वा कन्सर्न स्टेक होल्डरसँग छलफल गर्ने कुरा त कहिले पनि हुँदैन. त्यो कुरा चाहिँ जसरी सांसदहरूले संसदमा उठाउनु पर्थ्यो, त्यसको बहुआयामिक पक्षहरूबारे जसरी उठाउनु पर्ने थियो, त्यो कुरा उठाउन सकेकै देखिँदैन. त्यो चाहिँ किन होला जस्तो मलाई लाग्छ भन्दाखेरि, एउटा सार्वभौम सांसदले जनताका आवश्यकताहरू, चाहनाहरू र आकांक्षाहरूलाई कसरी सम्बोधन गर्ने भनेर सोच्ने भन्दा पनि पार्टीले के कुरा सोचेको छ र के कुरा भन्ने हो भन्ने कुरामा सीमित हुन
2: के भन्दाखेरि पार्टीले चाहिँ चित्त दुखाउँदैन र भोलि पर्सि स्वार्थ अनुसार चाहिँ आफू त्यहाँ पदमा पुग्न पाइन्छ, त्यो भाग पाइन्छ भन्ने चाहिँ जुन पहिलेको प्रवृत्ति थियो अहिले पनि त्यो दोहोरिरहेको छ.
1: म त यसको निरन्तरता नै देख्छु, सबै हिसाबले निरन्तरता देख्छु, नयाँ केही पनि देख्दिनँ. जस्तो यदि नयाँ हुन्थ्यो भने, उदाहरणलाई भनौँ न, नयाँ यदि हुन्थ्यो भने कि योभन्दा अलिकति अगाडि श्रीकृष्ण विश्वकर्माको प्रहरी हिरासतमा मृत्यु भयो, हत्या भयो
2: सिन्धुलीमा.
1: त्यो घटना हुँदाखेरि कुरा उठाउने मान्छे के दलित समुदायको सांसदलाई अरूको मुद्दा किन बन्न सकेन? यदि त्यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका सांसदहरूले त्यो न्यायको पक्षमा किन बोल्न सकेनन्? त्यति मात्रै होइन, न्यायकै पक्षमा वा सुशासनको पक्षमा, रूपान्तरण पक्षमा कुनै बेला बोल्ने अभियन्ताहरू त्यो अहिले सांसदहरू हुनुहुन्छ, उहाँहरूको एजेन्डा किन बन्न सकेन भनेर हेर्दाखेरि चाहिँ उहाँहरूलाई यो मुद्दामा सरकार छैन, यो मुद्दामा चासो छैन. चासो के छ भन्दाखेरि नेता रिजाएर कसरी आफ्नो स्वार्थ पूरा गर्ने भन्नेकै वरिपरि देख्छु म. जुन प्रवृत्ति अहिले मात्र होइन, विगतका जति पुराना पार्टीलाई गाली गरे पनि उनीहरूको प्रवृत्ति पनि त्यस्तै थियो, अहिले पनि त्यसको निरन्तरता मात्र नयाँ त केही पनि भएको म देख्दिनँ.
2: एकदम जेबी विश्वकर्माजी, तपाईँ लेखक, पत्रकार एवं अभियन्ता हुनुहुन्छ. आज हामी तपाईँसँग सीमान्तकृत समुदाय, गरीब, भूमिहीन, सुकुम्बासीको दृष्टिकोणबाट सरकारको काम र सरकारले अब उनीहरूको लागि के गर्नुपर्छ भनेर कुरा गरिरहँदाखेरि तपाईँले भनिहाल्नुभयो, सरकारले चाहिँ जसरी भूमिहीन, सीमान्तकृत, सुकुम्बासी, दलित, गरीबहरूको पक्षमा काम गर्नु पर्थ्यो त्यो अनुसार काम गर्न सकेन. गरीब तथा सीमान्तकृत समुदाय, दलित समुदाय, सुकुम्बासी समुदाय, भूमिहीनको तर्फबाट हेर्दा सरकारको अहिलेसम्मको काम निराशाजनक छ, अझ निराशाजनक भन्दा पनि अर्को तहसम्म पुगिसकेको छ भनेर तपाईँले भनिहाल्नुभयो. अब हामी क्रमैसँग यी समुदायको हकहितको लागि अब कसरी काम गर्ने भनेर कुरा गर्दै जाँदा यो सुकुम्बासीको कुरा गरौँ. होइन, राष्ट्रिय मानवाधिकार आयोगले समेत होल्डिङ सेन्टरबाट समेत बिना विकल्प हटाउने कार्यप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ. अब यो राष्ट्रिय मानवाधिकार आयोगले नै चिन्ता जनाउनु पर्ने अवस्थामा पुग्नुलाई चाहिँ तपाईँले कसरी विश्लेषण गर्नुहुन्छ?
1: मलाई अब अलिकति भूमिहीन सुकुम्बासीहरूको कुरा गर्दाखेरि यो सरकारले जुन तहको गम्भीरतासहित भूमिहीन सुकुम्बासीहरूको मुद्दालाई हेर्नुपर्ने थियो, यो चाहिँ कुनै बेला बालेन मेयर हुँदाखेरि आफूले गर्न नसकेको कामको इगोको रूपमा रूपान्तरित भयो. एउटा सार्वभौम राज्यको प्रधानमन्त्री, कार्यकारी प्रमुख जस्तो व्यक्तिले इगोको आधारमा शासन सत्ता सञ्चालन गर्नु हुँदैन थियो. भयो के भन्दाखेरि चाहिँ कि काठमाडौँमा भएका भूमिहीनहरूको हुन् र अवस्था के हो, कसरी भूमिहीन हुन पुगे भनेर एउटा अध्ययन गरेको यदि थियो भने भूमिहीनको अवस्थाको बारेमा पनि थाहा हुन्थ्यो, प्रकृतिको बारेमा थाहा हुन्थ्यो र त्यसलाई सम्बोधन गर्ने विधि के हो भन्ने कुरा पनि थाहा हुन्थ्यो. जुन कुरा सबैभन्दा बढी कसलाई थाहा छ भन्दाखेरि ती भूमिहीन सुकुम्बासीहरूलाई नै थाहा छ कि अल्टरनेटिभ के हो, विकल्प के हो, त जसले भोगिरहेको छ उसलाई थाहा थियो. छलफल भयो त भन्दाखेरि छलफल भएन, रातारात अनाउन्समेन्ट गरियो र प्रहरी र सेनासहित लगेर त्यहाँ चाहिँ बन्दुकको नालबाट त्यो बस्ती उठाउने काम गर्यो, डोजरको आतंक सिर्जना गर्यो. जुन कुरा चाहिँ सामान्य आधारभूत मानवाधिकारको कोणबाट हेर्ने हो भने पनि यो मानवाधिकार विरोधी काम थियो. एउटा जिम्मेवार राज्य सत्ताले, जिम्मेवार प्रधानमन्त्री यदि यो गर्न सक्ने कुरै थिएन, यो चाहिँ एउटा बर्बरताको पराकाष्ठा नै हुन पुग्यो. त्यस कारणले यसको आधारभूत समस्याको सरकार के हो भन्ने कुराको आधारभूत जानकारी समेत नलिकन, समस्या के हो भन्ने कुरा पहिचान पनि नगरिकन, इगोमा आधारित भएर सुकुम्बासी भूमिहीनहरूमाथि गरेको जुन बर्बरतापूर्वक आतंक थियो, आतंक यो तहमा पुग्ने कुरा चाहिँ नेपाल, आम नेपालका भूमिहीन सुकुम्बासी वा उत्पीडित समुदायले खेद गरेर नपुग्ने ठाउँमा छ यो भन्ने लाग्छ एउटा कुरा. दोस्रो कुरा चाहिँ जसरी भूमिहीनहरूलाई होल्डिङ सेन्टरमा पुर्याइयो, होल्डिङ सेन्टरमा गएको त्यो भित्रको कथाहरू हेर्ने भने कस्तो देखिन्छ भन्दाखेरि चाहिँ भूमिहीनहरूले जुन बेला आफ्नो नाम रजिस्ट्रेसन गर्दादेखि नै त्यहाँ अपमान शुरू भएको छ. त्यो अपमानको चरण कहाँसम्म पुग्दो रहेछ भन्दाखेरि चाहिँ हामीले थुप्रै समाचारहरू पनि पढ्यौं कि बाल बालिकाहरूले निष्पक्ष स्वतन्त्रतापूर्वक आत्मसम्मानसित पढ्न पाउने अधिकार हो तर सुकुम्बासी बाल बालिकाहरूलाई नयाँ विद्यालयमा भर्ना गरिसकेपछि वा स्कूलमा जाँदाखेरि कुन व्यवहार गरियो भनेर त्यो बाल बालिकाको मनोविज्ञानबाट हेर्ने भने कुन तहको टर्चर होला कुन तहको त्यो यातना होला भनेर कहिले पनि सोचिएन. यदि साँच्चीकै संवेदनशील सरकार थियो भने त्यो कुरा सोच्थ्यो त्यो कुरा पनि सोचिएन. त्यति मात्रै होइन सामान्यत राज्यले जिम्मेवारी लिइसके पछाडि खानाको कुरा पानीको कुरा बसोबासको कुरा कम्तीमा व्यवस्थापन गर्न सक्नु पर्थ्यो. यदि नसक्ने भए त्यो जिम्मेवारी किन उठाएको त भनेर हेर्दाखेरि चाहिँ त्यो काम पनि गर्न सकेन. त्यति मात्रै होइन अहिले जबरजस्त 15,000-25,000 दिएर चाहिँ होल्डिङ सेन्टरबाट निकाल्ने जुन काम भएको छ कुनै विकल्प नदिइकन यो चाहिँ फेरि मानवता विरूद्धको अर्को ठूलो अपराध गम्भीर क्षमा नै गर्न नसक्ने अपराधको दिशातिर चाहिँ यो सरकार गइरहेछ. यसले चाहिँ के देखाउँछ भन्दाखेरि यो सरकार चाहिँ भूमिहीन सुकुम्बासीहरूप्रति चाहिँ झन्झन निर्मम भएर केही गर्नुपर्ने चाहिँ बरु दलालहरूलाई कारवाही गर्नुपर्थ्यो होला अपराधीहरूलाई कारवाही गर्नुपर्थ्यो होला
2: नक्कली सुकुम्बासीहरूलाई कारवाही गर्नुपर्थ्यो
1: होला संगठित अपराधमा संलग्न भएका गिरोहरूलाई कारवाही गर्नुपर्थ्यो होला मिटर ब्याज पीड़ितहरूलाई जुन सुखहरूलाई कारवाही गर्नुपर्थ्यो होला सहकारी ठाउँहरूलाई कारवाही गर्नुपर्थ्यो होला यदि जनताको पक्षमा काम गर्ने हो भने त्यतातिर चाहिँ ध्यान नदिने तर सबैभन्दा कमजोरहरूमाथि आक्रमण गर्ने जुन काम हो त्यस कारणले मानवाधिकार आयोगले यो कुरा उठाउनु जरुरी थियो. मलाई के लाग्छ भने मानवाधिकार आयोगले मात्रै होइन यो अन्तर्राष्ट्रिय मानवाधिकारवादी संघ संगठनले नै उठाउनु पर्ने मुद्दा हो. यो मुद्दा त्यसरी उठ्नुपर्छ र उठ्छ होला भन्ने अपेक्षा मलाई लाग्छ.
2: तपाईँको सुझाव चाहिँ एउटा यो सार्वजनिक जग्गा खाली गराउने राज्यको अधिकार र नागरिकको आवासको अधिकार यो बीचको सन्तुलन चाहिँ कसरी मिलाएर अहिलेसम्म जे नहुनु भइसक्यो अब कसरी अगाडि बढ्नु पर्ला सरकार.
1: मलाई के लाग्छ भने अब सबैभन्दा पहिलो चोइस चाहिँ भूमिहीन सुकुम्बासीहरूको आफ्नो चोइस के हो भन्ने कुरा हेर्नुपर्छ किनकि यहाँको मान्छेलाई यहाँ आएर बल्ल तल्ल श्रम गरी खाने रोजगारी खरी खाने वा जीविकोपार्जन गर्ने एउटा परिस्थिति एउटा पर्यावरण बनेको मान्छेलाई भूमि त उता तराईमा छ नि भने तराईमा राखेर हुँदैन कि उहाँहरूको अपेक्षा के हो उहाँहरूको चाहना के हो र उहाँले कुन विकल्प दिनुहुन्छ भनेर पहिला जनताको कुरा सुन्नु पर्यो विकल्प के हो भनेर. उहाँहरूले दिएको विकल्प नै सबैभन्दा बढी दिगो विकल्प हुन सक्छ. त्यस कारणले पहिलो काम चाहिँ सरकारले गर्ने यदि हो भनेदेखि पहिलो काम भूमिहीन सुकुम्बासीहरूसँग गम्भीरतापूर्वक यो विषयमा छलफल गर्नुपर्छ वार्ता गर्नुपर्छ कन्सल्टेसन गर्नुपर्छ र भूमिहीन सुकुम्बासीहरूको माग के हो र त्यसलाई सम्बोधन गर्ने विकल्प के हो भनेर खोज्नुपर्छ. अहिलेसम्म यति ठूलो सुकुम्बासीहरूमाथि अत्याचार भयो होल्डिङ सेन्टरमा लगेर राख्यो तर अहिलेसम्म सरकारले गम्भीरतापूर्वक यो समूहसँग कहिले पनि वार्ता गरेन छलफल गरेन बहस गरेन समाधानको विकल्प के हो भने सोचेन. पहिलो काम यही गर्नुपर्छ भन्ने लाग्छ. दोस्रो चाहिँ हाम्रो संविधानले नै प्रदत्त गरेको अधिकार के हो भन्दाखेरि भूमि आवास जनताको मौलिक अधिकार हो. त्यसो भने भूमि र आवास जनताको मौलिक अधिकार हो भने त्यो मौलिक अधिकार कार्यान्वयन गर्नको लागि विकल्पहरू के छन् कुन ठाउँमा भूमि कस्तो भूमिमा उहाँहरूलाई अलि व्यवस्थित तरिकाले बसोबास गराउने भन्ने कुरा चाहिँ राज्यले गर्नुपर्छ. त्यो राज्यको दायित्वको कुरा हो. त्यसरी गर्न सक्यो भनेदेखि चाहिँ भूमिहीन सुकुम्बासीहरूले आफूले इच्छाएको व्यवस्थापन वा उहाँहरूले चाहेको विकल्प दिन सक्यो भनेदेखि चाहिँ त्यसले दीर्घकालीन समाधानतिर लिएर जान्छ. होइन भने विकल्प के हुन्छ त भन्दाखेरि हिजो जसरी लखेटियौँ हामी भोलि त्यसरी नै बस्न आउँछौँ त्यही भूमिमा भन्ने ठाउँमा पुग्छ. यो चाहिँ अर्को द्वन्द्वमा जाने खतरा छ. त्यस कारणले सरकारले अलिक गम्भीरतापूर्वक लिने हो भने भूमिहीन सुकुम्बासीहरूसँग साँच्चीकै मजाले गम्भीरतापूर्वक बहस गरेर छलफल गरेर वार्ता गरेर विकल्प के हो भन्ने कुरा चाहिँ उहाँहरूसँग बसेर निकाल्नुपर्छ भन्ने लाग्छ.
2: त्यो पनि अझै ढिला भइसकेको छैन त्यति गर्नलाई पनि.
1: ढिला त भइसक्यो हो तथापि अझै समस्याहरू झन् सङ्कट छ. आझै मात्रै हामी किर्तिपुरको हेर्ने बाढी पछि यस्तो समस्या भएको छ होइन. मलाई त के लाग्छ भने नि सबै मान्छेले अहिलेका सरकारमा हुने कम्तीमा सरकारमा हुने सरकारको पोजिसन होल्ड गरेर बसेका प्रधानमन्त्रीदेखि मन्त्रीहरूले एकपटक त्यो जीवन आफूले बाँचेर हेरेर देखाउनु पर्यो कि कुन संकटमा त्यो समूह बसिराखेको छ कुन सकटमा त्यो जनसमुदाय चाहिँ अहिले जीवन गुजार्न बाध्य छ भने कमसे कम त्यति संवेदना राख्न सक्ने हो भने त्यहाँबाट मात्रै दीर्घकालीन समाधान के हुन्छ भन्नेतिर सोच्न सक्छ. तर अहिलेको सरकार चाहिँ मैले अघि पनि भने गरीब भएर कहिले सोच्दैन त्यो सीमान्तकृत समुदाय भएर कहिले सोध्दैन भूमिहीन भएर कहिले सोध्दैन किनकि यसले त्यो वर्गको प्रतिनिधित्व गर्नै सकेको छैन त्यो वर्गप्रति संवेदनशील पनि देखिँदैन. त्यस कारणले विकल्प छ अझै पनि कोसिस गर्ने हो भने त्यो विकल्पतिर जान सकिन्छ. यदि सरकारले गम्भीरतापूर्वक लिएन र समुदायसँग भूमिहीन सुकुम्बासी समुदायसँग चाहिँ वार्ता गरेर विकल्पसहितको योजना ल्याउन सकेन भने यो विद्रोहमा विस्फोट हुने कुरा चाहिँ कसैले रोक्न सक्छ जस्तो मलाई लाग्दैन.
2: कार्यक्रम बदलिँदो नेपालमा आज हामी निम्न र गरीब वर्ग उत्पीडित तथा सीमान्तकृत समुदायको पक्षमा सरकार को व्यवहार र अब गर्नुपर्ने काम को विषय में कुरा गरिरहेका छौं। लेखक पत्रकार एवं अभियन्ता जेबी विश्वकर्मा संघको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
3: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
4: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
3: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
4: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
3: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
4: सिप्रदी तथा टाटा मोटर्स

0: श्री धाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी निम्न र गरीब वर्ग उत्पीडित तथा सीमान्तकृत समुदायको हितमा सरकारको व्यवहार र अब गर्नुपर्ने कामको विषयमा लेखक पत्रकार एवं अभियन्ता जेबी विश्वकर्मासँग कुरा गरिरहेका छौं। देवी विश्वकर्माजी, अब चाहिँ यो मिटर ब्याज पीड़ितको कुरा गरौं, त्यसपछि हामी फेरि गरीब दलित र सीमान्तकृत समुदायतिर जान्छौं। अब प्रधानमन्त्रीले चुनावको बेला जे वाचा गर्नुभएको थियो, जे प्रतिबद्धता जनाउनु भएको थियो, त्यो वाचा र प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै मिटर ब्याज पीड़ितहरूले जनकपुरबाट काठमाडौँसम्मको मार्च शुरू गरेका छन्। अब यसलाई तपाईँले कसरी हेर्नु भएको छ?
3: मिटर ब्याज पीड़ितहरूको निकै ठूलो समस्या छ होइन। यो वित्तीय उत्पीड़नको सबैभन्दा पराकाष्ठ कहीँ हेर्ने हो भने मिटर ब्याज पीड़ितहरूमा जानुपर्छ भन्ने लाग्छ होइन। अब योभन्दा धेरै अगाडिदेखि उठेको मुद्दा हो कि मिटर ब्याज पीड़ितहरूले मार्च पास गर्दै काठमाडौँ आएर थुप्रै पटक धरना बसेर यो समस्यालाई हल गर्नुपर्छ भनेर धेरै पटक दबाव दिई सिर्जना गर्नुभयो। काठमाडौँ ठूलै आन्दोलनहरू पनि भयो तर विगतको सरकारले पनि यो कुरा सम्बोधन गर्न सकेनन्। स्वाभाविक हिसाबले यो सरकारप्रति धेरै आशा किन मिटर ब्याज पीड़ितहरूको पनि थियो भन्दाखेरि चाहिँ नयाँ सरकार आयो, नयाँ मन्त्रीहरू आए, नयाँ खालको शासन व्यवस्था शुरू होला अथवा जनताको पक्षबाट शासन व्यवस्था होला र हामीमाथि भएको यो जुन वित्तीय उत्पीड़न छ, वित्तीय शोषण छ, त्यो कुरालाई समाधान गर्ने कुनै न कुनै विकल्प ल्याउला भन्ने कुरा।
2: त्यति मात्र होइन कि प्रधानमन्त्री चुनावमा भाषण गर्दा उनी जनकपुरमै यो कुरालाई उठाउनु भएको थियो, प्रतिबद्धता जनाउनु भएको थियो।
3: तर भइदियो के भन्दाखेरि चाहिँ त्यो मिटर ब्याज पीड़ितहरूको सन्दर्भमा अहिलेसम्म एक शब्द बोलियो त
2: केही पनि काम हुनै पाएको छैन। त्यसमा
3: अलिकति नीतिगत रूपमा केही काम भएन रे, तर हामी छौं भनेर अहिलेसम्म आश्वस्त पार्ने काम गरियो गरिएन नि त। यदि प्रधानमन्त्रीले साँच्चीकै चाहेको भयो सरकार गठन हुने बित्तिकै आफूले गरेको प्रतिबद्धता पूरा गर्ने एउटा स्टेटमेन्ट त कम्तीमा संशोधन दिन सकिन्थ्यो होला कि हामी मिटर ब्याज पीड़ितहरूको बारेमा हामीले चुनावी अभियानमा पनि भनेका जे प्रतिबद्धता थियो हामी पूरा गर्छौं, हामी सरकारमा छौं, हामी नेतृत्व गरिरहेछौं, यो समाधान गर्ने दायित्व मेरो हो भनेर भन्न सकिँदैन थियो होला, सकिन्थ्यो। तर किन नभएको त भन्दाखेरि फेरि पनि दोहोऱ्याएर के आउँछ भन्दाखेरि चाहिँ त्यति बेला चुनावी अभियानमा चुनावमा भोटको महत्व हुन्छ, भोटका लागि यो खपतको विषयवस्तु बन्न सक्यो। तर त्यो समुदाय त्यो मिटर ब्याज पीड़ितहरूको संकटको बारेमा कहिले पनि सोचिन। किन भन्दाखेरि चाहिँ फेरि पनि हेर्ने हो भने अब त्यस्तो धेरै अध्ययनहरू त छैन, तथापि हामीले देखेको कुरा सुनेका कुरा हेर्ने भनेदेखि चाहिँ जो मिटर ब्याज पीड़ितहरू छन् मिटर ब्याजमा लाउनेहरू फेरि नेताहरू छन्, हुने खाने धनी वर्गका मान्छेहरू छन्, गरिब त त्योबाट पीड़ित मात्र हुने भयो होइन, त्यहाँको सामन्तहरू छन् होइन, भूमाफियाहरू छन् र त्यहाँका बिचौलियाहरू छन्। बिचौलियाहरूकोले यसरी त्यो गरीब जनतामाथि शोषण गरिराखेको छ कि अहिलेको सरकार चाहिँ मलाई यो मित्र ब्याज पीड़ितहरूको कोणबाट हेर्दाखेरि चाहिँ तिनै दलालहरू, तिनै सामन्तहरू, तिनै जो भूमाफियाहरू जसले चाहिँ गरीबहरूलाई त्यो मिटर ब्याजमा ऋण लगाइराखेको छ त्यसकै प्रतिनिधिहरू पो अहिलेको सरकार हो कि भन्ने जस्तो लाग्छ मलाई चाहिँ। त्यस कारणले जब उसले उसको प्रोटेक्सन गर्ने उसको वर्गीय दृष्टिकोण नै धनीहरू, सामन्तहरू, बिचौलियाहरू केन्द्रित छ भनेदेखि उसले गरिबको कुरा सुन्दैन रहेछ।

0: कुरा चाहिँ ए मिटर ब्याज पीडितकै आन्दोलनबाट पनि प्रस्तुत हुन्छ।
1: अब यो मिटर ब्याजको समस्या चाहिँ कानूनी समस्या मात्रै हो कि सामाजिक आर्थिक र राजनीतिक समस्या पनि?
0: मूलभूत रूपमा त यो मलाई त आर्थिक राजनीतिक समस्या नै हो भन्ने लाग्छ, किनभने फेरि पनि हामीले हेर्नुपर्ने कुरा चाहिँ कोही किन मिटर ब्याज पीडित हुन पुग्यो भन्नेको पछाडि अर्थ राजनीति छ, होइन? अर्थ राजनीति छ भन्नुको अर्थ अहिले पनि मैले भने कि कसले मिटर ब्याजमा लगाइराखेको छ, किन लगाइराखेको छ, र एउटा निकै ठूलो समूह किन मिटर ब्याज पीडित हुन बाध्य बनाएको छ भनेर हेर्दाखेरि चाहिँ यसको अर्थ राजनीतिक कारण भनेको चाहिँ यो त गैर कानूनी काम हो नि, होइन? यदि सत्ताले वा सरकारले चाहने थियो भने त उबेला नै रोक्न सक्थ्यो, तर भइराखेको के छ भन्दाखेरि चाहिँ धनीहरूले गरिबहरूलाई शोषण गर्ने पहिला श्रम शोषणको अस्त्र थियो, अहिले चाहिँ त्यसको वित्तीय शोषणको अस्त्रमा रूपान्तरित गरेर ती समूहलाई सदाबहार दास बनाउने काम भइरहेछ। त्यो दास बनाउने काम भइराख्नुको पछाडिको रिजन कारण के हो भन्दाखेरि चाहिँ जब ती मान्छेहरू जो पहिला भूदासको रूपमा काम गर्न बाध्य थिए, जो पहिला श्रमिकको रूपमा काम गर्न बाध्य थिए, ती मान्छेहरू मुक्त भएर आए भनेदेखि त तिनकोमा श्रम गरिदिने मान्छे हुँदैन, त्यसकारणले तिनलाई कुनै न कुनै हिसाबले बाँधिराख्ने र आफ्नो नियन्त्रणमा कायम राख्ने र आफूले चाहेको बेला उपयोग गर्ने दृष्टिकोणबाट चाहिँ यो आर्थिक चक्र प्रणाली बनाइएको छ भन्ने कुरा नहेर्दाखेरिसम्म चाहिँ खालि मिटर ब्याज पीडितको मात्रै कुरा हुन्छ, त्यसो होइन। त्यो भएको हुनाले त्यो चाहिँ त्यो खालको अर्थ राजनीतिक व्यवस्था कसरी निर्माण भएको छ भन्ने कुरामा जानुपर्ने हो, त्यसरी अध्ययन हुनुपर्ने हो, त्यहाँबाट समाधानको विकल्प खोज्नु पर्यो, त्यतिर गइन। एउटा दोस्रो चाहिँ कानुनी हिसाबले नै हेर्ने हो भने पनि हामीसँग त कानुन छ, भएको कानुन कार्यान्वयन गर्ने किन कसले रोकिरहेछ त त्यसो भनेपछि जिम्मेवार त सरकार हो, होइन? कानुन कार्यान्वयन ल इन्फोर्समेन्ट एजेन्सी भनेको त सरकार हो, सरकार मात्रका निकायहरू हुन्, तिमी किन गरिरहेछन् भन्ने प्रश्न हेर्दाखेरि चाहिँ फेरि पनि बलशालीहरूको सत्ता भयो भने बल त्यो मिटर ब्याज लाउने सबै बलशालीहरू छन्, राजनीतिक हिसाबले तिनीहरूले एउटा सत्ता कब्जा गरेर बसेका छन्, आर्थिक सत्ता पनि कब्जा गरेर बसेका छन् भनेपछि तिनीहरूकै आवाजको मात्रै सुनाइ हुँदो रहेछ। जो उत्पीडित हो, जो पीडित हो, जो संकटमा परेको छ, उनको आवाज सुनाइ भएन। त्यो सुन्ने खालको सरकार पनि नभएका कारणले भएका कानुन पनि कार्यान्वयन हुन सकिरहेको छैन जस्तो लाग्छ मलाई।
1: अब यसको समस्याको समाधान चाहिँ यो मिटर ब्याजकै पीडितको कुरा गर्दाखेरि जसरी अहिले उहाँहरू काठमाडौँ आउँदै हुनुहुन्छ, काठमाडौँ उहाँहरू आउन नपाउँदै सरकारले समाधान गर्न सक्ने कुरा केही हुन्छ? तपाईँको सुझाव के छ यसमा?
0: मलाई लाग्छ अब सरकारले चाह्यो भने, सरकार जिम्मेवार हो, सरकारसँग विधि पनि छ, प्रक्रिया पनि छ, विकल्प पनि छ, यदि सरकारले चाह्यो भने उहाँहरू जनकपुरबाट हिँड्दै मार्च जसो गरेर काठमाडौँ आउँदै हुनुहुन्छ। यदि सरकारले चाहने हो भने उहाँले त अलरेडी आफ्नो मागहरू के हो त भनिसक्नु भएको छ नि,
1: त्यो माग सम्बन्धी पूरा गर्ने भनेर सरकारले प्रतिबद्धता जनाइसकेका छ।
0: त्यतिलाई मात्रै कारण सुरु गरिदियो भने त उहाँहरू यत्रो संकट बिहोरेर यत्रो पानी वर्षालाई झेलेर आउनै पर्दैन नि, त्यति कुरा त संवेदना राख्न सक्छ होला नि त सरकारले। फेरि यो सम्बोधन गर्न नसकिने विषय पनि होइन, सम्बोधन नगरी नहुने विषय पनि हो भनेदेखि त एउटा बुदा एउटा पोइन्टमा गएर सम्बोधन गर्नै पर्छ। सम्बोधन गर्नै पर्छ भने त्यत्रो जनताले किन दुःख दिने त? सरकारले चाह्यो भने सम्बोधन गर्न सक्ने कुरा छैन, तर हेर्नुपर्ने कुरा चाहिँ राज्य सत्ता भएर होइन, मिटर ब्याज पीडित भएर सत्ताले हेर्नु पर्यो।
1: अघि तपाईँले जे भन्नुभयो, सुकुम्बासी भएर हेर्न पर्यो, मिटर ब्याज पीडित भएर हेर्न पर्यो, महसुस गर्न पर्यो, त्यति भयो भने त्यो समस्या समाधान गर्ने त्यो उपाय पनि पहिल्यै छ, त्यो चाहिँ कार्यान्वयनमा गर्नलाई चाहिँ बल्ल त्यो सजिलो हुन्छ भन्ने कुरा गर्नुभयो। जेबी विश्वकर्माजी, तपाईँ लेखक, पत्रकार एवं अभियन्ता हुनुहुन्छ। आज हामी तपाईँसँग गरीब तथा सीमान्तकृत समुदायको दृष्टिकोणबाट सरकारको काम, उनीहरूको अवस्था र अब त्यो अवस्था परिवर्तन गर्न सरकारले के गर्नुपर्छ भनेर कुरा गरिरहेका छौँ। हामीले तपाईँसँग अलिकति सुकुम्बासी समस्या, जुन अहिले कष्टकर जीवन भोगिरहेका छन्, अझ यो बाढीको बेला चाहिँ सुकुम्बासीको अवस्था झन् विचली भएको छ, अनि मिटर ब्याज पीडितहरू जनकपुरबाट काठमाडौँ आउँदै हुनुहुन्छ, सरकारले प्रतिबद्धता पनि पूरा गर्न नसकेको, प्रतिबद्धता पूरा गर्छु भनेर पनि कार्यान्वयन गर्न नसकेको ध्यान आकर्षण गर्न, अब त्यो दुईटा समुदायलाई सरकारले कसरी हेर्नुपर्छ भनेर तपाईँले भन्नुभयो। अब चाहिँ हामी अझै केन्द्रित भएर कुरा गर्दा, हामी दलित, गरीब र सीमान्तकृत, तपाईँले अघि नै हामीले धेरै कुरा गरिहाल्यौं, होइन? यो आलोचकहरूले सरकारको यो पहिलो काम चाहिँ संरचनागत सुधार र प्रशासन सुधारमा बढ़ी गयो, गरीबको तर्फ चाहिँ केन्द्रित भएन भनेर भनेका छन्, होइन? आलोचकहरूले पनि तपाईँ चाहिँ यसमा कतिको सहमत हुनुहुन्छ?
0: मैले त अघि भने सुधारका सामान्य संकेतहरू चाहिँ प्रशासनिक सुधारमा देखिएको छ, तर संरचनागत सुधारमा खासै केही भएको म देख्दिनँ। संरचनागत सुधार भन्ने कुरा चाहिँ मैले सोच्ने संरचनागत सुधार के हो भन्दाखेरि चाहिँ हाम्रो जुन शासन व्यवस्था छ, जस्तो उदाहरणको लागि चाहिँ स्थानीय तहले जसरी काम गरिरहेको छ, स्थानीय सरकार जनताप्रति केन्द्रित भएर जनतालाई थप सुविधा थप सहज बनाउने खालको शासन संरचना भयो भने शासकीय सुधार हुन सक्छ। अहिले जुन प्रदेशहरू अहिले गठन भएको छ, भनौँ न हामी संहितामा गइसकेपछि प्रदेशहरूको जुन

0: खालको स्पिरिट थियो, त्यसको पोलिटिकल एसेन्स थियो, संघीयतालाई सबैभन्दा बलियो बनाउने, सशक्त बनाउने र त्यसलाई प्रभावकारी बनाउने दिशातिर काम यदि हुन खोजेको थियो भनेदेखि यसलाई सुधार भयो कि भनेर लिनुपर्ने हुन्थ्यो। अब संघकै कुरा हेर्ने हो भने पनि संघले जसरी आफ्ना सरकार अन्तर्गतका निकायहरूलाई सुधार गर्ने वा रूपान्तरण गर्ने योजनासहित निश्चित योजनासहित आएको थियो भने अब यहाँ सुधार हुन्छ भनेर भन्न सकिन्छ। जस्तो उदाहरणको लागि न्याय पाउने कुरा गरिबहरूको लागि सीमान्तकृतहरूलाई निकै यो आकाशको फल जस्तो छ क्या, किनकि कसरी न्याय पाउने, न्यायिक प्रक्रियामा प्रवेश गर्ने बित्तिकै आतंकित हुनुपर्छ, वकिल चाहिन्छ, प्रहरी प्रशासन हुन्छ, इन्भेस्टिगेसन हुन्छ, के हुन्छ कसो हुन्छ भनेर त्यो सम्झिँदाखेरि नै एउटा सामान्य गरिब परिवारको मान्छे, सामान्य मजदुरले, सामान्य श्रमिकले त न्यायमा जान सक्ने बाटो नै देख्दैन होइन। त्यस्तो ठाउँमा न्याय पाउने कुरामा के रूपान्तरण भयो त, के योजना छ त, केही पनि योजना देखिनँ भनेपछि यसले संरचनाको सुधारमा केही काम गरेको जस्तो मलाई लाग्दैन, त्यो योजना पनि देख्दिनँ म, अलिक बृहत्तर खालको केही योजना पनि छैन। बरु उल्टो के भइरहेछ भन्दाखेरि चाहिँ यत्रो ठूलो संघर्ष बलिदानीबाट प्राप्त गरेको संघीय अथवा प्रदेशहरू खारेज गर्ने कुरा पनि आइरहेछ, यसले त रूपान्तरण गर्दैन, यसले सुधार गर्नेवाला छैन कि, यसले झन् बिगार्नेवाला छ। भनेपछि सुधारका नाममा सुधारको कुनै विस्तृत योजना नबनाइकन भएको कुरालाई बिगार्नेतिर गइरहेछ भन्ने लाग्छ। अब प्रशासनिक कुरा हेर्दाखेरि चाहिँ अघि पनि मैले भने सरकारी कार्यालयहरूमा पहिलेभन्दा एफिसियन्सी अलिक बढेको चाहिँ देखिन्छ होइन, पहिलेभन्दा अलिक छिटो गतिमा काम हुने, पहिले हामी सरकारी कार्यालय पुग्दाखेरि चाहिँ खाजा खाने समय भनेर एक डेढ घण्टा कर्मचारी नभिर्ने अवस्था हुन्थ्यो, त्यस्ता कुराहरूमा केही रूपान्तरण भएको छ, अलिकति डिजिटल प्रविधिबाट गर्न खोजेको पनि देखिन्छ, जसले चाहिँ दैनिक कामहरूमा केही सहजता ल्याएको छ।
1: अब यसमा मैले तपाईँलाई रोकेको, जस्तो त्यो काम त सुधार भइरहेको छ, धेरैले सुधारको अनुभव तपाईँले भने जस्तै अनुभव गरिरहेका छन्, तर त्यो सुधारसँगै एउटा गरिब, एउटा दलित, एउटा सीमान्तकृत समुदाय अस्पताल उपचार गर्न जाँदाखेरि उसले सहज रूपमा, सुलभ रूपमा उपचार पाउने व्यवस्था, शिक्षा पहिला भन्दा चाहिँ शिक्षाको गुणस्तर चाहिँ बढेको कुरा चाहिँ हुनुपर्नेमा अथवा रोजगारी हुनुपर्नेमा त्यो सुधार सँगसँगै त्यो सुधार पनि हुनु पर्यो, त्यो त्यहाँ पनि महसुस गर्ने अवस्था चाहिँ गरिबहरूले महसुस गर्ने अवस्था चाहिँ अझै हुन सकेन भन्ने कुरा भयो।
0: अहिले त अब गरिब सीमान्तकृतहरूको कोणबाट हेर्दाखेरि त कुनै पनि खालको सुविधा, कुनै पनि खालको बेनिफिट, कुनै पनि खालको अनुभूति गर्ने ठाउँ पुगेछ। जस्तो एउटा उदाहरण भनौँ न कि पहिले, अहिले पनि नेपालमा करिब करिब 25,000 हारी मान्छेहरू वैदेशिक रोजगारमा जान्छन् प्रत्येक दिन। प्रत्येक दिन वैदेशिक रोजगारमा जाने मान्छे को छ भनेर हेर्दाखेरि त अधिकांश गरिब, निम्न मध्यम वर्गको, गरिब वर्गको मान्छेहरू छन्। अब यदि वैदेशिक रोजगारमा जाने कुरालाई निरन्तरता नै दिने हो भने पनि ऊ ठगिनेबाट बचाउनलाई सरकारले काम गरे त, कि प्रत्येक मान्छे त ठगिएको छ नि, यहाँ म्यान पावर एजेन्सीले ठगेको छ, त्यहाँ एजेन्टले ठगेको छ, लुटिराखेको छ, कमसेकम त्यो मान्छेलाई वैदेशिक रोजगारमा त हामी रोक्न सकेनौँ, रोजगारी दिन त सकेनौँ, तर जानुभन्दा अगाडि ठगिनेबाट बचाउन त केही काम गर्न सकिन्थ्यो होला नि त, गरेन होइन। अब स्वास्थ्य सेवाका कुरा गरौँ कि स्वास्थ्य सेवा हाम्रो संविधानले निशुल्क स्वास्थ्यको कुरा गरेको छ, एउटा गरिबले निशुल्क स्वास्थ्य सेवा पाउन सक्छ त, पाउन सक्दैन। अझ भइराखेको के छ भन्दाखेरि भएको बिमा समेत उपयोग गर्न नपाउने अवस्थामा पुगेको छ, भनेपछि गरिबले कसरी सेवा पायो त, भने त झन्झन बढी सङ्कटतिर गइराखेको छ। कि अहिले चाहिँ सरकारको यो इकोनोमिक्सलाई अथवा अर्थ प्रणालीलाई हेर्ने भनेदेखि चाहिँ उसले जसरी हुन्छ राज्यलाई राज्यमा कर बटुल्ने, जोसुकैलाई मार परोस् परोस् त्यसमा सबैभन्दा बढी मार पर्ने चाहिँ फेरि गरिब र सीमान्तकृत नै छन्। भनेपछि आर्थिक अर्थतन्त्रको कोणबाट हेर्दाखेरि पनि त्यो समुदायले केही पनि बेनिफिट पाएन। त्यति मात्र होइन, शिक्षामा कुरा हेर्ने भने अहिले मलाई के लाग्छ भने अधिकांश सामुदायिक विद्यालयहरू धानी दिने चाहिँ गरिब र श्रमिक वर्गको मान्छेहरूले नै हो। अब गुणस्तर त्यहाँ सुधार्नुपर्ने हो नि त होइन। अब कम्पिट गर्नुपर्ने के छ भन्दाखेरि चाहिँ असाध्यै कमजोर सामाजिक आर्थिक अवस्था भएको ठाउँमा विद्यालयबाट साँच्चीकै गुणस्तरीय अध्ययन अध्यापन नहुने ठाउँबाट आएको विद्यार्थीले रोजगारीका लागि प्रतिस्पर्धा कोसँग गर्नुपर्छ भन्दाखेरि चाहिँ सहरको स्थापित भएको राम्रो भनेको कहिलेको विद्यालयको विद्यार्थीले उसले प्रतिस्पर्धा गर्नुपर्छ। सुधार गर्नुपर्ने कुरा चाहिँ सबैभन्दा राम्रो गुणस्तरीय शिक्षा भएकोसँग प्रतिस्पर्धा गर्ने विद्यार्थी त त्यो तहमा तयार गर्ने के योजना हुनु पर्थ्यो होला नि। तर के छ त भनेर हेर्ने, शिक्षा सुधारमा त्यो रिजल्ट समयमा निकाल्ने एउटा त्यो पनि भद्रगोल छ कि त्यो बाहेक के रूपान्तरण भयो त भन्दाखेरि त्यो केही पनि रूपान्तरण भएन। अझ सीमान्तकृत कोणबाट हेर्ने भने सारा सामुदायिक विद्यालयहरू ध्यान दिने गरिबहरू, श्रमिकहरू, सीमान्तकृतको शिक्षालाई गुणस्तरीय बनाउने केही काम छैन। भएको निशुल्क शिक्षा पनि ठिक ढङ्गले अभ्यास गर्न सकिएको छैन। निशुल्क शिक्षा त भनिएको छ तर भइरहेको के छ भन्दाखेरि कतिपय विद्यालयमा म नै पुग्दाखेरि त्यहाँ परीक्षाको नाममा पैसा लिएको छ, भर्ना पहिले लिएको छैन, तर विभिन्न बाहना पैसाले उठाउने काम फेरि भइ नै रहेछ। कमसेकम यो सरकारले सोच्ने थियो भने कुनै पनि शिक्षा के अरे कुनै पनि शुल्क नतिरिकन विद्यार्थीले पढ्न पाउने व्यवस्था गर्न सक्थ्यो. त्यति मात्र होइन, असाध्यिक क्रम के भन्छ आर्थिक जीवन संकटमा भएको दलित सीमान्तकी समुदायको लागि छात्रवृत्ति दिन सक्थ्यो. छात्रवृत्ति दिएर कमसे कम सहज तरिकाले उसले शिक्षा आर्जन गर्न सक्ने ठाउँमा पुर्याउन सक्थ्यो. गरे के त भनेर हेर्दाखेरि केही पनि गरेन. बरु शिक्षामा कर लगाएर थप जनतालाई त्यहाँबाट भनेको अप्ठ्यारोमा पार्ने काम चाहिँ गरिरहेछ. स्वास्थ्य क्षेत्रमा कर लगाएर जनतालाई झन अप्ठ्यारो पार्ने काम गरिरहेछ. भएको बिमासमै काम नगर्ने ठाउँ पुर्याइरहेछ. यसले त गरिबको लागि सीमान्तको लागि त केही गरेकै छैन नि त. झन् पनि शङ्कर पाइरहेको देख्छु म चाहिँ.
1: अब यो तपाईँको दृष्टिकोणमा चाहिँ देवीजी, सरकारले गरिबीलाई चाहिँ गरिबी केवल यो राहतको विषय बनाइरहेको छ कि अधिकारको विषय?
0: अहिले त सरकारले हेर्दाखेरि त यो गरिबीको मुद्दा नै सरकारको मुद्दा बनेको छैन मलाई त्यस्तो लाग्छ. होइन, गरिबीको मुद्दा किन मुद्दा बनिरहेको छैन भने, यदि सरकारले गरिबी निवारण गर्ने यदि चाहना गर्थ्यो भने गरिबी निवारणका उसँग प्रोजेक्ट के न के प्लान हुन्थ्यो होला, योजना हुन्थ्यो होला. अहिलेको नीति तथा कार्यक्रम हेऱ्यो भने त गरिबी निवारणको केही पनि काम छैन, कुनै पनि योजना बनेको छैन, बजेटको विनियोजन छैन. भनेपछि यदि सरकार साँच्चै गर्ने हो भने अब के गर्न सकिन्छ भन्ने हिसाबले हेर्दाखेरि चाहिँ यो देशमा कोही पनि नागरिक रहरले गरिब भएको मान्छे होइनन्, संरचनाका कारणले गरिब भएका हुन्, होइन हाम्रो अर्थ प्रणालीका कारणले गरिब भएका हुन्. हाम्रो शक्ति सम्बन्ध जुन खालको बनाइयो, आर्थिक सम्बन्ध जस्तो खालको बनाइदियो, त्यो लामो समयसम्मको सामन्ती उत्पादन प्रणालीका कारणले, निश्चित समूहमा मात्रै भूमिको कब्जा हुने कारणले, भूमिहीन बनाएका कारणले, भएको भूमिको प्रयोग गर्दाखेरि भूमिबाट लखेरिनु पर्ने बाध्यता कारणले, र सीमान्तकै तर कहाँ बस्न बाध्य छन् भनेर हेर्ने हो भने चाहिँ कि पहाडमा हेर्दाखेरि कि खोलाको किनार नजिक, कि चाहिँ जंगलको नजिक जहाँ सधैँभरि उत्तरासमा बाँच्नुपर्छ त्यस्तो ठाउँमा बस्न बाध्य बनाएको थियो. त्यस्ता कारणले गरिबी भएको हो भनेदेखि चाहिँ गरिबीका कारणहरू खोजेर समाधान गर्ने विधि के हो भनेर खोज्नुपर्ने हुन्छ. कम्तीमा म के भन्छु भन्दाखेरि चाहिँ नेपालमा लामो समयदेखि नभएको, जस्तो नेपाली कंग्रेसले गठन भएदेखि भूमि सुधारको एजेन्डा उठायो तर त्यो भने जस्तो भूमि सुधार हुन सकेन. कम्युनिस्टले त झन् जसको जोत उसको पोत नारा लगाएर भूमि क्रान्तिकारी भूमि सुधारको नारा नै लगायो, त्यो कहिले पनि हुन सकेन. तर अहिलेसम्म आउँदाखेरि चाहिँ जो मान्छे भूमिहीन भएर बाँच्नु परेको छ उसँग आफ्नो स्वत्व हुन्छ नि एउटा खालको डिग्निटी समेत नरहने अवस्थामा पुगेको छ भने चाहिँ त्यो तहको गरिबहरूलाई, त्यो तहको गरिबी निवारणको लागि चाहिँ राज्यले कम्तीमा भएका स्रोतहरूको विनियोजन ठिक ढंगले गर्ने, प्राकृतिक स्रोतहरूमा पहुँच स्थापित गर्ने, त्यो स्वामित्व र अधिकार सुनिश्चित गर्ने कुरा त्यसरी गर्न सकेको भए कमसे कम प्राकृतिक स्रोतमाथि उसको पहुँच हुँदाखेरि अलिअलि भए पनि जीविकाको लागि सहज हुन्छ अथवा आत्मसम्मान पूर्वक बाँच्न पाउने परिस्थिति बन्छ. त्योभन्दा पछाडि चाहिँ राज्यको अघि पनि मैले भने कि संरचनागत कारणले नै गरिब बनाइएको हुनाले राज्यले क्षतिपूर्ति पनि दिनुपर्छ. क्षतिपूर्ति दिनुपर्छ भन्नुको अर्थ चाहिँ गरिबहरूको लागि विशेष कार्यक्रम चाहिन्छ. विशेष कार्यक्रम बनाउन सकिएन भनेदेखि चाहिँ गरिबी निवारण काम पनि अगाडि बढ्दैन.
1: अब यसमै अझै मेन ढंगले अन्त्यमा चाहिँ देवीजी, जस्तो हामीले अघि नै सुरुमा गणेश नेपालीको प्रसंग निकाल्यौं, जो चाहिँ गरिबीकै कारण होइन समस्यामा परेर काठमाडौँमा आएर विकल्प नभएर सरकारले नियम कानून चाहिँ पालना गराउन खोज्दाखेरि होइन त्यो नियम कानून अनुसार चाहिँ आफ्नो त्यो दैनिकी पूरा गर्न नसकेर आफ्नो आर्थिक अवस्थाको कारणले चाहिँ देह त्याग गर्नु पर्यो. सुकुम्बासीको एउटा हामीले कुरा गऱ्यौँ अघि नै, सुकुम्बासीलाई विस्थापित गर्नु खोज्दा त्यस्तै एउटा अवस्था आयो. भनेको जो जो चाहिँ यो गरिबहरू छन्, गरिबी छ, उहाँहरू चाहिँ यो अवस्थासम्म आफ्नै ज्यान फाल्नुपर्ने अवस्थासम्म पुग्नु भएको छ, त्यो अवस्था दोहोरिन नदिन होइन हामीलाई जे जे कुरा गरौँ, जे जे समस्या सरकारले जे जे गर्नुपर्थ्यो त्यो गरेका छैन. अब के गर्ने, त्यो अर्को हाल चाहिँ गणेश नेपाली हुन नदिन, अर्को यस्तै अवस्था आउन नदिन, सरकारले तत्काल गर्नुपर्ने र नीति बनाएर गर्नुपर्ने काम चाहिँ के हो तपाईँको सुझाव?
0: मलाई लाग्छ अब सरकारले एउटा त यति धेरै हामीसँग घटनाहरू छन् कि वार्षिक हाम्रो नेपालमा करिब 7,000 हारारी मान्छेले आत्महत्या गर्दोरहेछन् विभिन्न कारणले. त्यति मध्ये धेरै आत्महत्या गर्न बाध्य भएको समूह चाहिँ फेरि गरिबहरू, सीमान्तकृतहरू, श्रमिकहरू नै सबैभन्दा ठूलो संख्या छ. यो विषयलाई कहिले पनि गम्भीरतापूर्वक हेरिएन. त्यस कारणले अहिले सरकारले यदि चाहने हो भनेदेखि चाहिँ आत्महत्या गर्न बाध्य भएका व्यक्तिहरूको सामाजिक आर्थिक जीवन रूपान्तरणको ठोस वा विशेष कार्यक्रम बनाउन सक्छ. जस्तो उदाहरणको लागि यो आत्महत्या गर्नुपर्ने बाध्यतामा पुगेका व्यक्तिहरूको आर्थिक सामाजिक जीवन कस्तो छ भनेर हेर्दाखेरि चाहिँ विकल्प नै छैन मान्छेले. मान्छे त्यतिकै आत्महत्या गर्दैन नि त. आर्थिक हिसाबले सम्मत हुन सक्ने अलिकति भए पनि सहज जीवन बनाउन सक्ने ठाउँ छैन. सामाजिक हिसाबले हेर्दाखेरि प्रत्येक पाइलामा विभेदहरू सहन बाध्य छ. त्यो खालको सामाजिक अपहेलनाको शिकार हुनु परेको छ. उसले त्यहाँबाट पनि कतै मुक्ति पाउने बाटो देखिरहेको छैन. अलिकति आफ्नै तरिकाले केही गरिखाउन भनेर हेर्ने हो भने पनि सामान्य साना खालको साना खालको उत्पादनहरू लगानीहरू गर्ने कुनै पनि वातावरण छैन, लगानी गर्ने स्रोत पनि छैन. कमसेकम सरकारले अलिकति पहिचान गरेर जो असाध्यै धेरै संकटमा रहेको छ त्यस्ता व्यक्तिहरूलाई उद्यममा जोड्ने कुरा, सिपमा जोड्ने कुरा र त्यो सिप सँगसँगै उसको जीविकोपार्जनलाई सुधार गर्ने आर्थिक कार्यक्रमहरू केही बनाउने हो भनेदेखि मान्छेहरू अलिअलि भए पनि अडिन्छन् जस्तो लाग्छ मलाई चाहिँ. किनभने जब मान्छेले सरकारले नै मेरो लागि केही सपोर्ट गरिराखेको छ, अनुदान दिएको छ अथवा सहयोग गरेको छ र आर्थिक जीवनमा रूपान्तर गर्ने नीतिगत व्यवस्था छ, हामी त्यहाँबाट केही न केही बेनिफिट हुन सक्छौ भने उसमा आशा जागृत हुन्छ एउटा चाहिँ. दोस्रो चाहिँ अब नीतिगत हिसाबले हेर्दाखेरि चाहिँ नेपालमा गरिबी निवारणको कार्यक्रम पहिला चलेको थियो, त्यो प्रभावकारी हुन सकेन. त्यसमा पनि बिचौलियाहरू असाध्यै धेरै फस्ताए कि जो गरिब हो गरिबको जीवनमा रूपान्तरण हुन सकेन. त्यो अध्यायबाट पनि हामी के सिक्न सक्छौ भन्दाखेरि चाहिँ गरिबले आफूलाई गरिबीबाट मुक्त गर्ने कार्यक्रम कस्तो हुन्छ भनेर हेर्दाखेरि चाहिँ उसको आर्थिक सामाजिक जीवनमा रूपान्तरण गर्ने कार्यक्रम नहुँदाखेरिसम्म खालि पैसा मात्र दिएर हुँदैन रहेछ. त्यसो हुँदाखेरि चाहिँ उसको आर्थिक सामाजिक जीवनमा रूपान्तरण गर्ने खालको हाम्रो विशेष कार्यक्रम है, मैले सामान्य कार्यक्रम भनेको छैन कि विशेष कार्यक्रम सरकारले डिजाइन गर्न सक्छ. यसको लागि तत्कालै गर्दाखेरि मानव सरकारले चाह्यो भनेदेखि दुई हप्ता, एक हप्ता वा एक महिनाभित्र बलियो खालको कार्यक्रम त्यो समुदाय लक्षित कार्यक्रम बनाउन सक्छ र कार्यान्वयन गर्न सक्छ. त्यति मात्रै होइन, यो दीर्घकालीन रूपमा पनि नेपालको गरिबीको समस्या हल नगर्दाखेरिसम्म चाहिँ फेरि अगाडि बढ्न सकिन्छ. जस्तो दीर्घकालीन रूपमा हेर्दाखेरि के देखिन्छ भने अहिले मैले भने गरिबीको एउटा ठूलो कारण भनेको चाहिँ भूमिहीनता हो, प्राकृतिक स्रोतमाथिको पहुँच भिन्नताको अवस्था हो र त्यति मात्रै होइन रोजगारीको भिन्नताको अवस्था पनि हो. कमसेकम अहिलेको सरकारले रोजगारविहीनहरूलाई कम्तीमा न्यूनतम दैनिक बेरोजगार भत्ता उपलब्ध गराउँछौं र त्योभन्दा पछाडि आर्थिक जीवन रूपान्तरण गर्ने कुनै एउटा परियोजना पनि सञ्चालन गर्छौं भन्यो भने उसमा आशा जागृत हुन्छ र त्योभन्दा पछाडि आफ्नो आर्थिक सामाजिक जीवन रूपान्तरण दिशातिर अगाडि बढ्न सक्छ. होइन, अब संकट के भइरहेछ भन्दाखेरि चाहिँ सामान्य रोग लाग्यो भने पनि गरीबहरू श्रमिकहरू चाहिँ अब उपचार गर्न पैसा हुन्न, सुविधा छैन, त्यसपछि छोराछोरी पढाउनुपर्छ, पढाउन सक्ने क्षमता छैन, त्यसपछि त्यति मात्रै होइन आफ्नो दैनिक जीविका पनि सञ्चालन गर्न गाह्रो हुने भएपछि मान्छेले के रोज्दो रहेछ भन्दाखेरि सबै संकटसँग जुझ्नुभन्दा बाटो यही हो कि भनेर गलत बाटोतिर जाने परिस्थिति बन्दो रहेछ. यो परिस्थितिलाई रोक्नको लागि चाहिँ सरकारले नीतिगत रूपमा पनि दीर्घकालीन रूपमा भूमिहीनताको समस्या हल गर्ने कुरा, बेरोजगारीको समस्या हल गर्ने दिशातिर जानुपर्छ, सँगसँगै उत्पादन प्रणालीसँग त्यो समयलाई जोड्नेतिर जानुपर्छ. तत्कालीन हिसाबले चाहिँ कम्तीमा सरकारले बेरोजगार भत्ता उपलब्ध गराउने र साना साना इन्टरप्राइजहरू सुरु गर्ने अथवा केही न उसले चाहेको व्यवसाय वा उसले चाहेको उत्पादन प्रणालीसँग जोड्ने काम मात्रै गर्न सक्यो भने पनि एउटा चरणमा अब आशा जागृत हुने ठाउँतिर पुगिन्छ. जब आशा जागृत हुँदैन त्योभन्दा पछाडि निराशाले चाहिँ गलत परिणाम
1: एकदम यो सरकारले गर्नु पर्यो. अब अन्त्यमा चाहिँ निम्न वर्ग, गरीब, उत्पीडित तथा सीमान्तकृत समुदायका मान्छे आफैले अब चाहिँ के गर्ने, यो निराशा मात्रै हुने कि आफ्नो जीवन बदल्नको लागि केही आफूले केही गर्न सकिन्छ?
0: यसको दुईटा काम जस्तो लाग्छ. एउटा चाहिँ अघि पनि मैले भने गरीब हुनुको पछाडि व्यक्ति कारक होइन, हाम्रो सिङ्गो संरचना कारक हो, सिङ्गो अर्थनीति अथवा अर्थ प्रणाली कारक हो. त्यो हिसाबले हेर्दाखेरि चाहिँ यसलाई रूपान्तरण गर्ने, बदल्नको लागि र आफ्नो अधिकारहरू प्राप्तिको लागि र संगठित अभियानहरू नै चलाउनुपर्छ भन्ने लाग्छ एउटा चाहिँ. किनभने यो गरिबीबाट मुक्ति हुने कुरा, अधिकार दावी गर्ने कुरा चाहिँ सरकारले सहज ढंगले सुनिदिएदेखि त सहजै हुन्थ्यो तर सुन्नेवाला छैन. त्यस कारणले संगठित अभियानहरू चलाउनुपर्छ. जुन कुरा संगठित अभियानमा चाहिँ गरिब सीमान्तकृतले मात्रै होइन, कमसेकम न्यायका पक्षधार सचेत नागरिकले पनि यो विषयमा बोल्नुपर्छ, कुरा उठाउनुपर्छ, अभियानहरूमा सामेल हुनुपर्छ भन्ने लाग्छ एउटा काम चाहिँ. दोस्रो चाहिँ अब मैले खोजेको जीवन कसरी रूपान्तरण हुन सम्भव छ भन्ने कुरालाई हामीले कसरी सोच्नुपर्छ होला जस्तो लाग्छ भन्दाखेरि चाहिँ आशावादी हुने ठाउँ नभेट्दाखेरि निराशातिर गइदो रहेछ, तर आशावादी बन्ने दिशातिर सरकारलाई जिम्मेवार बनाउने काम गर्नु पर्यो. जस्तो उदाहरणको लागि चाहिँ स्थानीय सरकार छ हामीसँग नजिकै, स्थानीय सरकारको भूमिका के हो त भन्दाखेरि चाहिँ त्यहाँ भएका समुदायले जुन खालको कष्टप्रद जीवन बाँच्न बाध्य भएको छ, मेरो जीवन अवस्था यस्तो भयो सरकारले के गर्छ भनेर त्यहाँ प्रश्नहरू उठाउनु पर्यो, वडा अध्यक्षसँग प्रश्न उठाउनु पर्यो, गाउँपालिकासँग नगरपालिकासँग प्रश्न उठाउनु पर्यो र मेरो विकल्प दिने दायित्व राज्यको भएको हुनाले राज्यलाई जवाफदेही बनाउनको लागि पनि हामीले अभियानहरू सञ्चालन गर्नुपर्छ कि कोही छैन भन्ने होइन कि हामीले बनाएको राज्य सत्ता छ हामीले बनाएको सरकार छ भने हामीले बनाएको सरकार वा जनताका नाममा राजनीति गरेका मान्छेहरूले बनाएको सरकार भएको हुनाले तिम्रो जिम्मेवारी हो भनेर जवाफदेही बनाउनलाई चाहिँ अलिक बोलीसँग नै भूमिका निर्वाह गर्नुपर्छ जस्तो लाग्छ।
1: धेरै धेरै धन्यवाद जेबी विश्वकर्माजी तपाईँको यो महत्वपूर्ण भनाई विचार सुझाव र समयको लागि
0: हस् धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो लेखक पत्रकार एवं अभियन्ता जेबी विश्वकर्मा। आजको कार्यक्रममा हामीले निम्न र गरीब उत्पीडित तथा सीमान्तकृत समुदायको पक्षमा सरकारको व्यवहार र अब गर्नुपर्ने कामको विषयमा कुराकानी गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे सुन्न सकिन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि हुन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: ब्याङ्की फेमस बिले चौधरी एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर भए कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्के ङेल पर्दिमो न्यो तने सतर्क तना ठगदिरक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
4: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन के तनाव दियो ए खुसी
4: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
5: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
6: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942 हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
7: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
8: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
7: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
9: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट
7: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 9847769229

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ.
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
2: बिहानको 9 बज्यो.
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
4: राष्ट्रको शान किसान.
3: अ कम्प्लीट पाइपिंग सोल्युशन्स.

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज र भोलि केही ठाउँमा आरी घोप्टेर मुसलधारे वर्षाको सम्भावना। बाढ़ी पहिरो र डुबानको जोखिम, आवश्यक सतर्कता अपनाउन आग्रह। राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान, सरकारसँग छलफल निरन्तर। कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नति तीव्र, 75% भौतिक प्रगति। हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्यो, मध्य पूर्वमा तनाव चर्कियो। विश्वकप फुटबलमा अर्जेन्टिना र स्विजरल्याण्ड बीचको खेल अतिरिक्त समयमा, नर्वेलाई हराउँदै इंल्याण्ड सेमी फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। आज र भोलि देशका केही ठाउँमा आरी घोप्टेर मुसलधारे वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकीका एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भागका थोरै ठाउँ तथा मधेस, कोशी बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना छ। साथै तीनवटा प्रदेश, कोशी बागमती र गण्डकीका पहाड़ी क्षेत्रका एक दुई ठाउँमा पनि अति ठूलो पानी पर्ने सम्भावना छ। मनसून सक्रिय भएको तथा मनसूनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली छ। अहिले कोशी बागमती गण्डकी लुम्बिनी र कर्णालीका केही ठाउँ तथा सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लगातारको वर्षासँगै आकस्मिक बाढ़ी पहिरो, नदी कटान, गेगरान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ़ने भएकोले आवश्यक पूर्व तयारी र सावधानी अपनाउन विपद प्राधिकरणले अनुरोध गरेको छ। विशेष गरी खोला, खोल्सा, नदी आसपासका क्षेत्र, पहिरोको जोखिम भएका ठाउँका नागरिक, नदी किनार बस्तीमा बसोबास गर्नेहरूलाई थप सतर्क रहन आग्रह गरिएको छ। यात्रामा पनि सावधानी अपनाउन भनिएको छ। प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, पालिका र स्वयंसेवक सहित सबै सरकारवाला निकायलाई उद्धार तथा प्रतिकारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त राजमार्ग तथा सड़कमा डोजर, एक्सकाभेटर र लोडर जस्ता उपकरण तयारी अवस्थामा राख्न तथा विपद व्यवस्थापन समितिहरूसँग समन्वय गरेर पूर्व तयारीलाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ। साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट पटक पटक जारी हुने अध्यावधिक पूर्वानुमान सूचना तथा मौसमी सम्बन्धी चेतावनीका नियमित जानकारी लिन पनि सबैलाई आग्रह गरिएको छ। काठमाडौँ त्रिपुरेश्वर राहदानी विभाग अगाडि आफैलाई आगो लगाएर ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच निरन्तर छलफल भइरहेको छ। गणेशको परिवार र आफन्तले घटनाको जिम्मेवारी राज्यले नलिएसम्म शव नबुझ्ने अडान दोहोर्याएका छन्। मोटरसाइकलमा काठमाडौँ महानगर प्रहरीले हुइलक लगाएपछि उत्पन्न भएको घटनाले यस्तो अवस्था आएको भन्दै परिवारले दोषीमाथि कार्यवाही, घटनाको निष्पक्ष छानबिन र स्पष्ट सरकारी प्रतिबद्धताको माग गरेको छ। यही विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सरकारी पक्ष र परिवारबीच हिजोदेखि वार्ता भइरहेको पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन। दुई दिनदेखि लगातार छलफल भए पनि सहमति हुन नसक्दा शवको पोस्टमार्टम प्रक्रिया अघि बढ़न सकेको छैन। वीर अस्पतालबाट शवलाई त्रिवी शिक्षण अस्पताल महाराजगंजमा लगिएको छ। घटनाको छानबिनका लागि उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। मुगुको सोरू गाउँपालिका 6 का 25 वर्षीय नेपालीले बिहिबार आफ्नै शरीरमा आगो लगाउनु भएको थियो। उहाँको उपचारका क्रममा अस्ति शुक्रबार बिहान वीर अस्पतालमा ज्यान गएको हो। पूर्व पश्चिम राजमार्ग अर्थात महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नतिले गति लिएको छ। आयोजना अन्तर्गत सप्तरीको माहौली क्षेत्रमा धमाधम कालोपत्री गर्ने काम भइरहेको छ। चिनिया निर्माण कम्पनी चाइना रेलवे नम्बर 2 इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो सड़कको अहिलेसम्म कुल भौतिक प्रगति 72-75% पुगेको छ। 2077 साल कार्तिक 13 गतेदेखि निर्माण शुरू गरिएको आयोजनाको काम लक्ष्य अनुसार सम्पन्न हुन नसकेपछि आउँदो डिसेम्बर अन्तिमसम्मका लागि चौथो पटक म्याद थप गरिएको छ। सड़क विभाग आयोजना निर्देशनालय अन्तर्गत कार्यान्वयनमा रहेको यो योजना थपिएको म्यादभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्र पारिएको हो। कुल 76.73 किलोमिटर लम्बाई रहेको सड़कलाई कञ्चनपुर कमला सड़क योजना अन्तर्गत पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण अघि बढ़ाइएको छ। जसमध्ये पूर्वी खण्ड अन्तर्गत सप्तरीको कञ्चनपुरदेखि कुसाहासम्मको 39.42 किलोमिटर सड़क 7 अर्ब 47 करोड़ रूपियाँको लागतमा निर्माण भइरहेको छ। त्यसैगरी श्रेणी सप्तरीको कुसाहादेखि सिराहाको कमला पुलसम्म पर्ने 47.21 किलोमिटर लामो पश्चिमी खण्डको कुल लागत 8,80,70,18,000 रूपियाँ रहेको छ। एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा स्तरोन्नति भइरहेको यो राजमार्ग बजार क्षेत्रमा 6 लेन तथा अन्य क्षेत्रमा 4 लेनको हुने गरी निर्माण भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्झ्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। बझाङमा हिजो भएको जीप दुर्घटनामा घाइते भएका मध्ये 6 जनालाई थप उपचारका लागि नेपालगंज रेफर गरिएको छ। केदारचुङ गाउँपालिका साथ सुगुरीमा भएको दुर्घटनाका अन्य घाइतेको जिल्ला अस्पताल बझाङमा नै उपचार भइरहेको छ। सुदूरपश्चिम प्रदेश 01001626444 नम्बरको जीप दुर्घटना हुँदा 16 जना मध्ये 3 जनाको घटनास्थलमै ज्यान गएको थियो। अरू 12 जना घाइते भएका थिए। तीमध्ये 6 जनालाई आज बिहान थप उपचारका लागि हेलिकप्टरबाट नेपालगंज पठाइएको छ। ज्यान गुमाउनेहरूमा केदार सिंह 7 की विमला धामी, दुर्गाथली 6 की केलादेवी महत र चक्र महत रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। अब विदेशको खबर। इरानले हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण गरेको छ। अमेरिकी रक्षा मन्त्री पीट एक्सेथले सामाजिक सञ्जाल मार्फत इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनु पर्ने भन्दै अमेरिकाले थप कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। इरानले अर्को सूचना जारी नभएसम्म हर्मुज जलमार्ग बन्द गरेको घोषणा गरेको छ। साथै इरानले अमेरिकाले कुनै पनि सैन्य कदम चाले त्यसको कड़ा प्रतिवाद गर्ने र मध्यपूर्वमा रहेका नयाँ अमेरिकी सैन्य अखड़ा समेत निशानामा पार्ने चेतावनी दिएको छ। केही दिन अघि अमेरिकी आक्रमणमा इरानका 17 जनाको ज्यान गएको र 115 जना घाइते भएका इरानको दावी छ। त्यसको जवाफमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी साझेदार राष्ट्रका अखड़ामा मिसाइल आक्रमण गरेको छ। दुवै देशबीच वार्ताको प्रक्रिया भने पूर्ण रूपमा रोकिएको छैन। मध्यस्थकर्ता मार्फत अमेरिकाले इरानलाई हर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जहाजका लागि खुल्ला रहेको सार्वजनिक घोषणा गर्न र व्यावसायिक जहाजमाथिको आक्रमण रोक्न आग्रह गरिरहेको छ। यसैबीच इरानका नयाँ सर्वोच्च नेता मुस्तफा खामेनीले आफ्नो पहिलो सार्वजनिक सम्बोधन गर्दै पूर्व सर्वोच्च नेता अली खामेनीको हत्याको बदला अवश्य लिइने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरूद्ध कुनै पनि हत्या प्रयास भए अमेरिकाले इरानमाथि पूर्ण रूपमा विनाशकारी जवाब दिने चेतावनी दिनुभएको छ। हर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा व्यापार मध्येको जलमार्ग रहेको छ। विश्वको ठूलो हिस्सा कच्चा तेल र प्राकृतिक ग्यास यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकोले यसको बन्दले विश्व ऊर्जा आपूर्ति, तेलको मूल्य र अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर असर पर्ने चिन्ता बढ़ेको छ। अब खेल खबर फिफा विश्वकप फुटबलको अन्तिम क्वार्टर फाइनल खेलमा अहिले साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेलिरहेका छन् र यी दुई देश बीचको खेल अतिरिक्त समयमा पुगेको छ र अहिले अतिरिक्त समयको 108 मिनट चलिरहेको छ। अमेरिकाको कान्सान सिटी स्टेडियममा निर्धारित 90 मिनटको खेल एक एक गोलको बराबरी भएपछि अतिरिक्त समयमा पुगेको हो र अतिरिक्त समयमा पनि अहिलेसम्म थप गोल हुन सकेको छैन। एलेक्सिस म्याक एलिस्टरले 10 मिनटमा गोल गर्दै साबिक विजेता अर्जेन्टिनालाई दिलाएका थिए। कप्तान लियोनल मेस्सीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडर मार्फत गोल गरेका हुन्। तर खेलको 67 मिनटमा स्विजरल्याण्डले बराबरी खोल फर्कायो। लगत्तै खेलको 72 मिनटमा स्विजरल्याण्ड 10 खेलाड़ीमा सीमित भयो। उसका फरवार्ड बिरिल एम्बोले दोहोरो पहेँलो कार्ड पाएका कारण बाहिरिए। यो खेलको विजेताले सेमी फाइनलमा इंग्ल्याण्डसँग खेल्नेछ। यसअघि आज बिहान भएको खेलमा नर्वेलाई हराउँदै इंग्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको हो। अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले नर्वेलाई 2-1 गोलले हरायो। इंग्ल्याण्डको जीतमा दुवै गोल जुड बेलिङहमले गरे। खेलको पहिलो हाफको 36 मिनटमा नर्वेका एड्रियस इलिसअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर इंग्ल्याण्डका जुड बेलिङहमले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्। दोस्रो हाफमा 7 मिनट इन्जुरी समय दिएको थियो। यो समयमा कुनै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो। अतिरिक्त समयको 93 मिनटमा बेलिङहमले इंग्ल्याण्डका लागि दोस्रो गोल गरे अनि टोली सेमी फाइनलमा पुग्न सफल भयो। चारभन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि पटक। आज र भोलि केही ठाउँमा आरी घोप्टेर मुसलधारे वर्षाको सम्भावना। बाढ़ी पहिरो र डुबानको जोखिम, आवश्यक सतर्कता अपनाउन आग्रह। राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान, सरकारसँग छलफल निरन्तर। कञ्चनपुर कमला सड़क खण्डको स्तर उन्नति तीव्र, 75% भौतिक प्रगति। हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्यो। मध्य पूर्वमा तनाव चर्कियो। र विश्वकप फुटबलमा अर्जेन्टिना र स्विजरल्याण्ड बीच अतिरिक्त समयको खेल चल्दै नर्वेलाई हराउँदै इंग्ल्याण्ड सेमी फाइनलमा।

0: दमकल एम्बुलेन्स को फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: the channel, так і сповнив спав. І भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: साली नदी को सिर
2: मणिचूड को काख
1: स्वच्छ सुंदर र स्निग्ध प्रकृति
2: शांति र आनंद को अनुभूति
1: भीड़भाड़ बाट टाढा
2: शहर बाट नजिकै
1: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्गानिक फार्म रिसोर्ट
3: विस्तृत जानकारी का लागि फोन नम्बर 9861946566 र 9841954181 वेबसाइट झुले.com.np
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्झ्याङ भित्रका खबरमा तपाईलाई स्वागत छ। साउन महिनामा पशुपतिनाथको पूजा एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाई अभियान शुरू गरिएको छ। साउन महिना र सोमबार भगवान शिवको महिना र बार मानिने भएकोले एकै दिन लाखौं भक्तजन पशुपतिनाथको पूजा एवं दर्शनका लागि पुग्ने गर्छन्। आउँदो शुक्रबारदेखि साउन लाग्ने भएकोले आवश्यक तयारी थालिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषले सफाई अभियान थालिसकेको कोषका कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभयो। अरू बेला विशेष गरी शनिबार सफाई कार्य हुने गरेकोमा साउनका लागि भने आइतबार र अन्य दिनमा पनि आवश्यकता अनुसार विशेष सफाई अभियान सञ्चालन गरिने भएको छ। काठमाडौँ महानगरपालिकाको वडा 18 तपिता पार्कमा महानगरपालिकाका पूर्व मेयर स्वर्गीय प्रेमलाल सिंह पीएल सिंहको प्रतिमा स्थापना गरेको छ। हिजो आयोजित कार्यक्रमका बीच महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले प्रतिमा अनावरण गर्नुभयो। त्यस अवसरमा कार्यवाहक मेयर डंगोल सहित विभिन्न वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य वडा सदस्य सिंहका परिवार सदस्य र स्थानीय बासिन्दाको सहभागिता थियो। मूर्तिकार श्याम तुलाधरले निर्माण गर्नुभएको धातुको प्रतिमा झण्डै 9,38,000 रूपियाँको लागतमा तयार भएको हो। वडा कार्यालयले यसअघि पुष्पलाल पार्कमा मनमोहन अधिकारी मदन भण्डारी पुष्पलाल श्रेष्ठ पद्मरत्न तुलाधर र शंखधर साखवाको प्रतिमा स्थापना गरिसकेको छ। काठमाडौँ महानगरपालिकाले उपत्यकाका मौलिक संस्कृति परम्परा र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण सम्वर्धन प्रवर्धन तथा पुस्तान्तरणलाई टेवा पुर्याउने उद्देश्यले 145 परम्परागत गुठी बाजा समूह र समुदायलाई जनै 2,00,000 रूपियाँका दरले अनुदान प्रदान गरेको छ। महानगरले यस कार्यक्रम अन्तर्गत 73 ज्यापू समुदायका गुठी 47 खड्गी समुदायका गुठी तथा 25 गुङ्गा धर्म बाजा खलालाई आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ। महानगरपालिकाका अनुसार परम्परागत गुठी र बाजा समूहहरू काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनसँग अभिन्न रूपमा जोड़िएका संस्था हुन्। यिनै संस्था मार्फत वर्षौंदेखि विभिन्न जात्रा पर्व धार्मिक अनुष्ठान सांस्कृतिक परम्परा र सामाजिक संस्कारहरू सञ्चालन हुँदै आएका छन्। पछिल्लो समय परम्परागत अभ्यासहरू कमजोर बन्दै गएको अवस्थामा काठमाडौँ महानगरको यो सहयोगले तिनको निरन्तरता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्झ्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज र भोलि केही ठाउँमा आरी घोप्टेर मुसलधारे वर्षाको सम्भावना। बाढ़ी पहिरो र डुबानको जोखिम, आवश्यक सतर्कता अपनाउन आग्रह। राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान, सरकारसँग छलफल निरन्तर। र पशुपतिमा साउने सोमबारको तयारी शुरू, सरसफाईका काम थालियो। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। आज र भोलि ठूलो पानी पर्न सक्ने भनिएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुहोला। नमस्कार।

0: अमूल्य जीवन को हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौं। तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकी सेवामा एचडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98145414।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका 7, पुरानो बैंक चोक, रोशन फेस।

0: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषण नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
11: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
10: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
12: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
10: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा ब्याङ्क अगाडि, बेसी सरसात, लमजुङ। सम्पर्क फोन नम्बर 0665909909, मोबाइल 98477269229।
13: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
14: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
13: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
14: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
13: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665370 वा 590370 जानकारी गराउनुहोस्।
14: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
15: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो।

0: हुँदा पनि त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रो बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
1: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
0: टु फाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
8: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
8: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
9: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समेल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
10: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
8: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
11: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
8: अब जापान ट्राई होइन स्योर गरौं।
11: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
11: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
11: सम्पर्क नम्बर 0665902900। मोबाइल नम्बर 9856606209।
8: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
12: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, सङ्गिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध

0: अहा म यो बिहे गर्दिन।
1: हैन के हो बिहे किन नगर्ने?
0: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
2: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
3: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
3: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
3: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
3: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
3: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
4: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा, उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका

0: यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौ।
2: बाल विवाह नगरौ नगराउ बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गरौ।
1: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: नमस्कार, रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा बिहान 10 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: सीएसआर रकम अब आफू खुशी खर्च गर्न नपाइने, सरकारी कोषमा जम्मा गर्नुपर्ने। केटीपुर होल्डिङ सेन्टरबाट माजिद अन्सारीको गिरफ्तारी प्रति जेन जेड मुभमेन्टको एलायन्सको आपत्ति। आज र भोलि ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह। स्विजरल्याण्डलाई हराउँदै अर्जेन्टिना सेमी फाइनल प्रवेश। र हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्यो।
3: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भए समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
5: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सर सात, लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847729929।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: काली निजी क्षेत्रबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्दै आएको रकम अब प्रत्यक्ष रूपमा खर्च गर्न नपाउने र सरकारी कोषमा जम्मा हुने गरी विधेयक मस्यौदा तयार गरेको छ। कम्पनी कानून सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 मस्यौदामा नेपालमा दर्ता भई संचालनमा रहेका कम्पनीको सीएसआर रकम आफैले खर्च गर्न नपाउने व्यवस्था गर्न लागि हो। प्रस्तावित विधेयकको व्यवस्था अनुसार निजी क्षेत्रले सीएसआर बापतको रकम सरकारले स्थापना गर्न लागि संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्नेछ। यो प्रस्ताव निजी क्षेत्रले लामो समयदेखि अभ्यास गर्दै आएको सीएसआर खर्च प्रणाली भन्दा फरक छ। जेनजेड मुभमेन्ट एलायन्सले सुकुम्बासीलाई राखिएको किर्तिपुर होल्डिङ सेन्टरमा प्रभावित नागरिकहरूलाई भेट्न गएका युवा तथा स्वयंसेवकमाथि भएको प्रहरी दमन र गिरफ्तारीप्रति आपत्ति जनाएको छ। एलायन्सले विज्ञप्ति निकालेर प्रहरी दमन र गिरफ्तारीप्रति आपत्ति जनाएको हो। किर्तिपुर स्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको अवस्था बुझ्न गएका एलायन्सका प्रतिनिधि माजिद अन्सारी लगायतका व्यक्तिहरूमाथि प्रहरीले अभद्र व्यवहार गर्दै कुटपिट गरेको र स्पष्ट कानूनी आधार वा पक्राउ पुर्जी बिना नै नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ। आज र भोलि पहाड़ी तथा तराई क्षेत्रमा ठूलो पानी पर्न सक्ने सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। मनसून सक्रिय भएको तथा मनसूनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली छ। अहिले कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँ तथा सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। मध्य प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका धेरै ठाउँ र लुम्बिनी तथा सुदूरपश्चिमका केही ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित वर्षा हुने सम्भावना छ। मध्य सहित कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा आरी घोप्टे र मुसलधारे वर्षाको सम्भावना छ। विशेष गरी ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यसै गरी आज राति कोशी मध्य बागमती गण्डकी र लुम्बिनी प्रदेशमा धेरै ठाउँमा बदली हुनेछ भने कर्णाली र सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली रहनेछ। साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टर फाइनल खेलमा स्विजरल्याण्डलाई 3-1 पराजित गर्दै अर्जेन्टिना सातौं पटक विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिनाको जीतमा एलेक्सिस म्याक एलिस्टर जुलियम अल्भारेल र लाउटारो मार्टिनेजले गोल गरेका थिए। खेलको दशौं मिनटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए। कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडर मार्फत गोल गरेका हुन्। स्विजरल्याण्डले 67 मिनटमा बराबरी गोल फर्काएको थियो। रिकार्डो रोड्रिगको एसिस्टमा डान एन्डोयले गोल गर्दै स्विजरल्याण्डलाई बराबरी फर्काएका थिए। खेलको 72 मिनटमा ब्रेल एम्बोलोले दोहोरो पहेलो कार्ड खाँदै बाहिरेपछि स्विजरल्याण्ड 10 खेलमा झरेको थियो। निर्धारित 90 मिनटमा 1-1 गोलको बराबरी सकिएपछि खेल अतिरिक्त समयमा धकिएको थियो। एल्भारेलले डिबक्स भन्दा बाहिरबाट उत्कृष्ट प्रहार गर्दै गोल गर्न सफल भएका थिए। इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई 3-1 जित निकालेको हो। इरानले हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण गरेको छ। अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले सामाजिक सञ्जाल मार्फत इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनुपर्ने भन्दै अमेरिकाले थप कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। इरानले अर्को सूचना जारी नभएसम्म हर्मुज जलमार्ग बन्द गरिएको घोषणा गरेको छ। साथै इरानले अमेरिकाले कुनै सैन्य कदम चाले त्यसको कड़ा प्रतिकार गर्ने र मध्यपूर्वमा रहेका नयाँ अमेरिकी सैन्य अखाड़ा समेत निशानामा पार्ने चेतावनी दिएको छ। केही दिन अघि अमेरिकी आक्रमणमा इरानका 17 जनाको ज्यान गएको र 115 जना घाइते भएका इरानको दावी छ। त्यसको जवाफमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी साझेदार राष्ट्रका अखाड़ामा मिसाइल आक्रमण गरेको थियो। लमजुङको गाँधी खोलामा निर्माणाधीन 40.27 मेगावटको सुपर न्यादी जलविद्युत आयोजनाले दुई महिनाभित्र विद्युत उत्पादन गर्ने तयारी गरेको छ। सिउरी न्यादी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको निर्माणको काम अन्तिम चरणमा पुगेको हो। मर्सङदी गाउँपालिका छ नाइची गाउँ नजिकै विद्युत गृह निर्माण गरेको सो आयोजनाले मर्सङदी गाउँपालिका छ डहरेमाथि बाँध क्षेत्र रहेको छ। आयोजनाको सबै संरचना निर्माणको अन्तिम चरणमा पुगेकोले आगामी भदौ मसान्तभित्र परीक्षण विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना प्रबन्धक विराट भट्टले जानकारी दिनुभयो। उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि सो आयोजनाले करिब 5 किलोमिटर प्रसारण लाइन आफैले निर्माण गरेको छ। निर्माण कार्यको अन्तिम चरणमा पुगेको सो आयोजनाले आयोजनाको विद्युत गृहदेखि न्यादी जलविद्युत आयोजनाको पावर हाउससम्म 5 किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेको हो। आयोजनाको विद्युत गृहदेखि न्यादीसम्म 14 वटा टावर मध्ये हालसम्म सबै टावरको जग निर्माण गरिसकेको र अब करिब एक हप्ताको मात्रै काम बाँकी रहेको आयोजनाले जनाएको छ। प्रसारण लाइन र विद्युत संरचना सकिए लगत्तै भदौको अन्तिम साता परीक्षणको रूपमा विद्युत उत्पादन गरिने आयोजनाले जनाएको छ। आयोजनाको विद्युत खरिद बिक्री सम्झौता अनुसार 2081 असारभित्र विद्युत उत्पादन शुरू गर्ने तालिका रहे पनि निर्माण अवधि लम्बिएपछि 2082 असार मसान्तसम्म विद्युत उत्पादन गर्ने लक्ष्य रहेको थियो। गत वर्ष पनि बाढ़ीका कारण संरचना उपकरण तथा सवारी साधन लगायतमा क्षति पुगेपछि आयोजना निर्माण कार्य लम्बिएको हो। नेपाल विद्युत प्राधिकरण र कम्पनी बीच 2074 जेठ 19 गते विद्युत खरिद सम्झौता पीपीए भएको थियो। वर्षातको 6 महिना प्रति युनिट 4.80 रूपियाँ र 6 महिनाको हिउँदयाममा 8.40 रूपियाँको दरले विद्युत खरिद बिक्री हुने गरी सम्झौता भएको आयोजनाले जनाएको छ। हाई हिमालय र धवलागिरी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट प्रालीले निर्माण गरिरहेको उक्त आयोजना सक्ना 7 अर्ब रूपियाँ लागत प्रक्षेपण गरिएको छ। आयोजनामा एनएमबी बैंकको अगुवाईमा 6 वित्तीय संस्थाले 5.25 अर्ब रूपियाँ अर्थात 75% लगानी गरेका छन्। 1.75 अर्ब रूपियाँ अर्थात 25% सो पूँजी लगानी हुने आयोजनामा गाँधी ग्रुप पावर कम्पनी मुख्य संस्थापक प्रवर्तक रहेको छ। आयोजनामा 20 मेगावटका 2 टर्बाइन जडान हुनेछ। आयोजनाबाट वार्षिक 235.76 गिगावट घण्टा विद्युत उत्पादन हुनेछ। उत्पादित विद्युत आयोजना स्थलदेखि 11 किलोमिटर टाढाको टारीको नायक 132 केभी सब स्टेशनमा जोडिनेछ। लमजुङको दोर्दे गाउँपालिकाले कृषि यन्त्रीकरण तथा नगदे बालीमा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत किसान तथा कृषक समूहलाई विभिन्न प्रकारका आधुनिक कृषि यन्त्र वितरण गरेको छ। कृषि क्षेत्रमा आधुनिक प्रविधिको पहुँच विस्तार गर्दै उत्पादन लागत घटाउने, श्रम अभावको समस्या समाधान गर्ने तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यका साथ गाउँपालिकाले कुल 90 वटा कृषि यन्त्र वितरण गरेको हो। वितरण गरिएका सामग्रीमा 160 वटा हात्ती ट्र्याक्टर, 4 वटा कफी पल्पर मेसिन, 5 वटा ग्रास कटर मेसिन, 17 वटा मकै छोड्याउने मेसिन तथा 3 वटा इलेक्ट्रिक ड्रायर रहेका छन्। यी कृषि यन्त्र किसान तथा कृषक समूहलाई अनुदान कार्यक्रम मार्फत हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो। अध्यक्ष अधिकारीले कृषिको आधुनिकीकरण बिना उत्पादन वृद्धि सम्भव नभएको उल्लेख गर्दै कृषि यन्त्रको प्रयोगले खेतीपातीलाई छिटो, सहज र गुणस्तरीय र व्यावसायिक बनाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। वहाँले आधुनिक प्रविधिको प्रयोगले समय र श्रमको बचत हुनुका साथै उत्पादन लागत कम भई किसानको आमदानी समेत बढ़ने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष अधिकारीका अनुसार गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर किसान मैत्री कार्यक्रम सञ्चालन गर्दै आएको छ। युवालाई कृषि पेशातर्फ आकर्षित गर्ने, नगदे बाली उत्पादन विस्तार गर्ने, परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्ने तथा कृषि क्षेत्रलाई आत्मनिर्भर र आय अर्जनमुखी बनाउने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने उहाँको भनाइ छ। वितरण गरेका कृषि यन्त्रको प्रभावकारी उपयोगबाट दोर्देका किसानलाई खेतीपातीमा सहजता आउने, उत्पादन वृद्धि हुने र कृषि व्यवसाय थप प्रतिस्पर्धी तथा व्यावसायिक बन्ने अपेक्षा गरिएको छ। स्थानीय किसानले पनि यस्ता प्रविधि मैत्री कार्यक्रमले कृषि कार्यमा उत्साह थपिएको र भविष्यमा अझ बढ़ी आधुनिक उपकरण उपलब्ध गराउनु पर्ने अपेक्षा व्यक्त गरेका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ र कृषि विकास कार्यालय लमजुङले चालू आर्थिक वर्षमा सञ्चालन भएका विभिन्न कृषि तथा पशुपालन सम्बन्धी योजना तथा कार्यक्रमको संयुक्त स्थलगत अनुगमन गरेका छन्। गण्डकी प्रदेश सरकार अन्तर्गत जिल्ला स्थित कार्यालय मार्फत सञ्चालित कार्यक्रमको प्रभावकारिता, कृषकले गरेका कार्य सम्पादन, प्राप्त उपलब्धि, सन्तुष्टि तथा सरकारी सहयोगको उपयोगिताबारे जानकारी लिन संयुक्त अनुगमन भएको हो। अनुगमन टोलीले सुन्दरबजार नगरपालिका 9 फूलबारी स्थित हाम्रो कोसेली रातो च्याउ उत्पादन केन्द्र, सुन्दरबजार 7 स्थित जगतमाया गाई फार्म, रायनस नगरपालिका स्थित उषा बंगुर तथा तरकारी फार्म, जनहित कफी सहकारी संस्थाको कोल्ड स्टोर तथा धमिरी कुवा दुग्ध विकास सहकारी संस्थाको स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणको क्रममा फार्म तथा सहकारीले सञ्चालन गरेका गतिविधि, सरकारी अनुदान तथा प्राविधिक सहयोगको उपयोग, उत्पादन अवस्था र व्यवस्थापनका विषयमा कृषकहरूसँग छलफल समेत भएको थियो। अनुगमन टोलीले स्थानीय कृषकसँग प्रत्यक्ष छलफल गर्दै कृषि तथा पशुपालन व्यवसाय सञ्चालनको क्रममा भोग्नु परेका समस्या, सरकारी निकायसँगको सहकार्य, बजार व्यवस्थापन, प्राविधिक सेवा तथा आगामी आवश्यकताबारे सुझाव समेत संकलन गरेको छ। कृषकले उत्पादन वृद्धि, बजारीकरण, प्राविधिक सहयोग र पूर्वाधार विकासमा थप सहयोग आवश्यक रहेको धारणा राखेका थिए। संयुक्त अनुगमन टोलीमा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्ण बहादुर गुरूङ, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, जिल्ला समन्वय अधिकारी महेश सुवेदी, डिभिजन वन कार्यालय लमजुङका प्रमुख दीपक प्रसाद पण्डित, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, कृषि विकास कार्यालय लमजुङका प्रमुख किरण सिग्देल, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका प्रमुख डाक्टर सुनिल न्यौपाने तथा कृषि एवं भेटेरिनरी प्राविधिकहरूको सहभागिता रहेको थियो। सम्बन्धित कार्यालयहरूले यस्ता अनुगमनले सरकारी कार्यक्रमको प्रभावकारिता मूल्यांकन गर्न, कृषकका वास्तविक आवश्यकता पहिचान गर्न तथा आगामी योजना र कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
2: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: कलेजका विशेषताहरू: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
2: छात्रवृत्तिको व्यवस्था,
3: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
2: थप जानकारीको लागि प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056-493-495।
4: सुवर्ण अवसर
5: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमणसँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8-9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट: भाडा, खाना, चिया, पानी र लजिङ सहित आजदेखि 9 दिन सम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्विस, विचार आर्ट, सेना फिल्म हल चोक, लमजुङ।
4: कार्यक्रम विपद तथा स्वास्थ्य सरकार।
6: विपद र स्वास्थ्य संवेदनाका विषयमा तयार पारिएको सचेतनामूलक कार्यक्रम विपद तथा स्वास्थ्य सरोकार।
4: मानव विकास तथा सामुदायिक सेवा एसडीसीएसको उत्पादन रेडियो मर्स्याङदी, रेडियो लमजुङ, रेडियो चौतारी र रेडियो भोटेओडारबाट एकैसाथ प्रसारण
6: प्रत्येक शनिबार बिहान 7:30 बजे सुन्न नभुल्नुहोला।
7: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाए बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेका अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

0: बजेसम्म दुई पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार घोलेटार सड़क खण्डको बिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साझा 7 बजेदेखि बिहान 5 बजेसम्म यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थछौ। जिल्ला प्रशासन कार्यालय लमजुङ।
1: मर्सिङ एफएम 95 मेगाहर्ज।
2: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङको सुन्दरबजार नगरपालिका नौ फूलबारीका स्थानीय कृषक सुमन गुरूङले रातो चौको व्यवसायिक खेती शुरू गरेका छन्। केही महिनासम्म परीक्षणको रूपमा खेती गरेर सफल भएपछि युवा उद्यमी गुरूङले व्यावसायिक उत्पादन विस्तार गरेका हुन्। यसअघि मर्संगदी गाउँपालिका चारका वडा अध्यक्ष समेत रहेका गुरूङले गत वर्षदेखि सुन्दरबजार स्थित आफ्नो घरसँगै रहेको करिब 4 रोपनी जग्गामा रातो चौको खेती गर्दै आएका छन्। औषधीय गुणले भरिपूर्ण मानिने रातो चौको उत्पादनका लागि उक्त क्षेत्रको वातावरण अनुकूल रहेको पाएपछि व्यवसाय खेती शुरू गरेको गुरूङको भनाई छ। विदेशमा रोजगारीका लागि जानुभन्दा स्वदेशमै आधुनिक र व्यावसायिक कृषि अपनाएर राम्रो आमदानी गर्न सकिने सन्देश दिन आफूले रातो चौ खेतीलाई उदाहरणका रूपमा अघि बढ़ाइएको गुरूङले बताउनुभयो। आगामी दिनमा उत्पादन बढ़ाउँदै थप युवालाई पनि यस व्यवसायमा आकर्षित गर्ने योजना रहेको उद्यमी गुरूङको भनाइ छ। रातो चौ जड़ीबुटीका रूपमा समेत हुने भएकोले यसको बजार माग निरन्तर बढ़िरहेको छ। हाल उत्पादनमा भएको च्याउ मध्ये करिब 70% भन्दा बढ़ी अनलाइन मार्फत स्वदेश तथा विदेशका ग्राहकसम्म बिक्री वितरण भइरहेको गुरूङको भनाइ छ। माग बढ़दै गए पनि हालको उत्पादनले बजारको आवश्यकता पूर्ण रूपमा धान्न नसकेको गुरूङले बताउनुभयो। जिल्लामै पहिलो व्यावसायिक उत्पादन शुरू भएको रातो च्याउ खेतीलाई प्रोत्साहन गर्न कृषि विकास कार्यालय लमजुङले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ। यस सहयोगले उत्पादन विस्तार र गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुगेको कृषि विकास कार्यालय लमजुङका प्रमुख सिग्देले बताउनुभयो। च्याउहरूको राजा मानिने रातो च्याउ औषधीय गुणले भरिपूर्ण च्याउको रूपमा परिचित छ। परम्परागत रूपमा विशेष गरी पूर्वी एसियामा रहेको यसको प्रयोग हुँदै आएको छ र पछिल्ला वर्षहरूमा यसको व्यवसाय खेती तथा प्रयोग विश्वभर बढ़दै गएको छ। जड़ीबुटी तथा परम्परागत औषधिको रूपमा प्रयोग गरिने रातो च्याउ चिया कफी क्याप्सूल पाउडर बनाएर सेवन गरिन्छ। रोग प्रतिरोधात्मक क्षमता बढ़ाउन सहयोगीका रूपमा प्रयोग गरिने सो च्याउ स्वास्थ्य सम्बन्धी विभिन्न उत्पादन तथा हर्बल सामग्री बनाउन पनि प्रयोग गरिन्छ भने केही सौन्दर्य सामग्री उत्पादनमा पनि उपयोग हुने गरेको छ। रातो च्याउ स्वास्थ्यका लागि सम्भावित लाभदायक औषधीय च्याउ मात्र नभई उच्च मूल्यको उत्पादन पनि हो। यसको व्यावसायिक खेतीले किसानको आय वृद्धि, रोजगारी सिर्जना, जड़ीबुटी उद्योगको विकास तथा कृषि क्षेत्रमा उद्यमशीलता प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ। यद्यपि यसलाई औषधिको विकल्पका रूपमा प्रयोग गर्नु अघि स्वास्थ्यकर्मीसँग परामर्श गर्नु उपयुक्त हुन्छ। लमजुङको सुन्दरबजार नगरपालिका सात पाउदी बजार निवासी साहित्यकार लक्ष्मी प्रसाद मिश्र एकै मंचबाट दुई प्रतिष्ठित सम्मान प्राप्त गर्न सफल भएका छन्। चारू साहित्य प्रतिष्ठान नेपालको 8 वार्षिक उत्सवका अवसरमा दाङको लमहीमा आयोजित कार्यक्रममा मिश्रलाई नगद सहित सम्मान पत्र प्रदान गर्दै दुई फरक सम्मानबाट सम्मानित गरिएको हो। साहित्य तथा सामाजिक क्षेत्रमा उहाँले पुर्याउँदै आएको योगदानको कदर स्वरूप प्रतिष्ठानले मिश्रलाई उक्त सम्मान प्रदान गरेको जनाएको छ। एकै समारोहमा दुई सम्मान प्राप्त गर्नु मिश्रका लागि मात्र नभई लमजुङ जिल्लाकै साहित्यिक क्षेत्रका लागि पनि गौरवको विषय बनेको छ। कार्यक्रममा देशका विभिन्न जिल्लाका साहित्यकार श्रष्टा तथा साहित्य प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वार्षिक उत्सवका अवसरमा साहित्यिक सिर्जना सम्मान तथा श्रष्टा बीच अनुभव आदान प्रदान विविध कार्यक्रम समेत आयोजना गरिएको थियो। दुई सम्मान प्राप्त गरेपछि साहित्यकार मिश्रले आफूलाई प्रदान गरिएको सम्मानले साहित्य सिर्जनाप्रति अझ जिम्मेवार प्रोत्साहित उत्साहित बनाएको प्रतिक्रिया व्यक्त गरेका छन्। उहाँले सम्मानका लागि चारू साहित्य प्रतिष्ठान नेपाल तथा सम्पूर्ण साहित्य प्रेमीप्रति आभार व्यक्त गर्नुभएको छ। मर्संगी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
3: मुख्य समाचारका प्रायोजक
4: आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
2: सीएसआर रकम अब आफू खुशी खर्च गर्न नपाइने सरकारी कोषमा जम्मा गर्नुपर्ने किर्तिपुर होल्डिङ सेन्टरमा माजिद अन्सारीको गिरफ्तारीप्रति जेनजेड मुभमेन्ट एलायन्सको आपत्ति आज र भोलि ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह स्विजरल्याण्डलाई हराउँदै अर्जेन्टिना सेमी फाइनलमा प्रवेश र हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्यो। बिहान 10 बजेको मर्सेङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
5: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
5: कलेजका विशेषताहरू, पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
5: छात्रवृत्तिको व्यवस्था,
6: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
5: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
7: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
8: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
7: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
8: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
7: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
8: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला, यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसपारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
7: विस्तृत जानकारीको लागि
8: केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोक, सम्पर्क फोन 0665906383, मोबाइल 9849068924 र 9845086780।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी,
9: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेटार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400 67787।

0: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: लमजुङ सदरमुकाम बेसीचहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
0: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
1: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
0: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
1: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
0: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
1: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
0: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
1: मासिक एकाइ परीक्षाको व्यवस्था,
0: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
1: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
1: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
0: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
1: थप जानकारीका लागि
0: जनविकास माध्यमिक विद्यालय बेसीसहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9846074553, 9855 45875, 9846085791 र 9846083862।
2: दिदी, अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
3: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका 7 एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका 7, एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9556074486।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसेसहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9855602900।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
0: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
0: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 5903070 जानकारी गराउनुहोस्।
0: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
7: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा 3 गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला 3 गुना लाना टुला। हुलास मुसम अर्कुतिल्द माइसे।

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Mania, Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
7: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एक हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
8: अहिले बिहानको ठिक 11 बजेको छ

0: अलिकति आश्रम छैन माथि के
1: गरेयो
0: तिम्रो हातका बाहेक मेरा गाला त
2: किन आइकन तयार

0: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बैशिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यहीँ जानुहोस् न।
3: हाम्रा सेवाहरू MS पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका 7 युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665200973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: जय श्री राम, जय श्री राम।
6: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
5: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
6: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
5: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
6: हो नि भाउजू।
7: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
8: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
7: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
8: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
7: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
8: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
9: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: California.
1: Extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।
4: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटे सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे।
5: Or sang the FM, Ponchana Bemegahertz.

0: California.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
5: सुवर्ण अवसर, सुवर्ण अवसर।
3: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फीट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन। साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20-8 सेरा फिल्म हल चोक, लमजुङ।
6: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार आएको सर्वोत्तम सिमेन्ट।
7: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
8: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
7: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
4: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
7: स्थान, सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
9: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुसी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
11: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
12: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
11: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
12: मलाई त एकदमै मन पर्यो।
11: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
13: कम्प्युटर टोलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
11: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0662524535, 524475। विश्वास तपाईँको, सेवा हाम्रो।
14: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
15: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
14: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाए नि।
15: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
14: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ, अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
16: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैशिखा नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
17: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
16: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
18: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
19: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
18: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
19: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
18: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
19: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9556426244।
20: हेलो, म स्याङ्जे FM 95 मेगाहर्ज

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
2: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
3: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
3: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीधन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39157।
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
6: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
0: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
9: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
3: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
9: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
3: 20 वर्ष नपुगे कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
9: यस्तो विवाह स्वत बदर हुन्छ।
3: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
9: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
3: बाल विवाहका गम्भीर असरहरू,
9: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
3: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
9: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ।
3: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
9: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
3: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
9: के हाम्रो पहिचान यही नै हो त?
3: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
9: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
3: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सिउँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीथर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9861 23284 र 9921 80 746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841 26 344 9841 26 344।

0: सर्वोत्तम पंच निर्माण सर्वोत्तम
1: सर्वोत्तम सुपर ग्रिप में 60% बड़ी पकड़ शक्ति जिसले बन सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
2: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ।
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
3: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
4: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
5: Sang the FM, Pontiana Bella Hertz.

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मङ्गलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसिसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
11: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाय बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेका अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

0: पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको बिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थछौ। जिल्ला प्रशासन कार्यालय लमजुङ।
1: कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
2: लमजुङ सदरमुकाम बेसीचहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
2: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
1: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
2: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
1: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
2: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
1: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
2: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
1: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
2: मासिक एकाइ परीक्षाको व्यवस्था,
1: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
2: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
2: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
1: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
2: थप जानकारीका लागि
1: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860-74553, 9560-45875, 9860-85791 र 9860-83862।

0: Mania.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
8: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

किसी की नजर पड़ी फोटो पे तो सुन थप्पड़ मारूंगी।

0: Moreni ama, ayani, ay.
1: Kya bhaiyo didi tapai lai? Suncha chaina ki kaso?
0: Hera na babu, chhati dukhne, pet gosne garcha. Kahile kahi ta saas phernai garo. Aya, khai, ke bhaiyo ke?
1: La didi, tiso bhane ta turunta check jaanch gari halnus na. Afno swastha ko ta khyal garnu parcha hai didi belai ma.
0: Jaane ta bhane ho babu. Khai, kaha jaane kaha? कहाँ जाने होला है
1: ला दिदी बेसीसर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियन द्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक ग्रुपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9450560780
4: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीए प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
4: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन
5: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा
4: छात्रवृत्तिको व्यवस्था
5: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने
4: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
6: ब्याङ्की खैमुज बिली चौधरी एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्के नील पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
0: यो मोबाइलले पनि तनावै दियो भने
8: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
8: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
9: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
8: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
10: हाम्रो शाखा बेसीसर नगरपालिका साथ NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ

0: California. Extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: सुन्दर मनमोहक र आकर्षक गरगहना को लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापा वाला सुन का गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुमका चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिम का जन्तर लगायत का सम्पूर्ण गरगहना
1: सुन चाँदी खरीद बिक्री र पुराना गरगहना साटफेर का लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसार का आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदी का सामान र राशि अनुसार का पत्थर का लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065677272
5: पानी उमालेर पिउने मास्क लगाएर हिँड्ने तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो
6: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि
5: यसलाई शोख नमान्नु साथी सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग उच्च रक्तचाप दीर्घ श्वास प्रश्वास रोग मधुमेह क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्
6: ए हो र
5: त्यति मात्र होइन साथी शारीरिक रूपमा निष्क्रिय रहनु नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्
6: बाप्रे यति धेरै जोखिम
5: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन् तर तपाईँ मास्क लगाउनुहुन्छ राम्रो बानी हो
7: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं गुलियो नुनिलो तथा चिल्लो कम खाऊ शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: कार्यक्रम सही नोरबेता
1: कार्यक्रम सही नोरबेता केमई सही नोर लोई थी बता केमई जाना देप्रे केमई थुमे देप्रे रिमे मयुमे देप्रे बिलाख बतामई तारा केमई जीचू कार्यक्रम सही नोरबेता दक्या बिलाखामो सु कार्यक्रम तेरियो मर्संगी 95 मेगाहर्ज रे मंसिरा 21 गते बुधबार 98.8 बजे क्या खसिमो नेबार आमले दो
0: सु कार्यक्रम ए लागि केमई जी रेडियो मर्संगी जीमेल आईडी mersangbireadio@gmail.com दे फेसबुक मेसेंजर केमई सैनोर बेतामै नेपाली र प्रिमरी फिमेल खामो केमई सैनोर बेता तारे सु कार्यक्रम क्या निजी प्रसारण लमिमो के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईको सेवामा समर्पित छ
0: अब जापान ट्राई होइन स्योर गरौं
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5 N4 लेभलको विशेष तयारी कक्षा
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
1: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेषहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
1: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-602-299 के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
0: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
1: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
0: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261

हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँले मर्सेङदी कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी आइतबारे बसाईमा छौं आइतबारको बसाईमा एउटा शीर्षकमा कुराकानी गर्नुपर्ने बसाई हुन्छ आजको लागि पनि हामीले शीर्षक लिएर आएको छौं तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने 0665520020 डायल गरेर पनि जोड़िन सक्नुहुनेछ साथै कार्यक्रम प्रत्येक दिन रेडियो मर्सेङदीको फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा प्रसारण हुन्छ त्यहाँबाट सुनेर पनि तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ अहिले चाहिँ विश्वभरि नै एकदमै विश्वकपको एकदमै चहल पहल मचिरहेको छ त्यसैलाई नै आज सन्दर्भ पारेर चाहिँ हामीले शीर्षक राखेको छौं तपाईँले गेम हेर्नु भएको छ कि छैन तपाईँले खेल हेर्नु भएको छ भने तपाईँले कुन टीमलाई सपोर्ट गर्नुभएको थियो तपाईँले सपोर्ट गर्नुभएको टीम चाहिँ जितिरहनु भएको छ कि सेमी फिनालेमा आफ्नो ठाउँ निश्चित पारेर बस्नुभएको छ कि आउट भइसकेको छ या हेर्नु भएको छैन त्यसको बारेमा पनि तपाईँले जानकारी गराउन सक्नुहुनेछ सम्पूर्ण साथीहरू चाहिँ असारको कामले गर्दाखेरि चाहिँ एकदमै व्यस्त हुनुहुन्छ होला तपाईँहरू खेतीपातीमा व्यस्त हुनुहुन्छ होला कतिपय साथीहरू चाहिँ गाईबस्तु चराउनको लागि जानुभएको छ होला जुनसुकै काममा व्यस्त हुनु भए तापनि प्रशस्त मात्रामा पानी पिउन नबिर्सिनु होला तपाईँले र पटक पटक गरेर पिउनु होला एकैचोटि धेरै मात्रामा पनि पिउनु हुँदैन र काममा जति व्यस्त हुनुभए पनि पानी पिउन नबिर्सिनु होला तपाईँ घरबाट बाहिर निस्कदै हुनुहुन्छ भने यस्तो चर्को घाममा तपाईँले छाताको प्रयोग गर्नुहोला पातलो लामो बाहुले कपडाहरूको पनि प्रयोग गर्नुहोला र एकदमै वर्षा पनि भइरहेको छ दुई तीन दिन यता चाहिँ एकदमै डेंगूको संक्रमण पनि बढ्ने सम्भावना हुन्छ यहाँले चाहिँ पानी धेरै जम्न चाहिँ नदिनुहोला पानी भएको ठाउँहरूले चाहिँ छोपेर राख्नुहोला र आजको कार्यक्रम सुन्दै हुनुहुन्छ र आजको बसाईमा जोडिन चाहनुहुन्छ भने 0665520020 तपाईँले डायल गर्न सक्नुहुनेछ प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं तपाईँले आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ यति बेला शुरूआती चरणमै छौं तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ स्वीकार दिनुहोला

हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। टेक बहादुर पुमाजीले लेख्नु भएको छ, सञ्चालिका ज्यू नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुरबाट फेसबुक लाइभमा रेडियो मर्स्याङदी एफएम 95 MHz भन्नुभएको छ। हजुर नमस्कार टेक बहादुरजी, एकदमै धेरै खुशी लाग्यो, फोन पनि गर्न सक्नुहुनेछ है। उदयपुरको हालखबर के कस्तो छ सुनाउनको लागि, अनि घाम लागिरहेको छ कि, गर्मी बढ़िरहेको छ कि, पानी परिरहेको छ, कस्तो छ मौसम, त्यसको बारेमा पनि जानकारी गराउन सक्नुहुनेछ। र फोन नै गर्नुभयो भने एकदमै सजिलो पनि हुन्छ, फ्री हुनुहुन्छ भने चाहिँ फोन गर्नुहोला है। सौरभ केसीजीले लेख्नु भएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, म बागचोर नगरपालिका 8 को मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भनेर लेख्नु भएको छ। हजुर नमस्कार सौरभजी, गुड आफ्टरनून, एकदमै धेरै खुशी लाग्यो, नियमित रूपमा कमेन्ट गर्नुहुन्छ सौरभजीले। अब नेपाल आउनुभयो भने पक्कै पनि फोन पनि गर्न सक्नुहुनेछ। मन प्रसाद गुरूङजीले लेख्नु भएको छ, गुड आफ्टरनून एण्ड नमस्ते, सुन्दैछु मलेसियाबाट। 12 hours 30 days ड्यूटी गर्नुपर्छ, त्यो पनि 12 hours 30 days ड्यूटी गर्नुपर्छ, त्यो पनि आफ्नै खेल प्रेमी भएकोले यसपालि वर्ल्ड कप हेर्दैछु। मलाई मन पर्ने टीम ब्राजिल हो, ब्राजिल राउण्ड अफ 16 आउट भइसक्यो, त्यही पनि हेर्दैछु। र यसपालिको वर्ल्ड कपमा फ्रान्सले जितोस् भन्ने चाहन्छु, किनकि ब्राजिलको प्लेयर नेमर पछि मलाई मनपर्ने खेलाड़ी भनेको किलियन एम्बापे हो भनेर लेख्नु भएको छ। एकदमै धेरै खुशी लाग्यो मन प्रसादजीले चाहिँ, जुन बसाइ छ त्यही रिलेटेड कमेन्ट गर्नुहुन्छ कि, सधैँ रिपिटेड कमेन्ट गर्नुहुँदैन। एकदमै खुशी लाग्यो, र 12 hours काम गर्नुहुँदो रहेछ, त्यही पनि फुटबल प्रेमी भएको हिसाबले गर्दाखेरि वर्ल्ड कपलाई पनि फलो गर्नुभएको रहेछ, एकदमै धेरै खुशी लाग्यो। तैपनि अब कुनै अवस्थामा चाहिँ वर्ल्ड कप अब हुन त सकिन पनि लागिसकेको छ, तैपनि आफ्नो हेल्थलाई लिएर चाहिँ एकदमै सतर्क हुनुहोला है। तपाईँले बिदाको बेला पर्यो भने त ठिकै छ, नत्र फेरि 12 hours काम गर्ने अनि फेरि वर्ल्ड कप पनि हेर्ने अनि कति बेला त्यो मेन्टेन गर्न अलिकति गाह्रो हुन्छ, शरीरलाई पनि गाह्रो हुन्छ। जति पनि खेल प्रेमी साथीहरूले यो विश्वकपलाई हेर्दै हुनुहुन्छ, नेपाल नखेले तापनि अरू अरू देशलाई समर्थक बनेर हेरिरहनु भएको छ, तपाईँले चाहिँ यो गेम चाहिँ कि त बिहान कि त बेलुका मध्यरातितिर भएको हुनाले चाहिँ तपाईँ आफू त्यो टाइममा निन्द्र फाल्नु नै हुन्छ तपाईँले पक्कै पनि। त्यसको साटोमा तपाईँले दिउँसो नै अलिकति 1-2 hours सुतेर भने पनि तपाईँको निन्द्रा चाहिँ पुर्याउनु होला, फेरि दिउँसो पनि नसुत्ने, बेलुका पनि रातमा गेम हेरेर चाहिँ निन्द्रा फाल्नुभयो भने अलिकति शरीरलाई पनि ह्याम्पर हुन्छ। कमला मुखियाजीले लेख्नु भएको छ, मिस यु अल भन्नुभएको छ, मिस यु टु कमलाजी, बट यहाँले फोन चाहिँ कहिले गर्नुहुँदैन, अब यति धेरै सम्झना भएको मान्छेले त सुस्त फोन पनि गर्न सकिन्छ नि, होइन र फुर्सद हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ। रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्कार सुन्दै चितवनबाट, सम्झना सबैमा भन्नुभएको छ। नमस्कार रामजी घिमिरेजी, यहाँले पनि कमेन्ट मात्रै गर्नुहुन्छ, फोन कहिले पनि गर्नुहुँदैन। मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोह कता, लेख्नु भएको छ। गुड आफ्टरनून मिलनजी, थ्याङ्क यू सो मच कमेन्टको लागि। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं, 1 बजेदेखि 2 बजेसम्म 1 घण्टाको समय लिएर प्रत्येक दिन फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौं। तपाईँले पनि आफूलाई मनपर्ने बसाएको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण हुन्छ, त्यहाँबाट पनि तपाईँले आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ। कार्यक्रम कस्तो लाग्छ, कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, वेदर कस्तो छ र कसलाई सम्झिन चाहनुहुन्छ, र आजको बसाइमा तपाईँ कमेन्ट गर्न चाहनुहुन्छ भने तपाईँ कुन टीमलाई समर्थक गर्दै हुनुहुन्छ त्यो पनि तपाईँले लेखेर पठाउन सक्नुहुनेछ, र आफूलाई मनपर्ने टीमको बारेमा चाहिँ भन्न सक्नुहुनेछ। अब सेमी फिनालीमा चाहिँ 4 टीम बाँकी रहेको छ, पुग्नु भएको छ, फ्रान्स रहेको छ, स्पेन रहेको छ, इंग्ल्याण्ड अनि अर्जेन्टिना रहेको छ। यो बाहेक फिफा वर्ल्ड कपमा चाहिँ यो पालि 48 चाहिँ सहभागी भएको थियो, अहिले सेमी फाइनलमा चाहिँ यति 4 टीम चाहिँ आफ्नो सिट
सीमित बनाउनको लागि चाहिँ उहाँहरू चाहिँ सफल हुनुभएको छ राम्रोसँगै खेलेर र तपाईँले पनि आफूले मनपर्ने टीमलाई समर्थन गर्न सक्नुहुनेछ समर्थन गर्न सक्नुहुनेछ र कुन टीमलाई समर्थन गर्नुभएको छ त्यो चाहिँ तपाईँले फोन गरेर पनि भन्न सक्नुहुनेछ भने कमेन्ट मार्फत पनि तपाईँले यो टीमलाई मैले सपोर्ट गरेको थियो र उहाँहरू चाहिँ आउट भइसक्नुभयो कि अझै सेमी फाइनलमा हुनुहुन्छ त त्यो पनि तपाईँले लेखेर भन्न सक्नुहुनेछ। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं कार्यक्रममा र हिजो आज चाहिँ अलिकति साथीहरू चाहिँ कम मात्रामा जोडिनुहुन्छ फोन मार्फत चाहिँ पक्कै पनि असारको कामको चटारोले गर्दाखेरि चाहिँ बिजी हुनुभएको होला र काम गर्दै हुनुहुन्छ भने काम मजाले गर्नुपर्छ कार्यक्रममा सधैँ जोडिरहनुपर्छ भन्ने चाहिँ हुँदैन काम सकाएर बिजी नभएको बेलामा फुर्सदको समयमा चाहिँ पक्कै पनि कार्यक्रममा पनि जोडिनुहोला र कतिपय साथीहरू चाहिँ काममा व्यस्त हुनुभए तापनि काम सँगसँगै कार्यक्रम पनि सुन्दै हुनुहुन्छ होला कतिपय साथीहरू चाहिँ फोन गर्छु भन्दा भन्दै पनि मोबाइल ब्यालेन्सको अभावले गर्दाखेरि पनि तपाईँले फोन नगर्नु भएको होला भन्ने चाहिँ हामीले बुझिरहेको छौँ। अब कतिपय ठाउँमा अब टावर पनि नटिप्ने अवस्था पनि हुन्छ वन जंगलतिर गाईवस्तु चराउनको लागि जानुभएको छ भने त्यो बेला फेरि फोन गर्न त पोसिबल हुँदैन अलिकति नेटवर्कको प्रब्लम पनि हुन्छ त्यो समस्या पनि हामीले बुझिरहेका छौँ। कार्यक्रममा नजोडिनु भए तापनि पक्कै पनि तपाईँले नै कुनै न कुनै माध्यमबाट चाहिँ सुन्दै हुनुहुन्छ होला हामीलाई। एकदमै गर्मी पनि छ यो गर्मीमा प्रशस्त मात्रामा पानी पिउन चाहिँ नबिर्स र यो अचारको बेला पानी चाहिँ मूल पलाउने मूलहरू चाहिँ निस्कने त्यस्तो चाहिँ हुन्छ नै तर यो अचारको बेला हामीले पानी पिउँदाखेरि पनि एकदमै सतर्क अपनाउनु पर्ने हुन्छ। तपाईँले चाहिँ फिल्टर गरेको उमालेर सेलाएको त्यस्तो पानी मात्रै पिउनुहोला र गर्मी अत्याधिक मात्रामा छ भनेर फेरि एकदमै चिसो पेय पदार्थ फ्रिजबाट स्याट्टै निकालेर पिउने पनि गर्नु हुँदैन त्यसले पनि अलिकति स्वास्थ्यलाई चाहिँ खराब बनाउँछ त्यसमा पनि सतर्क हुनुहोला। यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोसेली राख्न चाहन्छ स्वीकार दिनुहोला।

0: दिगो फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ। गुरुङ टेकजीले लेख्नु भएको छ, हेलो दर्शन, नमस्ते, गुड आफ्टरनून। रेडियो मर्सङ्गी सुनेर बस्नुहुने सम्पूर्ण मित्रहरूलाई फेरि पनि आज जोडिएको छु। कमेन्ट मार्फत यो शरीर सात समुद्र पारिरहे तापनि यो मन तन सबै आफ्नै गाउँठाउँ घर परिवारकै सम्झनामा बस्नुपर्ने बाध्यता यो हामी नेपालीहरू यस्तो परिस्थितिमा कहिलेसम्म बोक्नुपर्ने हो थाहा छैन। आज सम्झिनु पर्दामा मेरो घर परिवार लगायत रेडियो मर्सङ्गी मलाई एकदमै धेरै माफ गर्नुहोला गुरुङ टेकजी, ठ्याक्कै यति बेला एकदमै फोन आइसकेको छ। यहाँको कमेन्ट चाहिँ म एकैछिनपछि फेरि पनि पढ्नेछु। हेलो नमस्ते।
1: नमस्ते लक्ष्मीजी।
0: ओहो नमस्ते सम्झनाजी। सम्झनाजी आज भोलि दुई तिन दिन जोडिनुहुन्छ, फेरि दुई तिन दिन हराउनुहुन्छ, किन होला?
1: म त यता के गर्न लागेको बिर्सेछु कि, म त हिजो अनि रेडियो नि बजेन राम्रोसँग।
0: ओहो भनेपछि अब फोन गर्नलाई फोन त राम्रोसँग चलेको थियो होला नि सम्झनाजी, के फोन पनि रेडियोबाटै गर्नुहुन्छ सम्झनाजीले?
1: रेडियो के अरे यहाँ अर्कै भयो थियो, रेडियो के अरे नबजेर।
0: हजुर मलाई शङ्कै लागेको छ है, अब सम्झनाजीले चाहिँ रेडियो नचल्ने बेला चाहिँ फोन गर्दिन भनेर अस्ति दुई तिन दिन पनि जोडिनु भएको थिएन भनेपछि हामी चाहिँ मोबाइलबाट फोन गर्छौ तर सम्झनाजीले चाहिँ रेडियोबाट फोन गर्नुहुँदो रहेछ है सम्झनाजी? त्यस्तो होइन है, अब चाहिँ रेडियो बजे पनि नबजे पनि। ओहो हजुर हजुर, अनि आज कार्यक्रममा जोडिनु भएको छ। आज रेडियोजीको हालखबर चाहिँ कस्तो छ नि, रेडियो चलेको छ कि छैन? आज टपिक चाहिँ अहिले विश्वकप चलिरहेको छ सम्झनाजी, तपाईँले चाहिँ अब फुटबललाई चाहिँ कति माया गर्नुहुन्छ, कुन टिमलाई चाहिँ तपाईँ सपोर्ट गर्नुहुन्छ, अथवा को चाहिँ फुटबल खेलाडी मध्ये चाहिँ को चाहिँ तपाईँलाई मनपर्छ? ओहो रोनाल्डो, भनेपछि यहाँले पोर्चुगललाई चाहिँ सपोर्ट गर्नुभएको थियो है, तर बाहिरिसकेको छ रोनाल्डोको टिम चाहिँ है।
1: हजुर
0: बर्बाद भएछ सम्झनाजीले सपोर्ट गर्दा पनि कसो नजित्नु भएको होला है। मैले त गरिरहेको छु, मैले पनि है, मैले पनि सबै टिमलाई सपोर्ट गरिरहेको छु। फुटबल सुरु भएर पनि सकिने बेला भइसकेको छ, सेमी फाइनलमा चारवटा टिम पुगिसकेको छ, अब छिट्टै नै फाइनल पनि हुनेवाला छ। यो धेरै नै भइसक्यो, यो चाहिँ एक महिना बढी चल्ने गेम हो, अनि यहाँलाई चाहिँ एकदमै धेरै धन्यवाद छ। आफ्नो मनपर्ने प्लेयरको बारेमा चाहिँ तपाईँले नाम लिनुभएको छ है, के गर्दै हुनुहुन्छ त सम्झनाजी? हजुर बसिरहनु भएको छ है, पानी हिजो फोन गर्न बिर्सिनु भयो कार्यक्रममा, आज पानी पिउन त बिर्सिनु भएको छैन नि? पानी समयमा पर्याप्त मात्रामा पिउनुपर्छ। आजको बसाइबाट तपाईँले सम्झिनु पर्दा ककसलाई सम्झिन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई
0: हजुर धन्यवाद।
1: घर परिवार ससुरमा गणेश कुमारी श्रेष्ठ, बुवा गिरु प्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, श्रीमान नारायण प्रसाद श्रेष्ठ, अनि मेरो छोरा धन प्रसाद श्रेष्ठ, बुहारी सासिता श्रेष्ठ, नाति निवा श्रेष्ठ, मेरो ठुलो नानी साधना श्रेष्ठ, सानो नानी अनुसार श्रेष्ठ, र मेरो माइत बस्ने बुवा मामी भाइ काठमाडौँ बस्ने दुईटा बहिनी भाइको लागि, देशर्व बस्ने देवर गङ्गा श्रेष्ठ, देवरानी पूजा श्रेष्ठ, अर्को नानी लक्ष्मी श्रेष्ठ, अर्को नानी पार्वती श्रेष्ठ, माथि टिकाराम परिवार, सुकमाय परिवार, राम परिवार, सीता परिवार, र यहाँ सानो मेरो नानी दुई।
0: हजुर हुन्छ नमस्ते बाई बाई। हजुर भर्खरै मात्रै सम्झनाजी जोडिनु भएको थियो, उहाँ आजको पहिलो कलरपट्टि हुनुहुन्छ र उहाँलाई मनपर्ने प्लेयर चाहिँ रोनाल्डो हो, क्रिस्टियानो रोनाल्डो चाहिँ उहाँको मनपर्ने प्लेयर र उहाँको मनपर्ने फुटबल टिम चाहिँ पोर्चुगल नै हो। उहाँले आफ्नो मनपर्ने प्लेयरको बारेमा भनिसक्नु भएको छ र आजको बसाइमा सम्पूर्ण साथीहरू उहाँको घर परिवारलाई सम्झिँदै विदा भइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ।

0: तपाईँ फ्री हुनुहुन्छ भने र काममा व्यस्त हुनुहुन्छ भने छिटो छरितो काम सकाउनुहोला, त्यसपछि कार्यक्रममा जोड्नुहोला भन्न चाहन्छु। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते।
1: हेलो नमस्ते, गुड आफ्टरनुन सजलो।
0: नमस्ते, गुड आफ्टरनुन कृष्णजी, सन्चै हुनुहुन्छ? म अहिलेसम्म सोध्नु भएको भए म अलिकति बिसन्चो नै थिएँ, अहिले अब सम्झनाजी तपाईँले सम्झेर यसरी फोन गर्नुभएको छ, अहिले चाहिँ म सन्चो नै छु भन्नुपर्छ है। हजुर हो नि। अनि कृष्णजी आज के गर्दै हुनुहुन्छ?
1: हजुर के अरे, अब बाहिर पानी आउँदो रहेछ के अरे, निन्द्र बेलैसम्म आइरहेको रहेछ, त्यहाँ पनि धन्दै अब ऊ अब कति 1:25 भइसक्यो त।
0: हजुर ठिकै छ, 1:25 भए पनि 2 चाहिँ बजेको छैन, 2 बजेसम्म कार्यक्रम चल्छ भने चाहिँ मजाले फोन गर्न सक्नुहुनेछ। अनि कृष्णजी आजको बसाइको बारेमा विषयको बारेमा तपाईँलाई जानकारी छ कि छैन?
1: खै के हो के अरे, अलिकति मात्रै सम्झनाजीले अब पोर्चुगलले मनपर्छ कि के भन्ने सुने मात्र सुनेको थियो।
0: हजुर अहिले विश्वकप चलिरहेको छ, फिफा विश्वकप 2026 चलिरहेको छ है, तपाईँले चाहिँ अब कुन टिम चाहिँ मनपर्छ, कुन खेलाडी फुटबल खेलाडी मनपर्छ तपाईँलाई भनेर चाहिँ आजको बसाइमा शीर्षक राखेको छौ, तपाईँले भन्न सक्नुहुन्छ?
1: खोइ अब पहिले आफूले खेल्नु पाएन के अरे, अब खेलमा सामेल हुनु सके त हाम्रै अब नेपाल र इन्डिया वगेरै, अब कुनले कुनलाई मनपर्छ भन्ने अरू त अब
0: नेपाल र इन्डियालाई चाहिँ हेर्ने चाहिँ एकदमै धोको छ है यहाँलाई।
1: हो के अरे,
0: पुरा होला कि नहोला त कृष्णजी, के लाग्छ तपाईँलाई?
1: खै अब नेपाल त त्यस्तै छ, अब इन्डिया भने अब दोहोर हेर्नु पाउने हो कि नपाउने हो, नेपाल त खै अब आश छैन नेपालको चाहिँ
0: नेपालको चाहिँ आश छैन, इन्डियाको चाहिँ सम्भवतः पुग्न सक्ने पनि सम्भावना छ है।
1: हजुर त्यो अब सोच्छु के अरे, अब पुग्छै पुग्दैन अब।
0: हजुर अनि आजको बसाइको बारेमा यहाँले आफ्नो धारणा राखिसक्नु भएको छ, सम्झिनु पर्दा कसले सम्झिन चाहनुहुन्छ त कृष्णजी?
1: हजुर सम्झिनै पर्दा अब सबभन्दा पहिला तपाईँलाई
0: हजुर धन्यवाद,
1: अनि प्राविधिकमा साथ दिने जिलुजीलाई, अनि मर्स्याङ्गी होल टिमलाई, अनि अब रेडियो सुनेर बस्नु भएको रेडियो प्रेमीहरूलाई, अब कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैले सम्झिँदै बिदा हुन्छु। हस् त बाबाई।
0: हजुर हुन्छ नमस्ते, बाई बाई। हजुर भर्खरै मात्रै हामीसँग जोडिनु भएको थियो कृष्ण लामाजी, र उहाँले चाहिँ आफ्नो मनपर्ने प्लेयर चाहिँ भन्नुभएको छैन, त्यति फलो गरेको छैन भनेर भन्नुभएको छ, तैपनि उहाँलाई चाहिँ इन्डिया र नेपाल चाहिँ वर्ल्ड कपमा हेर्ने चाहिँ एकदमै धोको छ भनेर चाहिँ राख्नु भएको छ आजको बसाइमा। यदि तपाईँले मनपर्ने प्लेयर छ भने तपाईँले कुन प्लेयर मनपर्छ त आजको बसाइमा तपाईँले सुनाउन सक्नुहुनेछ र हामी टेकजीको कमेन्ट पढ्छौ। हेलो दर्शन नमस्ते, गुड आफ्टरनुन, रेडियो मर्स्याङ्गी सुनेर बस्नुहुने सम्पूर्ण मित्रहरूलाई फेरि पनि आज जोडिएको छु कमेन्ट मार्फत। यो शरीर सात समुद्र पारिरहे तापनि यो मन तन सबै आफ्नै गाउँठाउँ घर परिवारकै सम्झनामा बस्नुपर्ने बाध्यता हो, यो हामी नेपालीहरू यस्तो परिस्थितिमा कहिलेसम्म बोक्नुपर्ने हो थाहा छैन। आज सम्झिनु पर्दामा मेरो घर परिवार लगायत रेडियो मर्स्याङ्गी सुनेर बस्नुहुने सम्पूर्णलाई मित्रजनहरूलाई धेरै धेरै सम्झन अनि माया भन्दै सुटिन्छु। शुभ रहोस् शुभ दिन भन्नुभएको छ। फोन रिसेट गरे जस्तै जिन्दगी रिसेट गर्न मिल्ने भए सायद धेरै गल्ती र धेरै पीड़ाहरू अनि धेरै सम्झना फेरि नयाँ बाटै शुरू गर्न पाइन्थ्यो होला, ब्रोकन लाइफ लेख्नु भएको छ। एकदमै धेरै खुशी लाग्यो टेक्जीले त्यति टाढाबाट पनि सम्झिनु भएको छ, यति मिठो सन्देश छोड्नु भएको छ र यहाँले चाहिँ आरएस नखानु होला, एकदमै आत्मबल मनोबल चाहिँ बढ़ाउनु होला भन्न चाहन्छु। र मिनु लामतारी मगरजीले लेख्नु भएको छ, नमस्ते नमस्कार सम्झना सबैमा भन्नुभएको छ, नमस्कार मिनुजी, एकदमै धेरै खुशी लाग्यो। स्वर्णिम राईजीले लेख्नु भएको छ मिस यु अल भनेर, मिस यु टू स्वर्णिमजी। र यति बेला चाहिँ तपाईँको सामु एउटा मिठो सांगीतिक कोसेलीसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामीहरुका लागि खुशीको खबर।
1: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
0: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरुले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477-69229।
3: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
4: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
3: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
4: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
3: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
4: यस्तो विवाह स्वत बदर हुन्छ।
3: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
4: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
3: बाल विवाहका गम्भीर असरहरू,
4: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
3: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
4: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
3: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
4: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
3: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
4: के हाम्रो पहिचान यही नै हो त?
3: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
4: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
3: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
5: बाल विवाह नगराउ, बाल बालिकाको उज्ज्वल भविष्य सुनिश्चित गराउ।
3: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: Mania Extreme Energy Drink.
1: ए बुढा कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
2: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
1: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
2: अब यो फोहोर के गर्ने त?
1: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
2: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भए।
3: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
2: सार्वजनिक

0: का लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप इलाका कार्यालय भुजुङ।
1: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू: पर्याप्त सुविधा सहित आफ्नै भवन,
2: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
1: छात्रवृत्तिको व्यवस्था,
2: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
1: थप जानकारीको लागि प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056493495।

0: हजुर, यो मिठो सांगीतिक कोशीली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ। आज हामी आइतबार बसाईमा छौं। आइतबारको बसाईमा एउटा शीर्षक राखेर छलफल गर्नुपर्ने हुन्छ भने आजको लागि चाहिँ हामीले वर्ल्ड कपलाई चाहिँ आजको शीर्षक राखेको छौं। खेलहरू एकदमै चलिरहेको छ र एकदमै तपाईँले देखिरहनु भएको पनि छ होला। कतिपय साथीहरू चाहिँ आफूले मनपर्ने फुटबल खेलाड़ीको जर्सी पनि लगाएर हिँडिराख्नु भएको छ र सोशल मीडिया सामाजिक सञ्जालतिर पनि तपाईँले एकदमै धेरै देख्नु भएको छ होला। र यसो देखिरहँदाखेरि चाहिँ तपाईँले कुन खेलाड़ी अथवा कुन टीमलाई सपोर्ट गरिराख्नु भएको छ र तपाईँले फुटबल खेल कति मनपर्छ त्यो चाहिँ तपाईँले लेखेर पठाउन सक्नुहुनेछ। मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ बहिनी, सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी कार्यक्रम एकदमै राम्रो लाग्छ, सम्पूर्ण साथीलाई सम्झेको छु, शुभ दिन, फेरि भेटौंला। लेख्नु भएको छ, हजुर नमस्कार, एकदमै सन्चै छौ र एकदमै खुशी लाग्यो है जीवनजी, फोन पनि गर्नुहोला, यहाँले फोन चाहिँ कहिले गर्नु हुँदैन। मीडिया प्रेमी राई अनिसाजीले लेख्नु भएको छ, मिस यू अल भनेर, मिस यू ट्रू अनिसाजी, फोन पनि गर्न सक्नुहुनेछ तपाईँले 0665220020 डायल गरेर। आज हामी आइतबार बसाइमा छौं। आइतबारको टपिक हामीले यहाँले भनिसकेको छौं, आफूलाई मनपर्ने तपाईँलाई कुन बसाईमा मनपर्छ त्यो बसाईमा जोडिन सक्नुहुनेछ र आजको बसाईमा पनि तपाईँ फुर्सद हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते।
1: नमस्ते बहिनी, म लक्ष्मी प्रसाद मिश्र, आज भैरव पोखराको बोटल पोखराको बसमा यात्रा गर्दैछु। अहिले बस दौडिरहेछ, कौशल एरियाबाट बोल्दैछु। हजुर तपाईँमा नमस्कार।
0: हजुर नमस्कार, एकदमै धेरै खुशी लाग्यो लक्ष्मीजी, तपाईँ यसरी यात्रा गरिरहनु भएको छ, यात्रा गर्दा पनि कार्यक्रमलाई सम्झिएर फोन गर्नुभएको छ, एकदमै धेरै खुशी लाग्यो। र आजको बसाईको बारेमा लक्ष्मीजीलाई जानकारी छ कि छैन लक्ष्मीजी?
1: आज वर्ल्ड कप सम्बन्धी तपाईँ जुन गर्दा खुसी लाग्यो बहिनी।
0: हजुर
1: जुन वर्ल्ड कप अहिले भइरहेको छ, यो वर्ल्ड कपले हामीले विश्वभरिका 33-33 शक्तिशाली खेलाडीहरूको र शक्तिशाली राष्ट्रकोलाई सम्मान दिँदै र हौसला बढाउँदै आज हामी खेल हेरिरहेका छौँ मोबाइलबाट, विभिन्न सामान्य सञ्जालबाट, टेलिभिजनबाट र धेरै अन्दाजी खर्च गरेर दर्शकहरूले हेरेको अवस्था पनि छ। र त्यसले गर्दाखेरिमा जुन जुन खेलका तर्कित देशका खेलाडीहरूको जर्सीहरू, क्लबको जर्सीहरू बजारमा बिक्री भइरहेको छ, त्यसले गर्दा व्यापार पनि राम्रो भएको छ भने यसरी कोही देशका जनता र क्लबलाई पनि फाइदा भएको देख्छु। यसरी हामीले अर्काको खेल हेरेर रमाइरहेका छौँ भने हाम्रा नेपालीहरू पनि विदेशी खेलाडीले जति सुविधा पाएछन् त्यस्तै सुविधा दिएर ट्रेडिङ दिएर नेपालले पनि गर्नु हो, नेपाललाई पनि उत्कृष्ट यस्तो खेलाडी जन्मन सक्नेछन् भन्ने लाग्छ। मलाई अर्काको खेल हेरेर मात्र रमाउने होइन, अब हामी पनि यसै गरी विश्वकपमा जान सकौँ, त्यस्तो उसैको खेलकुद मन्त्रालय र राज्यले सुशेष भन्न चाहन्छु। धन्यवाद बहिनी।
0: हजुर यहाँलाई एकदमै धेरै धन्यवाद छ, एकदमै राम्रो कुरा गर्नुभएको छ यहाँलाई। र आजको बसाईबाट कसलाई सम्झिन चाहनुहुन्छ?
1: सर्वप्रथम त म यो उत्कृष्ट दुईटा संस्थाबाट नगर सम्मान सम्मान हुँदा रेडियोले मैले सुने हिजो आफ्नै आवाज दर्ता गर्दै सुन्न म सबैलाई अनुरोध बिताउँछु। जय रेडियो मस्ती, नमस्ते।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर भर्खरै मात्रै लक्ष्मी प्रसाद मिश्रजीले फोन गर्नुभएको थियो, उहाँ चाहिँ अहिले बसमा ट्राभल गर्दै हुनुहुन्छ, तैपनि कार्यक्रमलाई माया गरेर जोडिनु भएको छ र एकदमै आजको शीर्षकमा उहाँले आफ्नो विचार धारणाहरू राखिसक्नु भएको छ, सम्पूर्ण साथीहरूलाई पनि सम्झिनु भएको छ। यहाँलाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। धर्मराजजीले लेख्नु भएको छ, नमस्ते, शुभ दिन, म ढकाल धर्मराज वीरतमोर छापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज असार 28 गते जन्मदिन मनाउनु हुने मेरो भतिजी छोरी अंशु सुवेदी, इटहरी निवासी भाउजू स्मृति थापा निरौला, उदयपुरकी साथी गोमा लामा, विराटनगरका साथी मनोज श्रेष्ठ, झापाका सुशील कार्कीलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै र मेरो आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई शुभ दिनको कामना गर्न चाहन्छु भनेर भन्नुभएको छ। यहाँलाई पनि शुभ दिनको कामना धर्मजी। एकदमै धेरै खुशी लाग्यो र दैनिक रूपमा कमेन्ट गर्नुहुन्छ, यहाँलाई फेरि पनि एकदमै धेरै धन्यवाद छ। भर्खरै मात्र फोन गर्नुभएको थियो लक्ष्मीजीले, फेरि पनि उहाँले कमेन्ट पनि गर्नुभएको छ। नमस्कार, म अहिले काउसती छत्र वन बसको यात्रासँगै रेडियो सुन्दैछु, जय रेडियो मर्स्याङदी भन्नुभएको छ। म सम्मानित हुँदा लमजुङवासी नै सम्मानित भए चाहिँ समाचार हिजो बजाएको सुने म रेडियो सुने म रेडियो मर्स्याङदीको ऋणी छु भन्नुभएको छ। यहाँलाई फेरि पनि एउटै मञ्चबाट दुईवटा सम्मानले सम्मानित हुनुभएकोमा फेरि पनि एकदमै बधाई दिन चाहन्छु लक्ष्मीजी, यहाँलाई फेरि पनि एकदमै बधाई छ। र जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँले फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। आज हामी आइतबार बसाईमा छौं, आइतबारको बसाईमा एउटा शीर्षकमा कुराकानी गर्नुपर्ने हुन्छ भने आजको लागि चाहिँ फिफा वर्ल्ड कप 2026 चाहिँ चलिरहेको छ, सो त्यसलाई चाहिँ हामीले टपिक बनाएर राखेको छौं। अब चारवटा टीम चाहिँ सेमी फाइनलमा पुगेको छ, फ्रान्स रहेको छ, स्पेन रहेको छ, इंग्ल्याण्ड रहेको छ र यो टीम तपाईँले कुन टीमलाई सपोर्ट गर्दै हुनुहुन्छ, तपाईँले अर्जेन्टिना पनि रहेको छ, यो चारवटा टीम मध्ये तपाईँले चाहिँ कुनलाई सपोर्ट गर्दै हुनुहुन्छ त्यसको बारेमा पनि तपाईँले भन्न सक्नुहुनेछ। अथवा वर्ल्ड कपमा चाहिँ 48 टीम सहभागी थियो, ती मध्येमा तपाईँले कुन टीमलाई सपोर्ट गर्नुभएको थियो र कुन टीम चाहिँ तपाईँले सपोर्ट गर्नुभएको टीम चाहिँ आउट भयो कि अझै पनि सेमी फाइनलमै पुग्न सफल भएको छ त्यो चाहिँ तपाईँले भन्न सक्नुहुनेछ। र यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौ। कमला रसाइलीजीले लेख्नु भएको छ, हेलो हजुर नमस्कार एण्ड सांगीतिक अभिवादन। के छ कार्यक्रम सञ्चालिका र प्राविधिक मित्र र सम्पूर्ण रेडियो परिवारको खबर? सन्चै हुनुहुन्छ होला नि है, अनि चिया खाजा खाइसक्नुभयो होला नि। म पाँच थर हिलिहाङ साथबाट मीडिया प्रेमी साथी शुक्रराज रसाइली निर्दोष हो र यस प्रोग्राम मार्फत अब बस्ने गीत मार्फत साथीहरूलाई सम्झिनु पर्दा यस प्रकार छन्। जीवन सहयात्री कमला रसाइली, डिकेन्द्र साम्बा हाम्फे, प्रेमकला आचार्य, गोपाल भाई चटपटे, मनिषा शेर्पा, तारा शंकर, सञ्चमाया केरूङ, रामकृष्ण एकलयात्री, पास थरे, राज घले, अरूण साम्बा हाम्फे, मुना मनमाया, गगन तेराथुमे, विनित दहाल सुवेदी, भूपाल दुलाल, हरिमाया चमलगाई, सुमी लिम्बू, राम थापा, सम्झना बराइली, हर्पल रोशनी, सुप्रिया बान्तव राई, स्वर्णिम राई, कविता घटानी, धनु गजमेर, दिलु सानु याम्फू, सरस्वती पोखरेल, प्याकुली गीता लिम्बू, ढकाल धर्मराज, शमशेर लिम्बू, धनकुमारी खाती, फूलमाया सेन्चेवरी, सुहाङ लिम्बू, देवेन किशोर अन्जान, काली कमला वनेम, विवश कुलुङ पृथक, अभागी सिर्जना विश्वकर्मा लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरू, राम छुटेका मलाई चिन्ने नचिन्ने ए टू जेड लाई भन्दै छुटिन्छु। बाई बाई, सबैको दिन सुखमय रहोस्, धन्यवाद भन्नुभएको छ। यहाँलाई पनि एकदमै धेरै धन्यवाद छ। कमला रसाइली आईडीबाट शुक्रजीले कमेन्ट गर्नुभएको थियो र हामीले चिया नास्ता चाहिँ भइसकेको छैन है, हाम्रो चिया खाजा चाहिँ यहाँले खानुभयो, कमेन्ट गर्नुभयो, एकदमै धेरै खुशी लाग्यो। आगामी बसाईमा चाहिँ पक्कै पनि फोन पनि गर्न सक्नुहुनेछ यहाँले। र अबको आजको बसाईबाट हामी चाहिँ छुटिनुपर्ने हुन्छ। आज हामीसँग प्रत्यक्ष रूपमा फोन गरेर तीनजना साथी जोडिनु भएको थियो, सम्झना श्रेष्ठजी, कृष्ण लामाजी र लक्ष्मी प्रसाद मिश्रजी जोडिनु भएको थियो। उहाँहरू तीनैजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा एकदमै मिठो कमेन्ट पठाउनुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद दिँदै आजको कार्यक्रम जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। टेक्निकली सपोर्ट गर्नुहुने साथीलाई पनि धन्यवाद दिन चाहन्छु र कार्यक्रम प्रस्तुत म लक्ष्मी पनि छुटिन चाहन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201
2: मोबाइल 97460044।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अय्या मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065772।
6: समिति हो चौदह के में बोधे लोटी पढ़ी रो बैंक ने विवरण पी भी है मुई खाता लिखे हमरो खाई खाई बहु कोई लोटरी भर दिल
7: आगे समी जो लोटरी पढ़ती हूँ छापता ही गुदी
6: भर दी आ भर दी लोटरी खाली पढ़ दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बने खाई बिसे खाई मई विश्वास आलन फोन खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
8: सतर्क
7: सिद्धार्थ ब्याङ्कर क्यारे जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।

0: Mania, Extreme Energy Drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203670 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो 2 बजेको मर्सङ्गे बुलेटिनमा म लक्ष्मीको स्वागत छ। शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी नियमावली 2083 प्रति शैक्षिक परामर्श संघ संस्थाहरूले आपत्ति जनाएका छन्। 14 वटा शैक्षिक परामर्श संघ संस्थाहरूले विज्ञप्ति निकालेर मन्त्री परिषदबाट स्वीकृत भएको नियमावलीप्रति आपत्ति जनाएका हुन्। नियमावलीमा अव्यवहारिक धरोटी सम्बन्धी व्यवस्था रहेको, अत्याधिक प्रशासनिक नियन्त्रण तथा जटिल प्रक्रिया रहेको, अस्पष्ट कानूनी व्यवस्था तथा स्वेच्छाचारी व्याख्याको जोखिम रहेको भन्दै उनीहरूले उक्त नियमावलीप्रति आपत्ति जनाएका हुन्। सुकुमवासीको उचित व्यवस्थापनको माग सहित काठमाण्ड माइतीघरमा आज प्रदर्शन गरिएको छ। संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाको आयोजनामा सरकारवालाहरू र सुकुमवासीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले सरकारले सुकुमवासीको व्यवस्थापन नगरेको आरोप लगाएका छन्। त्यस्तै केही व्यक्तिलाई पक्राउ गरेको विषयमा पनि विरोध गरेका छन्। पक्राउ परेकाहरू बिना शर्त रिहा गर्न पनि उनीहरूको माग छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पत्रकार सम्मेलन गर्न खोजेपछि मेडिकल व्यवसायी दुर्ग प्रसाईले नियन्त्रणमा लिएर प्रहरीले घर पुर्याएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार प्रसाईले विमानस्थलमै कार्यक्रम गर्न लागेका थिए। निषेधित क्षेत्रभित्र कार्यक्रम गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर भक्तपुर स्थित उनको घर पुर्याएको हो। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव बढ़ेको छ, चाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 600 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 2,88,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,87,400 रूपियाँ थियो। चाँदी आज तोलामा 35 रूपियाँले घटेको छ। शुक्रबार तोलाको 4,510 रूपियाँमा कारोबार भएको चाँदी आज तोलामा घटेर 475 रूपियाँमा झरेको महासंघले जनाएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। दिउँसोको तुलनामा रातिको समयमा वर्षाको गतिविधि बढ़ने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालका अनुसार मनसून ट्रफ नेपाल सदरमुकाम भन्दा माथि र तराई क्षेत्र नजिक रहेकोले दिउँसोको तुलनामा रातिको समयमा वर्षाको गतिविधि बढ़ने भएको हो। रातिको समयमा कोशी, बागमती, गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै स्थान तथा मध्यसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका 1-2 स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसमविद ढकालले बताउनुभयो। साना प्रवीण र सावित्री धामीले 199 रन बनाएको एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कपमा नेपालले सिंगापुरलाई 151 रनको फराकिलो अन्तरले हराएको छ। मलेसियामा चलिरहेको प्रिमियर कपमा नेपालको यो लगातार दोस्रो जीत हो। यसअघि नेपालले हिजो कतारले हराएको थियो। आजको खेलमा जीतका लागि 200 रन पछ्याएको सिंगापुर 20 ओभरमा 8 विकेट गुमाउँदै 48 रनमा समेटिएको छ। नेपालले 20 ओभरमा कुनै पनि विकेट नगुमाई 199 रन बनाएको थियो। सानाले 98 र सावित्रीले 78 रन जोडिन्। नेपाली समूह चरणमा अब पर्सी मंगलबार हङकङसँग खेल्नेछन्। दिउँसो 2 बजेको मर्सङ्गे बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गे 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गे .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सेङ एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि लो अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
8: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
9: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
10: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
6: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665202009

0: Mania?
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
9: बेसी सहरी खोलिब रेडियो मर्सिङ क्याले यो भाषाले कत्ते छाप कोइ खैमु खोइन्थिङ अल्छ्यो
10: ए 26 नर पिसे गरी बालोटी र रेडियो मर्सिङ दिङेन ओ अल्छ्यो
11: क्यों आफै रेडियो मर्साङ्गी एफएम।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा आया नि आए।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
8: ल दिदी बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924 9850086780।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन के तनाव दियो ए खुशी?
7: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099532।
11: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Liponia.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिसौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेचेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लामचोङ प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
1: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ।
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो।
1: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
1: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: तर कानून भन्दा पनि ठुलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू
1: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
1: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
1: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
1: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
4: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
5: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
4: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
5: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
4: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
5: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लम्जुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: Pneumonia.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
0: सुवर्ण अवसर, सुवर्ण अवसर।
4: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्तको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेरा फिल्म हल चोक, लमजुङ।
2: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
2: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
2: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454148।

0: Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 0665909999 98477969229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
5: मर्सिडीज़ FM 95 मेगाहर्ट्ज़।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँको माइती घरमा सरकार विरूद्ध संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको प्रदर्शन। जनकपुरबाट पैदलै काठमाडौँ हिँडेका मिटर ब्याज पीड़ितहरू झरीमा रूझ्दै सर्लाही आइपुगे। शिक्षामा लगाएको 3% क्षमता कर खारेज गर्न चार निजी शैक्षिक संस्थाको माग, संविधान विपरीत कर लिन खोजेको आरोप। नयाँ सरकार गठन भएपछि नेप्सेमा 350 अंकको गिरावट, लगानीकर्ताको अन्यल हटाउन आवश्यक रहेको विज्ञको भनाई। आधुनिक कतारका निर्माता शेख हमादिन खलिफा अल थानीको निधन। महिलालाई मतदान गर्ने र उम्मेद्वार बन्ने अधिकार प्रदान गरेको श्रेय पनि थानीलाई नै। र भारतलाई पछि पार्दै इंग्ल्याण्ड टी20 वरियताको शीर्ष स्थानमा उक्लियो। नेपाल खबरमा अब पूरा खबर। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाडौँको माइती घरमा प्रदर्शन गरेको छ। उचित व्यवस्थापन बिना सुकुम्बासीहरूको बस्ती भत्काएर उठीवास लगाएको उनीहरूको भनाई छ। सरकारले बस्तीमाथि डोजर चलाएपछि सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखेको थियो, तर केही दिन अघि होल्डिङ सेन्टर खाली गर्न दबाव दिँदै खाना र पानी नै बन्द गरेको विस्थापितहरूको भनाइ छ। चौतर्फी विरोधपछि सरकारले खाना दिन थालेकोमा हिजो बिहान किर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी पसेर उठीवास लगाएपछि समस्या फेरि चर्किएको छ। सुकुम्बासीको अवस्था बुझ्न सेन्टरमा पुगेका जेएनजी अभियन्ताहरूलाई प्रहरीले बल प्रयोग समेत गरेर पक्राउ पनि गरेको छ। सुकुम्बासीहरूले आफूहरूको तत्कालै दिगो व्यवस्थापन हुनुपर्ने माग गरेका छन्। पटक पटक सहमति भए पनि आफ्नो समस्या समाधान नभएपछि कुरा सुनाउन मधेशबाट सिंहदरबार हिँडेका मिटर ब्याज पीड़ितहरू सर्लाहीको हरिवन आइपिएका छन्। जनकपुरबाट 4 दिन अघि काठमाण्डुसम्मको पैदल मार्चमा हिँडेका उनीहरू वर्षाको झरी र प्रचण्ड गर्मी सहँदै हरिवनबाट अघि बढ़ेका हुन्। गएको चुनावमा राष्ट्रपाले पहिलो चुनावी सभा गरेको तिरहुतिया गाछीमा फर्जी तमसुक जलाएर अघि बढ़ेका उनीहरू सबै खाले समस्यासँग जुधेर काठमाण्डु पुग्ने अभियानमा छन्। बालेन्द्र शाहले प्रधानमन्त्री बन्नु अघि जनकपुर धाममा गरेको सम्बोधनमा मिटर ब्याजबाट पीड़ित भएकाहरूको समस्या समाधान गर्ने बताए पनि 100 दिनसम्म आफूहरू व्यवस्थामा परेको उनीहरूको गुनासो छ। पैदल मार्चमा 45 जिल्लाका 400 भन्दा धेरै पीड़ितहरू सहभागी छन्। साउन दोस्रो हप्ता काठमाण्डु आइपुग्ने योजनामा रहेका उनीहरूले मिटर ब्याज पीड़ितको पक्षमा विशेष ऐन ल्याउनु पर्ने, पीड़ितहरूको सम्पत्ति फिर्ता गरिनुपर्ने लगायतका माग राखेका छन्। निजी विद्यालयका 4 प्रमुख छात्र संगठनले आर्थिक वर्ष 2083-84 बजेट मार्फत शिक्षामा लगाएको 3% क्षमता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन्। प्याप्सन, एनप्याप्सन, हिसान र अपेनले आज संयुक्त पत्रकार सम्मेलन गरी क्षमता कर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको बताएका हुन्। प्याप्सन अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी विद्यालयले आफ्नै लगानीबाट गुणस्तरीय शिक्षा दिइरहेकाले विद्यार्थीमाथि थप करको भार अन्यायपूर्ण भएको बताउनुभयो। एनप्याप्सन अध्यक्ष सुभाष नेपाल ले विगतमा डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदा लागू भएको शिक्षा कर पूर्व अर्थमन्त्री युवराज खतिवड़ाले संविधान विपरीत भन्दै खारिज गरेको सम्झना गराउँदै यही कर फेरि लगाउनु लज्जास्पद भएको आरोप लगाउनुभयो। ईशान अध्यक्ष युवराज शर्माले सरकारी विद्यालयलाई शुल्क लिन दिने तर निजी विद्यालयले शुल्क लिएमा कार्यवाही गर्ने विभेदपूर्ण नीति रहेको आरोप लगाउँदै विदेश पढ़न जाने र स्वदेशमै पढ़ने दुवै समूहका विद्यार्थीलाई कर थोपरिएको बताउनुभयो। संगठनहरूले समता शुल्क खारेजीसँगै उच्च शिक्षाका लागि बिना धितो शैक्षिक ऋण, पढ़दै कमाउँदै कार्यक्रम विस्तार र शिक्षा सम्बन्धी नीति निर्माणमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न माग गरेका छन्। यसैबीच शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी नियमावली 2083 प्रति 14 वटा शैक्षिक परामर्श संघ संस्थाले आपत्ति जनाएका छन्। मन्त्री परिषदबाट स्वीकृत नियमावलीमा अव्यवहारिक धरौटी व्यवस्था, अत्यधिक प्रशासनिक नियन्त्रण, जटिल प्रक्रिया र अस्पष्ट कानूनी व्यवस्थाका कारण स्वेच्छाचारी व्याख्याको जोखिम रहेको संस्थाहरूको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले धरौटी व्यवस्था पूर्ण रूपमा हटाई विद्यार्थीको सुरक्षा र आर्थिक हित संरक्षणका लागि बीमा तथा क्षतिपूर्ति प्रणाली लागू गर्न माग गरेका छन्। नेपालको शेयर बजार पछिल्लो 6 महिना यताकै न्यून बिन्दुमा झरेको छ। अस्ति शुक्रबार नेप्से परिसूचक 2600 बिन्दुमा बन्द भएको हो। नयाँ सरकार गठन भए त मात्र परिसूचक 350 अंकले घटिसकेको छ। बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि शेयर बजार बढ़ने अपेक्षा गरेको भए पनि त्यसको ठिक विपरीत शेयर बजार निरन्तर ओह्रालो लागिरहेको छ। सरकार गठन हुनु अघि चैत 12 गते नेप्से परिसूचक झण्डै 2950 बिन्दुमा थियो। आउँदो आर्थिक वर्षको बजेटमा लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको पूँजीगत लाभकर अन्तिम कर बनाइए पनि बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको छैन। नेपाल शेयर धनी संघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार व्यवसायीहरूमाथिको धरपकड़ले लगानीकर्तामा अन्योल सिर्जना भएको छ। त्यसै गरी राष्ट्र मन्त्रीले ल्याएको मौद्रिक नीतिले पनि बजारलाई राहत दिन सकेन। मौद्रिक नीति सार्वजनिक भए ता तीन दिनको कारोबारमा नेप्सीले थप 51 अंकले घटेको छ। पूर्व गवर्नर चिरञ्जीवी नेपालका अनुसार कर्जा विस्तारमा राष्ट्र बैंकले अपनाएको कड़ाईको प्रभाव बजारमा परेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। अहिले कोशी, बागमती, गण्डकी प्रदेशका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र मध्य प्रदेशका एक दुई ठाउँमा मध्यम स्तरको वर्षा भइरहेको छ। कास्की, पर्सा, इलाम लगायत जिल्लाका केही ठाउँमा मुसलधारे वर्षा समेत भइरहेकाले सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यसैबीच आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा आरीघुप्टे वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्। मनसुनी चापिए रेखा तराई नजिक रहेकाले दिउँसोभन्दा रातिको समयमा वर्षा बढ़ने विभागको भनाइ छ। विभागले कोशी, बागमतीको पहाड़ी र हिमाली भूभाग, मधेश र गण्डकीको पहाड़ी क्षेत्रमा सतर्कता संकेत जारी गरेको छ। बागमती र गण्डकीको तराई तथा हिमाली, लुम्बिनी र कर्णालीका पहाड़ी क्षेत्रमा मौसम जानकारी अध्यावधिक राख्न आग्रह गरेको छ। भोलि पनि वर्षा केही बढ़ने र त्यसपछि क्रमशः घट्दै जाने विभागको अनुमान छ। अब विदेशको खबर। कतारका पूर्व अमीर शेख अहमद बिन खलिफा अल थानीको निधन भएको उहाँको 74 वर्षको उमेरमा आज निधन भएको कतार सरकारले जनाएको छ। शेख अहमद बिन खलिफाले सन् 1995 2013 कतारको सत्ता सम्हाल्नु भएको थियो। उहाँको कार्यकालमा आधुनिक कतारको विकासका लागि महत्वपूर्ण आधार तयार भएको मानिन्छ। आधुनिक कतारका निर्माता मान्ने शेख अहमद बिन खलिफाले राजनीतिक, आर्थिक र सामाजिक सुधारको महत्वाकांक्षी एजेण्डालाई अघि बढ़ाउन देशको विशाल प्राकृतिक ग्यास सम्पदाको सदुपयोग गर्दै विकास सुधारका योजना शैक्षिक कार्यक्रमहरू अघि बढ़ाउनु भएको समाचार संस्था अल जजिराले लेखेको छ। सन् 2013 उहाँले आफ्ना छोरा शेख तमीम बिन हमाद अल थानीलाई सत्ता हस्तान्तरण गर्नुभएको थियो। खाड़ी क्षेत्रमा शान्तिपूर्ण सत्ता हस्तान्तरण विरलै हुने गर्दछ। पूर्व अमीर शेख हमाद बिन खलिफा अल थानीको कार्यकालमा कतारको कुल गृहस्थ उत्पादन जीडीपी 24 गुणाभन्दा धेरैले बढ़ेको थियो। यस्तै उहाँको कार्यकालमा कतार फाउण्डेशनको स्थापना, सन् 1996 अल जजिरा समाचार च्यानलको शुरूआत, सन् 2004 कतारको पहिलो स्थायी संविधानको घोषणा तथा स्थानीय चुनाव मार्फत महिलालाई मतदान गर्ने र उम्मेद्वार बन्ने अधिकार प्रदान गरिएको थियो। अब खेल खबर भारतलाई पछि पार्दै इंग्ल्याण्ड आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा इंग्ल्याण्ड दोस्रो स्थानबाट शीर्षमा उक्लिएको हो। घरेलु मैदानमा भएको पाँच खेलको टी20 श्रृंखला 4-0 जितेपछि इंग्ल्याण्डले यो उपलब्धि हासिल गरेको हो। यसअघि भारतले आयरल्याण्डसँगको टी20 श्रृंखला 2-0 हारेको थियो। भारत 1601 दिनपछि शीर्षबाट दोस्रो स्थानमा झरेको हो। इंग्ल्याण्डसँगको श्रृंखलामा भारतीय टोलीका धेरै युवा खेलाड़ीले अवसर पाए। कप्तान श्रेयस अय्यरको नेतृत्वमा रहेको टोलीले अपेक्षा अनुसार प्रदर्शन गर्न भने सकेनन्। अब भारत र इंग्ल्याण्ड बीच पर्सि मंगलबारदेखि 3 खेलको एक दिवसीय श्रृंखला शुरू हुनेछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काठमाडौँको माइती घरमा सरकार विरूद्ध संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको प्रदर्शन। जनकपुरबाट पैदलै काठमाडौँ हिँडेका मिटर ब्याज पीड़ितहरू झरीमा भिज्दै सर्लाहीमा आइपुगे। शिक्षामा लागेको 3% समता कर खारेजी गर्न 4 निजी शैक्षिक संस्थाको माग। संविधान विपरीत पर्दैन खोजेको आरोप। नयाँ सरकार गठन भएपछि नेप्सीमा 350 अङ्कको गिरावट। लगानीकर्ताको अन्यल हटाउन आवश्यक रहेको विज्ञको भनाई। आधुनिक कतारका निर्माता शेख हमाद बिन खलिफा अल थानीको निधन। महिलालाई मतदान गर्ने र उम्मेद्वार बन्ने अधिकार प्रदान गरेको श्रेय पनि थानीलाई नै। र भारतलाई पछि पार्दै इंग्ल्याण्ड टी20 वरियताको शीर्ष स्थानमा उक्लियो।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणि चूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: शहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
9: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
10: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
11: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
12: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरी जलका स्थानीय बासिन्दाहरू वर्षौंदेखि खानेपानीको अभावमा छन्। मेलम्ची र बागमतीको पानी सुन्दरी जलमै प्रशोधन गरी संघीय राजधानी वितरण हुने भए पनि गोकर्णेश्वर र काकेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्ती भने ढुङ्गेधारा र कुवामा नै निर्भर छन्। यसबारेमा संघीय सांसद राजनाथ पाण्डेले हिजो सुन्दरी जल प्रशोधन केन्द्रमा पुगे कि युकेलका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। स्थानीय बासिन्दाका अनुसार पानी भर्न घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता छ। साथै पुरानो बागमती प्रशोधन केन्द्र प्रभावकारी सञ्चालन नहुँदा बौद्धसम्म पुग्ने पानी धमिलो हुने गुनासो पनि छ। केयुकेलका प्रबन्ध निर्देशक राम रतन शाहले पञ्चायतकालीन पुरानो पाइप लाइनले अहिलेको जनघनत्व धान्न नसकेको बताउँदै नयाँ वितरण प्रणाली निर्माणमा सहमति भइसकेको जानकारी दिनुभयो। यस वर्षको नन्द प्रसाद जानुका स्मृति सम्मान शिक्षा सेवी आत्मकृष्ण श्रेष्ठले प्रदान गर्ने भएको छ। नन्द प्रसाद जानुका फाउण्डेशनका अध्यक्ष अजय बाबु शिवाकोटीका अनुसार दोलखाको शैक्षिक विकासका निम्ति इन्जिनियर श्रेष्ठले गर्नुभएको योगदानको कदर स्वरूप उहाँलाई 25,000 रूपियाँ राशिको सम्मान प्रदान गर्ने निर्णय भएको हो। आउँदो भदौ 4 गते नन्द प्रसाद शिवाकोटीको जन्म जयन्तीका दिन श्रेष्ठलाई सम्मान गरिनेछ। निजामती सेवामा लामो समय व्यतीत गर्नुभएको उहाँ सहसचिव पदबाट निवृत्त हुनुभएको 88 वर्षीय श्रेष्ठ दोलखाको चरीकोटमा रहेको गौरीशंकर बहुमुखी क्याम्पस, गौरीशंकर सामुदायिक पुस्तकालय र सिंगटी सामुदायिक अस्पतालका संस्थापक अध्यक्ष हुनुहुन्छ। व्यवसायी एवं राजवादी अभियन्ता दुर्गा प्रसाईलाई प्रहरीले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भक्तपुरमा रहेको घर पुर्याइदिएको छ। झापाबाट काठमाडौँ आएका प्रसाईले विमानस्थलमै कार्यक्रम गर्न खोजेको भन्दै प्रहरीले आफ्नो गाड़ीमा राखेर उहाँकै घर पुर्याएको हो। प्रसाई आउने भएपछि विमानस्थलमा युट्युबरहरूको भीड़ लागेको थियो। विमानस्थल निषेधित क्षेत्र भएकाले त्यहाँ कार्यक्रम गर्न नपाइने प्रहरीले जनाएको छ। लागू औषध सहित काठमाडौँबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलुखुमको नेचासलान गाउँपालिका 6 का 27 वर्षीय किरण सुनाम र मकवानपुरको हेटौँडा उपमहानगरपालिका 7 का 24 वर्षीय अनिल लामा रहेका छन्। लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटेको टोलीले उनीहरूलाई काठमाडौँ महानगरपालिका 6 कुमारी गलबाट पक्राउ गरेको हो। र आकर्षक तलबको प्रलोभन नपारेर वैदेशिक रोजगारीमा क्यानाडा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको लम्की चुहा नगरपालिका 6 घर भई काठमाडौँको चन्द्रागिरी नगरपालिका 5 बस्ने 46 वर्षीय लहानु राम चौधरी रहेका छन्। चौधरीले क्यानाडा पठाइदिने भन्दै 26 जनाबाट 2,50,00,000 रूपियाँ लिएर सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका 5 पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँको माइती घरमा सरकार विरूद्ध संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको प्रदर्शन। जनकपुरबाट पैदलै काठमाडौँ हिँडेका मिटर ब्याज पीड़ितहरू झरीमा भिज्दै सर्लाही आइपुगे। काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति गर्ने प्रमुख केन्द्र सुन्दरी जलकै बासिन्दा पानीको अभावमा ढुङ्गेधारा र कुवामा घण्टौं लाइन बस्नु परेको गुनासो। र यस वर्षको नन्द प्रसाद जानुका स्मृति सम्मान शिक्षा सेवी आत्मकृष्ण श्रेष्ठलाई। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
1: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका सात त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
7: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
10: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
11: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
10: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
12: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
10: स्थान, सेवा मोडल हस्पिटल प्राली, सानिमा ब्याङ्क अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
13: ए बिस्तारै बिस्तारै बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
8: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
5: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
13: लमजुङ कालिका फर्निचर उद्योग, बेसीसर साथ लमजुङ।
9: अल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
13: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532, मोबाइल 98460903001, 98460704065।
9: नोट, फल्सिलिङ, कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665240375475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
5: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
4: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
5: स्मार्ट बोर्ड सहित डिजिटल

0: 0.24 सम्म 100% छात्रवृत्ति।
1: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट।
0: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
1: थप जानकारीका लागि
0: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860074553, 9560445875, 9460857091 र 9460838062।

0: Mania, extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
6: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी शहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665 20 293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ
3: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
3: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन
4: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा
3: छात्रवृत्तिको व्यवस्था
4: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने
3: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656 93 495
5: गुड मर्निङ क्लास ल आज हामी डडेलोको विषयमा पढ्छौ भन त शान्ति के कारणले डडेलो लाग्छ
6: जथाभावी आगो लगाउने आगो राम्रोसँग ननिभाउने हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस
5: भेरी गुड डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी
7: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ जनावरहरूको वासस्थान मासिन्छ कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन् अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस
8: हो सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ आगोसँग खेलबाड नगरौं मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनाऊ
9: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक इलाका कार्यालय

0: Mania, Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रो फाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9461626344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किसान हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856074486।
4: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
5: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
5: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
6: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: पानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
2: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: Insomnia
1: Extreme Energy Drink.
2: नमस्कार, अहिले दिउँसोको एक बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
4: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्कराज चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोप्राइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: लाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो, बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
6: सम्पर्क मोबाइल नम्बर 9857133375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
1: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
7: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
1: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: सामाजिक सञ्जाल जी छ्यानले जाँचीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आक्षेपक घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परेमो नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0663520973 मोबाइल 97463 06501
5: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: California.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्फेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै, लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
8: बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
9: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
10: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
11: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सहर 7, लमजुङ।
12: आल्मुनियमका लागि बेसी सहर नगरपालिका 7, भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका 7, जेबी चोक भित्रपट्टि, लमजुङ।
11: प्रोपाइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532, मोबाइल 98460903001, 98460074065।
13: नोट, फल सिलिङ, कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
14: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पर्दा, खुलास तीव्र कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने स्प्रेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850086780।
8: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
9: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
8: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
9: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
8: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
9: यस्तो विवाह स्वत बदर हुन्छ।
8: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
9: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
8: बाल विवाहका गम्भीर असरहरू,
9: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
8: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
9: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
8: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
9: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
8: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
9: के हाम्रो पहिचान यही नै हो त?
8: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
9: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
8: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: Bonilla.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठिक 5 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.
8: Tapani Radio Mersengi FM

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949।
3: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26344 98461 26344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी लागि सम्पर्क 0665909999 98477 69 2 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ढडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्यालडोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ आल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
6: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
7: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
6: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
7: अब यो फोहोर के गर्ने त?
6: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
7: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भए।
8: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
9: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ,

0: sip on ya.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 चिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
7: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940046 र 98139942।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
5: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
5: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
6: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
7: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
8: अब जापान ट्राई होइन, स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क

0: जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
4: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
5: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
6: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिसु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 9841623284 र 9921880746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: क्योंदी एटीएम मोबाइल डे इंटरनेट बैंकिंग गोप्य विवरण आ रही खाई बिले तो माध्यम क्या रे न्यो दे प्रे छली जानकारी री विषय न्यो कॉल पर जिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय बैंक दे नील पर जिमो न्यो तानी सतर्क तना ठग दिल क्या बचेना सिद्धार्थ बैंगर क्या ले जन हितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुलेर जियौ।
1: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
2: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिषहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-5220-209।
3: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
4: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
3: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
4: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
3: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
4: यस्तो विवाह स्वत बदर हुन्छ।
3: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
4: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
3: बाल विवाहका गम्भीर असरहरू,
4: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
3: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
4: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
3: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
4: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
3: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
4: के हाम्रो पहिचान यही नै हो त?
3: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
4: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
3: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: California.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
2: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
5: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार आएको सर्वोत्तम सिमेन्ट
6: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठिक छ बजेको छ
7: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
8: मर्सिडिज़ एफएम 95 मेगाहर्ट्ज़

0: आश्वासन दिन गृहमन्त्री सहित छजना मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा प्रश्न नउठ्ने गरी लालपूर्जा दिन केही समय लागेको भूमि मन्त्री रावलको दावी।
1: शिक्षामा लगाएको 3% समता कर खारेजी गर्न चार निजी शैक्षिक संस्थाको माग, आफूहरू केन्द्रित नियमावलीका व्यवस्थाप्रति शैक्षिक परामर्श संस्थाहरूको आपत्ति।
0: इरान अमेरिका तनाव बीच ओमान नजिक जहाजमा आक्रमण, 10 भारतीयको उद्धार, 1 अझै बेपत्ता।
1: र फिफा वरियताका शीर्ष 4 टोली नै विश्वकप फुटबलको सेमी फाइनलमा, विश्वकपबाट बाहिरिएपछि सेनेगलले प्रशिक्षकलाई बर्खास्त गर्यो।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अहिले सबै प्रदेशको केही ठाउँमा पानी परिरहेको छ। गण्डकी प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रका अलि धेरै ठाउँमा पानी परिरहेको र बाँकी प्रदेशको 1-2 ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा आरी घोप्टी वर्षा हुने सम्भावना रहेको मौसमविदले जनाएका छन्। मनसुनी न्यूनचापी रेखा तराई नजिक रहेकाले दिउँसोभन्दा रातिको समयमा पानी धेरै पर्ने महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले कोशी, बागमतीको पहाड़ी र हिमाली विभाग मधेस र गण्डकीको पहाड़ी क्षेत्रमा सतर्कता संकेत जारी गरेको छ। बागमती र गण्डकीको तराई तथा हिमाली, लुम्बिनी र कर्णालीका पहाड़ी क्षेत्रमा मौसम जानकारी अध्यावधि राख्न आग्रह गरिएको छ। भोलि पनि वर्षा केही बढ़ने र त्यसपछि क्रमशः घट्दै जाने विभागको अनुमान छ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसूनजन्य विपदको जोखिम कम गर्न सरोकारवाला निकायहरूसँगको समन्वय थप बढ़ाएको बताएको छ। आज बसेको प्राधिकरणको बैठकमा मनसूनको तयारी र विभिन्न निकायले गरेका कामको प्रगति समीक्षा गरेको प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार गृहमन्त्री सुधन गुरूङको संयोजकत्वमा असार 4 बसेको बैठकमा दिइएका निर्देशनहरू कार्यान्वयन भए नभएको बुझ्न यो बैठक बोलाइएको हो। सबै क्लस्टर संयोजक, सहसंयोजक तथा सड़क र सिंचाई लगायतका विभागीय प्रमुखहरूसँग प्रगति विवरण संकलन गरी गृहमन्त्रीलाई बुझाइने उहाँले जानकारी दिनुभयो। प्राधिकरणले अहिले जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनका आधारमा नियमित एडभाइजरी जारी गर्दै आएको छ। आज राति र भोलि पूर्वी क्षेत्र तथा मधेसका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। प्रमुख कोइरालाले नागरिकहरूलाई मौसम विभागको बुलेटिन र प्राधिकरणको एडभाइजरी नियमित पालना गर्न आग्रह गर्दै समयमै सूचना पालना गरे जनधनको क्षति कम गर्न ठूलो सहयोग पुग्ने बताउनुभयो।
0: यसैबीच सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनजन्य रोगको प्रकोप बढ़ने भएकाले रोकथाम र नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरेको हो। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टसनले डेंगी, औलो, हैजा, झाडा पखला, जापानिज इन्सेफ्लाइटिक्स, स्क्रब टाइफस र इन्फ्लुएन्जा जस्ता मनसुनजन्य रोगको प्रकोप नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरेको बताउनुभयो। उहाँका अनुसार संघ प्रदेश र पालिकासँग मिलेर ती रोगको रोकथाम तथा नियन्त्रण गर्न, जोखिम मूल्यांकन गर्ने र जोखिमको स्तर अनुसार तीनै तहबाट प्रतिकारी गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको हो। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर विमल शर्मा चालिसेले रोगको स्रोत र जोखिमका कारणमै रोकथामका काम गर्नु कम खर्चिलो र प्रभावकारी हुने बताउनुभयो। उहाँले डेंगी, हैजा, झाडा पखला जस्ता रोग मनसुनमा बढ़ी देखिने भएकाले सचेत रहन आग्रह गर्नुभयो।
1: सुकुम्बासीको समस्यालाई लिएर चर्को विरोध हुन थालेपछि आज सरकारका छजना मन्त्रीले भक्तपुरमा रहेको होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको छ। गृहमन्त्री सुधन गुरूङ, भूमि मन्त्री प्रतिभा रावल, महिला तथा बालबालिका मन्त्री सीतावादी, स्वास्थ्य मन्त्री निशा मेहता, शिक्षा मन्त्री सस्मित पोखरेल र श्रम मन्त्री रामजी यादवले खरीपाटी र बोडेमा रहेका होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको हो। हिजो बिहान किर्तिपुरको होल्डिङ सेन्टर र डुबानमा परेपछि त्यहाँ रहेका सुकुमवासीलाई पनि खरीपाटीको होल्डिङ सेन्टरमा राखिएको छ। केही समयदेखि सुकुमवासीलाई खाना समेत नदिएको भन्दै विरोध भइरहेकोमा हिजो बिहान किर्तिपुरको सेन्टर र डुबानमा परेपछि सुकुमवासीको समस्यालाई लिएर सरकारप्रतिको असन्तुष्टि छनै बढ़ेको हो। सीहरूसँगको भेटमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरकारले सक्दो चाँडो सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने बताउनु भएको छ। लाल पूर्जा दिँदा कसैले पनि प्रश्न उठाउन नसक्ने गरी दिने तयारी गरेको र यही कारण समय लागेको उहाँको भनाइ छ। यो मितिमा दिन्छु नभन्ने तर सुकुमवासीले सक्दो चाँडो लाल पूर्जा पाउने उहाँको भनाइ छ। यसैबीच संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले काठमाण्डुको माइती घरमा प्रदर्शन गरेको छ। उचित व्यवस्थापन बिना सुकुमवासीहरूको बस्ती भत्काएर उठीबास लगाएको उनीहरूको आरोप छ। सरकारले बस्तीमाथि डोजर चलाएपछि सुकुमवासीलाई होल्डिङ सेन्टरमा राखेको थियो तर केही दिन अघि होल्डिङ सेन्टर खाली गर्न दबाव दिँदै खाना र पानी नै बन्द गरेको विस्थापितहरूको भनाइ छ। सुकुमवासीले आफूहरूको तत्कालै दिगो व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्।
0: यस्तै विभिन्न राजनीतिक दलमा आबद्ध सुकुमवासीसँग सम्बन्धित संघ संगठनहरूले सुकुमवासीलाई तत्काल लाल पूर्जाको व्यवस्था नगरी सरकार विरूद्ध कड़ा आन्दोलन गर्ने चेतावनी दिएका छन्। आज काठमाण्डुमा पत्रकार सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टी नेकपामा आबद्ध अखिल नेपाल सुकुमवासी संघ लगायत संघ संगठनहरूले सरकारलाई चेतावनी दिएका हुन्। सरकारले सुकुमवासीले व्यवस्थापन गरेर ढाँट्ने छल्ने काम गरिरहेको जिकिर गर्दै अखिल नेपाल सुकुमवासी संघका इन्चार्ज नहेन्द्र खड्काले त्यसका विरूद्ध आफूहरूले सशक्त आन्दोलन गर्ने बताउनुभयो। उहाँले सुकुमवासीका लागि तत्काल लाल पूजा दिने काम नगरे सरकार विरूद्ध संघर्षमा जाने बताउनुभयो। पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले सरकारले गरीब सुकुमवासी नागरिकलाई पीड़ा दिने सीमा समेत नआएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। उहाँले नागरिकलाई ढाँटेर शासन सञ्चालन गर्ने काम नगर्न सरकारलाई सचेत गराउनुभयो।
1: पटक पटक सहमति भए पनि आफ्नो समस्या समाधान नभएपछि कुरा सुनाउन मधेसबाट सिंहदरबार हिँडेका मिटर ब्यारेजी पीड़ितहरू सर्लाहीको हरिवन आइपुगेका छन्। जनकपुरबाट चार दिन अघि काठमाण्डुसम्मको पैदल मार्चमा हिँडेका उनीहरू वर्षाको झरी र प्रचण्ड गर्मी सहदै हरिवनबाट अघि बढ़ेका हुन्। गएको चुनावमा रासोपाले पहिलो चुनावी सभा गरेको तिरहुतिया गाछीमा फर्जी तमसुक जलाएर अघि बढ़ेका उनीहरू सबै खाले समस्यासँग जुधेर काठमाण्डु पुग्ने अभियानमा छन्। बालेन्द्र शाहले प्रधानमन्त्री बन्नु अघि जनकपुर धाममा गरेको सम्बोधनमा मिटर ब्याजबाट पीड़ित भएकाहरूको समस्या समाधान गर्ने बताए पनि सय दिनसम्म आफूहरू व्यवस्थामा परेको उनीहरूको गुनासो छ। पैदल मार्चमा 45 जिल्लामा 400 भन्दा धेरै पीड़ितहरू सहभागी रहेका छन्। साउन दोस्रो हप्ता काठमाण्डु आइपुग्ने योजनामा रहेका उनीहरूले मिटर ब्याज पीड़ितको पक्षमा विशेष ऐन ल्याउनु पर्ने, पीड़ितहरूको सम्पत्ति फिर्ता गरिनुपर्ने लगायतका माग राखेका छन्।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अहिले देशका केही ठाउँमा पानी पर्दै आज राति र भोलि तीनवटा प्रदेशका केही ठाउँमा आरी घोप्टी वर्षाको सम्भावना, मनसुनजन्य विपदको जोखिम कम गर्न समन्वय बढ़ाइरहेको प्राधिकरणको भनाई, सुकुम्बासीलाई आश्वासन दिन गृहमन्त्री सहित 6 मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा प्रश्न नउठ्ने गरी लाल पूजा दिन केही समय लागेको भूमि मन्त्री रावलको भनाई, काठमाण्डुमा सुकुम्बासीहरूको व्यवस्थापनको माग सहित प्रदर्शन लगाएको खबर प्रस्तुत गरे।
1: चार प्रमुख छात्र संगठनले आर्थिक वर्ष 2083-84 बजेट मार्फत शिक्षामा लगाएको 3% समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन्। प्याप्सन, एनप्याप्सन, हिसान र अपेनले आज संयुक्त पत्रकार सम्मेलन गरी समता कर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको बताएका हुन्। प्याप्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी विद्यालयले आफ्नै लगानीबाट गुणस्तरीय शिक्षा दिइरहेकाले विद्यार्थीमाथि थप करको भार अन्यायपूर्ण भएको बताउनुभयो। एनप्याप्सनका अध्यक्ष सुभाष नेउपानेले विगतमा डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदा लागू भएको शिक्षा कर पूर्व अर्थमन्त्री युवराज खतिवड़ाले संविधान विपरीत भन्दै खारेज गरेको सम्झना गराउँदै यही कर फेरि ल्याउनु लज्जास्पद भएको आरोप लगाउनुभयो। हिसानका अध्यक्ष युवराज शर्माले सरकारी विद्यालयलाई शुल्क लिन दिने तर निजी विद्यालयले शुल्क लिएमा कार्यवाही गर्ने विभेदपूर्ण नीति रहेको आरोप लगाउनुभयो। विदेश पढ़न जाने र स्वदेशमै पढ़ने दुवै समूहका विद्यार्थीलाई कर थोपरिएको बताउनुभयो। संगठनहरूले समता शुल्क खारेजीसँगै उच्च शिक्षाका लागि बिना छिटो शैक्षिक ऋण, पढ़दै कमाउँदै कार्यक्रम विस्तार र शिक्षा सम्बन्धी नीति निर्माणमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न माग गरेका छन्।
0: यसैबीच शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी नियमावली 2083 प्रति 14 शैक्षिक परामर्श संघ संस्थाले आपत्ति जनाएका छन्। शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील राष्ट्रिय संघ संस्था तथा समूहहरूको संयुक्त बैठकपछि जारी विज्ञप्तीमा शिक्षा तथा खेलकुद मन्त्रालयले कार्यान्वयनमा ल्याएको नियमावली विद्यार्थीको सुरक्षा, निजी स्तरको संरक्षण र अन्तर्राष्ट्रिय शिक्षा मार्फत ज्ञान सिप तथा अवसर हासिल गर्ने उद्देश्यसँग मेल नखाएको दावी छ। नियमावलीका केही व्यवस्थाले विद्यार्थीको अवसर, अभिभावकको विश्वास, वैधानिक व्यवसाय, निजी लगानी, रोजगारी र नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको विश्वसनीयतामा गम्भीर नकारात्मक प्रभाव पार्न सक्ने संस्थाहरूको ठहर छ। विज्ञप्तीमा दशकौंदेखि लाखौं नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षासँग जोड्दै आएको यस क्षेत्रले हजारौं रोजगारी सृजना गरेको, राज्यलाई राजस्व योगदान गरेको र नेपाली मानव पूँजी विकासमा महत्वपूर्ण भूमिका खेलेको दावी गर्दै नियमावली निर्माण र प्रत्यक्ष सरकारवालासँग पर्याप्त परामर्श नगरिनु गम्भीर नीतिगत कमजोरी भएको बताएको छ।
1: मध्य प्रदेश सभामा आर्थिक वर्ष 2083-84 बजेटलाई लिएर उत्पन्न विवाद र संसदीय गतिरोध अन्त्य गर्न 7 विशेष संसदीय कार्यदल गठन भएको छ। सभामुख राम आशिष यादवले आज बसेको प्रदेशसभा बैठकमा कार्यदल गठनको घोषणा गर्नुभएको हो। सभामुख यादवका अनुसार बजेट कार्यान्वयनका क्रममा देखिएका कानूनी, नीतिगत तथा व्यावहारिक जटिलताहरूको सूक्ष्म अध्ययन गरी समाधानका लागि आवश्यक सुझाव प्रस्तुत गर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ। कार्यदलले तत्कालै आफ्नो कार्य शुरू गर्ने र आवश्यकता अनुसार आफ्नै कार्यविधि तयार गरी स्वतन्त्र रूपमा काम गर्न सक्ने अधिकार प्रत्यायोजन गरिएको छ। कार्यदलमा मध्य प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका सांसदहरू रहेका छन्। प्रदेश सभामा बजेट सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच कुरा नमिल्दा पछिल्ला केही दिनदेखि सदनको बैठक प्रभावित हुँदै आएको थियो। कार्यदलले राजनैतिक दल तथा सरकारवाला पक्षसँग छलफल गरी सहमतिका आधारमा सुझाव पेश गर्नेछ। प्रतिवेदनका आधारमा बजेट कार्यान्वयनको मार्ग प्रशस्त गर्ने र प्रदेश सभाको गतिरोध पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य राखिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
0: नेपालको शेयर बजार पछिल्लो छ महिना यताकै न्यून बिन्दुमा झरेको छ। अस्ति शुक्रबार नेप्से परिसूचक शुक्र 2600 बिन्दुमा बन्द भएको थियो। नयाँ सरकार गठन भएता मात्र परिसूचक 350 अंकले घटिसकेको छ। बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि शेयर बजार बढ़ने अपेक्षा गरेको भए पनि त्यसको ठिक विपरीत बजार निरन्तर ओह्रालो लागिरहेको छ। सरकार गठन हुनु अघि चैत 12 गते नेप्से परिसूचक झण्डै 2950 बिन्दुमा थियो। आउँदो आर्थिक वर्षको बजेटमा लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको पूँजीगत लाभकर अन्तिम कर बनाइए पनि बजारमा त्यसको सकारात्मक प्रभाव देखिएन। नेपाल शेयरधारी संघका अध्यक्ष घनश्याम पाण्डे अनुसार व्यवसायीहरूको धरपकड़ले लगानीकर्तामा अन्यल सिर्जना भएको छ। त्यसै गरी राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पनि बजारलाई राहत दिन सकेन। मौद्रिक नीति सार्वजनिक भएता 3 दिनको कारोबारमा नेप्से थप 51 अंकले घटेको छ। पूर्व गवर्नर चिरञ्जीवी नेपालका अनुसार कर्जा विस्तारमा राष्ट्र बैंकले अपनाएको कड़ाईको प्रभाव बजारमा परेको हो। विज्ञहरूको अनुसार असार मसान्तको लेखाबन्दी र ब्रोकरहरूले लिमिट नदिएको कारण पनि बजारमा थप दबाव परेको छ। समग्रमा अहिले लगानीकर्ताहरू धितोपत्र बोर्डको प्रयास पर्खिरहेको
1: पोखरामा अवैध अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएको एक अन्तर्राष्ट्रिय गिरोहका 8 सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिकामा घर भाडामा लिई सफ्टवेयर कम्पनीको बहानामा सञ्चालित यो गिरोहलाई गण्डकी प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले छापामारी पक्राउ गरेको हो। बरामद कम्प्युटरहरूको प्रारम्भिक जाँचमा झण्डै 20 करोड़ 70 लाख रूपियाँ बराबरको कारोबार भेटिएको छ। गिरोहले भारतीय बैंक तथा डिजिटल वालेटहरू प्रयोग गर्दै टेलिग्राम र वाट्सएप मार्फत प्रयोगकर्ता जोड्ने र क्रिकेट, फुटबल, क्यासिनोमा सट्टा लगाउने गर्दथ्यो। पक्राउ परेका मध्ये 7 जना भारतीय नागरिक र 1 जना नेपाली नागरिक रहेका छन्। घटनास्थलबाट ल्यापटप, मोबाइल, भारतीय सिम कार्ड लगायत ठूलो परिमाणमा विद्युतीय सामग्री बरामद भएको छ। प्रहरीका अनुसार यो गिरोहको मुख्य सञ्चालन केन्द्र भारतमा रहेको र पोखरा एकाइ यसको 27 शाखा रहेको पाइएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: यस्तै पोखराको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले सक्रियता बढ़ाएको छ। साहसिक खेलका रूपमा चिनिने यो क्षेत्रमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि प्रहरीले प्याराग्लाइडिङ पाइलटको जाँचरक्षी तथा लागू पदार्थ प्रयोगबारे विशेष जाँच शुरू गरेको हो। सड़कमा हुने चालकको नियमित जाँच जस्तै पोखरा 18 सरांकोट तोरी पानी पुगेर प्रहरी टोलीले उडानको तयारीमा रहेका पाइलटको आकस्मिक परीक्षण गरेको थियो। भारतीय पर्यटकको बाक्लो उपस्थिति रहेको समयमा पाइलटले नशालु पदार्थ खाएर उडान भर्ने गरेको भन्ने सूचनाका आधारमा यो अनुगमन गरिएको हो। उडा प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी नायक उपरीक्षक डीएसपी नमराज भट्टराईका अनुसार उडानका क्रममा हुन सक्ने मानवीय त्रुटि र सम्भावित दुर्घटना रोक्नका लागि यस्तो प्रयास गरिएको हो। प्याराग्लाइडिङ पाइलट रंजित गौतमले प्याराग्लाइडिङ गर्न दिन 500 जना धेरै पर्यटक आउने गरेको बताउनुभयो। यसपटक भारतीय र बंगलादेशी पर्यटकहरू पोखरामा बढ़ेका छन्।
1: बौद्धिक सम्पत्ति संरक्षणका लागि उद्योग विभागमा पुग्ने उजुरीको संख्या वर्षेनी बढ़दछ। आफ्नो सृजना चोरी भएको भन्दै प्रतिलिपि अधिकार संरक्षणका लागि व्यक्ति र कम्पनीहरू अदालतसँगै विभागमा उजुरी दिन पुगेका हुन्। उद्योग विभागका उपसचिव श्रीकृष्ण पौडेलका अनुसार चालू आर्थिक वर्षको असार 26 गतेसम्म विभागमा 571 वटा उजुरी दर्ता भइसकेका छन्। जसमध्ये विगतका बाँकी समेत गरी 734 वटामा निर्णय भएको छ। काठमाण्डुमा आयोजित एक अन्तर्क्रियामा बितेका 5 वर्षको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले आर्थिक वर्ष 2077-78 334 वटा, 2079-80 300 र 2080-81 524 वटासम्म उजुरी दर्ता भएको जानकारी दिनुभयो। उपसचिव पौडेलले जनशक्तिको अभाव र प्रमाण जुटाउने कार्यले उजुरी टुंग्याउन ढिलाइ हुने गरेको बताउनुभयो।
0: अर्घाखाँचीको डिभिजन वन कार्यालयले पानिनी गाउँपालिका वडा नम्बर 4 को गाउँखर्क वन क्षेत्रमा जलस्रोत संरक्षणका लागि नमूना पुनर्भरण पोखरी निर्माण गरेको छ। बर्खायाममा खेर जाने पानी संकलन गरी भूमिगत रूपमा पुनर्भरण गर्ने उद्देश्यले पोखरी बनाएको कार्यालय जनाएको छ। पोखरीभन्दा झण्डै 500 मिटर तल रहेका 7 वटा प्राकृतिक मुहानमा विगत केही वर्ष यता पानीको मात्रा घट्दै गएपछि स्थानीयको गुनासोका कारण यो संरचना निर्माण गरेको कार्यालयका सूचना अधिकारी केशर खड्काले जानकारी दिनुभयो। यसले मुहानको दीर्घकालीन संरक्षणसँगै सुक्खा मौसममा वन्य जन्तुलाई समेत पानी उपलब्ध गराउने अपेक्षा छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
10: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
9: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
10: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
11: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: his bonus pound. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: नेपाल दर्पणमा अब विदेशका खबर। इरान अमेरिका तनावबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका 11 भारतीय मध्ये 10 जनाको उद्धार भएको छ। आक्रमणमा परेका 1 जना अझै बेपत्ता रहेका भारतको विदेश मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार जीएफएस ग्यालेक्सी नामक व्यावसायिक जहाजमाथि बिहान ओमानको तट नजिक आक्रमण भएको थियो। घटनापछि खोज तथा उद्धार अभियान चलिरहेको मन्त्रालयले जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले जहाजमाथिको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराउँदै आगलागी र इन्जिन कक्षमा पुगेको क्षतिका कारण जहाज सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको जनाएको छ। यो घटना अमेरिकाको पछिल्लो सैन्य कार्यवाहीको प्रत्युत्तर स्वरूप इरानले हर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेको तथा खाड़ी क्षेत्रमा विभिन्न ठाउँतर्फ क्षेपास्त्र र ड्रोन आक्रमण गरिरहेका बेला भएको हो। भारतीय विदेश मन्त्रालयले व्यावसायिक जहाज र नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ। इरान र अमेरिका बीचको पछिल्लो तनावले मध्य पूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको आन्तरिक समझदारीलाई थप संकटमा पारेको छ।
1: चीनमा एक हप्ताभित्रै आएको दोस्रो शक्तिशाली आँधीका कारण झण्डै 20 लाखजना मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। टाइफुन बाभी आँधी पहिलो पटक हिजो बेलुकी तटीय शहर ताइझोमा बज्रिएको र त्यसपछि दोस्रो पटक मध्यरातमा बेनझोउमा बज्रिएको बीबीसीले जनाएको छ। यसअघि यो आँधीका कारण फिलिपिन्समा गएको पहिरोमा कम्तीमा 17 जनाको ज्यान गएको थियो। आँधी कमजोर हुँदै गए पनि यसले बोकेको भारी आर्द्रताले अझै पनि ठूलो वर्षा र बाढ़ीको जोखिम निम्त्याउने अधिकारीहरूले बताएका छन्। चीनको मौसम विभागले आँधी उत्तर पश्चिम सर्दै जाँदा विस्तारै कमजोर हुन सक्ने अनुमान गरेको छ। यसअघि यही हप्ताको शुरूमा आएको मेसाक आँधीका कारण कम्तीमा 39 जनाको ज्यान गएको थियो।
2: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तिम चरणमा पुग्दै गर्दा अबको चासो उपाधिका लागि हुने प्रतिस्पर्धामा छ। फिफा वरियताका शीर्ष 4 टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड नै सेमी फाइनलमा पुगेका छन्। यीमध्ये 2 टोलीले फाइनल खेल्नेछन्। आज बिहान क्वार्टर फाइनलका 2 खेल सम्पन्न भएसँगै सेमी फाइनल समीकरण पूरा भएको हो। अहिलेसम्मको समग्र खेलको चर्चा सहित साथी हृदय रिमाल।
3: एक महिनादेखि विश्वभरका करोड़ौं फुटबल समर्थकहरूले उत्सवका रूपमा लिइरहेको विश्वकप फुटबल अब अन्तिम चरणमा पुगेको छ। सेमी फाइनलका लागि 4 महाशक्ति छनौट भएका छन्। अर्जेन्टिनाले 3 पटक, फ्रान्सले 2 तथा इंग्ल्याण्ड र स्पेनले समान 1 पटक यसअघि उपाधि जितेका छन्। साबेक विश्व विजेता अर्जेन्टिनाले स्विजरल्याण्डलाई अतिरिक्त समयमा 3-1 हराउँदै अन्तिम 4 स्थान बनाएपछि अब उपाधिको होड 4 टोली अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्डमा सीमित भएको छ। यी टोली पूर्व विजेता एवं अहिले फिफा वरियतामा शीर्ष भएकाले समेत यसपटकको सेमी फाइनललाई पछिल्ला धेरै वर्ष यताकै प्रतिस्पर्धात्मक मानिएको छ। साथै अब सेमी फाइनलमा पूर्व विजेता टोलीहरू बीच कड़ा प्रतिस्पर्धा हुने धेरैको अनुमान छ। पश्चिम मंगलबार राति 1:15 पहिलो सेमी फाइनलमा सन् 2010 विजेता स्पेन र साबेक उपविजेता फ्रान्स बीच प्रतिस्पर्धा हुँदैछ। फ्रान्स सन् 2018 र 1998 विजेता टोली पनि हो। यस्तै बुधबार राति 1:15 1966 विजेता इंग्ल्याण्ड र यसअघि 3 पटकको विजेता अर्जेन्टिना खेल्दैछन्। अर्जेन्टिनाका लियोनल मेसीको यो सम्भावित अन्तिम विश्वकप पनि हो। उसले लगातार उपाधि जित्ने प्रयास गर्दा इंग्ल्याण्डको सपना पनि दोस्रो पटक उपाधि उचाल्नेछ। यस विश्वकपमा धेरै चर्चित खेलाड़ीहरूले उपाधिको सपना पूरा गर्न सकेनन्। यसपटकको विश्वकपबाट विश्व चर्चित अनुहारहरू पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, ब्राजिलका नेइमार, बेल्जियमका केभिन डी ब्रुइन र रोमेलु लुकाकु, क्रोएसियाका लुका मोड्रिज, मेक्सिकोका गिलेर्मो ओचोआ, जर्मनीका म्यानुअल नोयर जस्ता खेलाड़ीहरू बाहिरिसकेका छन्। यसले विश्व फुटबलमा पुस्तान्तरणको संकेत पनि दिएको छ। नयाँ पुस्ताका खेलाड़ीहरूले निर्णायक क्षणमा जिम्मेवारी उठाइरहेका छन् भने अनुभवी खेलाड़ीहरू आफ्नो अन्तिम विश्वकप यात्रामा भावुक विदाई लिइरहेका छन्। यसपटकको विश्वकप व्यक्तिगत प्रदर्शनतर्फ पनि निकै प्रतिस्पर्धात्मक छ। फ्रान्सका केलियन एम्बापे सर्वाधिक गोलकर्ताको दौड़मा अग्रस्थानमा छन्। गोल संख्याका आधारमा अर्जेन्टिनाका मेसीसँग बराबरी भए पनि असिस्ट गोल संख्याका आधारमा एम्बापे अगाडि छन्। स्पेनका खेलाड़ीहरू तथा इंग्ल्याण्डका फरवार्डहरू पनि गोल्डेन बुट जित्ने सम्भावना बोकेर मैदानमा उत्रिनेछन्। अर्जेन्टिनासँग यस अघिको विश्वकप उपाधि जितेको अनुभव, मेसीको नेतृत्व र कठिन अवस्थामा खेल उल्टाउने क्षमता छ। फ्रान्ससँग गति, शक्ति र विश्वकै सबैभन्दा प्रभावकारी फरवार्ड आक्रमण गर्ने पंक्ति छ। स्पेनले प्रतियोगिताभर सन्तुलित, अनुशासित र प्रभावशाली फुटबल खेलेको छ। इंग्ल्याण्डले युवा प्रतिभा र अनुभवी खेलाड़ीको उत्कृष्ट संयोजन मार्फत दशकौंदेखिको उपाधि प्रतीक्षालाई अन्त्य गर्ने संकेत दिएको छ। अब विश्व फुटबलको सम्पूर्ण ध्यान सेमी फाइनलतर्फ केन्द्रित भएको छ। यो विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पाउने 1 बजे अमेरिकाको न्यू जर्सी स्टेडियममा हुनेछ।
2: यसैबीच फिफा विश्वकप फुटबलमा अन्तिम 32 चरणबाट बाहिरिएपछि सेनेगलले प्रशिक्षक पापे थियावलाई बर्खास्त गरेको छ। सन् 2024 थियावको प्रशिक्षणमा रहेको सेनेगल समूह चरणमा फ्रान्ससँग 3-1 र नर्वेसँग 3-2 पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा इरानलाई 5-0 हराउँदै सेनेगल समूहमा तेस्रो स्थानमा उत्कृष्ट टोली बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो। तर नकआउटमा बेल्जियमसँग 3-2 पराजित हुँदै सेनेगल प्रतियोगिताबाट बाहिरिएको थियो। सेनेगलले 2 गोलको अग्रता लिए पनि खेलको अन्त्यतिर 2 गोल र थपिएको समयमा पेनाल्टीमा अर्को 1 गोल खाँदै नाटकीय रूपमा 3-2 पराजित हुनु पुग्यो। विश्वकपबाट बाहिरिएपछि मिडफिल्डर पापे गुएले वर्तमान व्यवस्थापनको नेतृत्व कायमै रहेसम्म सेनेगलका लागि खेल्नबाट विश्राम लिने बताएका थिए। यसैबीच सेनेगल फुटबल संघले राष्ट्रिय टोलीको खेल नतिजा र सम्भावनाको विस्तृत मूल्याङ्कनपछि सेनेगली फुटबलको हितलाई ध्यानमा राख्दै थियावलाई बर्खास्त गरेको जनाएको छ।
1: र अन्तिममा हामीलाई भर्खरै प्राप्त एउटा खबर, आत्मदाहको कारण ज्यान गुमाएका मूलका गणेश नेपालीको परिवारसँग सरकारले 9 बुधे सहमति गरेको छ। काठमाडौँको त्रिपुरेश्वरमा रगत राहत धान्य विभाग अगाडि नेपालले आत्महत्याको प्रयास गरेका थिए। आत्महत्याको प्रयास गरेको भोलिपल्ट उपचार क्रममा उहाँको निधन भएको थियो। निधनपछि सरकारसँग सहमति नजुट्दा पीड़ित परिवारले सब बुझेका थिएनन्। केही बेर अघि मात्र नेपाल सरकार तथा काठमाडौँ महानगरपालिका र पीड़ित परिवारबीच उचित राहत प्रदान गर्ने, गणेशकी छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, उहाँकी श्रीमतीलाई रोजगारीको व्यवस्था गर्ने लगायतका सहमति जुटेको हो। नेपाल दर्पणको अन्त्यमा आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: अहिले देशका केही ठाउँमा पानी पर्दै आज राति र भोलि 3 प्रदेशका केही ठाउँमा आड़ी घोप्टे वर्षाको सम्भावना, मनसून जन्य विपदको जोखिम कम गर्न समन्वय बढ़ाइरहेको प्राधिकरणको भनाई।
1: सुकुम्बासीलाई आश्वासन दिन गृहमन्त्री सहित 6 मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा, प्रश्न नउठ्ने गरी लाल पूजा दिन केही समय लागेको भूमि मन्त्री रावलको भनाई।
2: शिक्षामा लगाएको 3% समता कर खारेजी गर्न चार निजी शैक्षिक संस्थाको माग, आफूहरू केन्द्रित नियमावलीका व्यवस्थाप्रति शैक्षिक परामर्श संस्थाको आपत्ति।
1: इरान अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, 10 भारतीयको उद्धार, 1 अझै बेपत्ता।
2: र फिफा वरियताका शीर्ष 4 टोली नै विश्वकप फुटबलको सेमी फाइनलमा, विश्वकपबाट बाहिरिएपछि सेनेगलले प्रशिक्षकलाई बर्खास्त गर्यो।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र भजेन्द्र पस्कित पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, मोबाइल 98415414848।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
8: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।

0: म बसन्ता रेडियो मर्स्याङ्गदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org साँझ 6:35 बजेको मर्स्याङ्गदी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: सदरमुकाम बेसी सहर सहित गैरी धाराको खानेपानीमा 100% इकोली भेटियो। पालिका भरिमै दुईवटा खानेपानी मात्रै पिउन योग्य। साविकका वर्षको तुलनामा लमसुङका वन जंगलमा डडेलोको क्षति कम। मौसम अनुकूल हुँदा डडेलो फैलन पाएन। आगामी आर्थिक वर्षमा लमसुङका सबै स्थानीय तहहरूले मनासु पर्वतारोहण रोयल्टी पाउने। तीनवटा स्थानीय तह विशेष प्राथमिकतामा र शिक्षामा लगाएको 3% समता कर खारेजी गर्न 4 निजी शैक्षिक संस्थाको माग।

अब समाचार विस्तारमा लमजुङ सदरमुकाम बेसीसर स्थित मुख्य बजारमा रहेको सार्वजनिक गैरी धाराको पानी पिउन अयोग्य रहेको पाइएको छ। बेसीसर सात चक्रपथमा रहेको सो धाराको पानी परीक्षण गर्दा 100% दिशाजन्य कीटाणु इकोली भेटिएको हो। प्रदेशन स्वास्थ्य कार्यालय लमजुङले जिल्लाभरका विभिन्न स्थानको खानेपानी स्रोतहरूको शुद्धता परीक्षण गर्ने क्रममा गैरी धाराको पानीमा पानी पिउनका लागि असुरक्षित भेटिएको जनाएको छ। कार्यालयका अनुसार उक्त धाराको पानीमा 100% इकोलीसँगै पीएचको मात्रा 6% रहेको पाइएको छ। प्रशोधन प्रणाली नरहेको उक्त धाराको पानी दिनहौं जसो स्थानीयले प्रयोग गर्दै आएका छन्। लत्ता कपड़ा धुने, नुहाउने तथा करे सवारीमा प्रयोग गरिए पनि प्रशोधन बिना सो पानी पिउन असुरक्षित रहेको प्रदेशन स्वास्थ्य कार्यालय लमसुङका ल्याब अधिकृत निरोज श्रेष्ठले बताउनुभयो। विशेष नगरपालिकाभित्र गैरी धारासँगै वडा नम्बर 10 रहेको डाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा वितरित पानीमा पनि 100% इकोली भेटिएको हुँदा पिउन अयोग्य रहेको कार्यालयले जनाएको छ। 11 वडा अन्तर्गत उपभोक्ता समितिद्वारा वितरित 11 र खानेपानी प्रयोगमा आएका 6 सार्वजनिक मुहान तथा स्रोतहरूमा शुद्धता परीक्षण गरिएको थियो। परीक्षण गरिएका पानीका स्रोत मध्ये बेसी शहरको 2 पानीका स्रोत मात्रै पिउन सुरक्षित भेटिएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ। कार्यालयका अनुसार बेसीसर 5 स्थित बाख्रे जगत नालमा खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट वितरित खानेपानी र बेसीसर नगरपालिका वडा नम्बर 6 स्थित सन्डे स्थान खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट वितरित पानीमा 0% इकोली भेटिएको हो। बेसीसर सहित जिल्लाका अधिकांश क्षेत्रका खानेपानी मुहान तथा धाराको पानी पिउनका लागि अयोग्य भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ। कार्यालयले जिल्लाका विभिन्न स्थानीय तहमा रहेका खानेपानी आयोजना सहित विभिन्न स्रोतका 129 स्थानमा नमूना परीक्षण गर्दा अधिकांश स्थानको पानी प्रदूषित रहेको पाइएको हो। कार्यालयले विभिन्न 8 स्थानीय तहहरूमा कुल 98 अर्थात 77% स्रोतको पानी प्रदूषित भेटिएको जनाएको छ। जिल्लाका विभिन्न स्थानमा पिउने पानीको रूपमा प्रयोग हुँदै आएको कुल 86 खानेपानी आयोजनाको मात्रै परीक्षण गर्दा भने 70 अर्थात 81% पानी पिउन अयोग्य भेटिएको छ। स्वास्थ्य कार्यालय लमजुङले प्रत्येक वर्ष जिल्लाका विभिन्न स्थानमा रहेका खानेपानी नमूना परीक्षण गर्दा अधिकांश स्थानको खानेपानी पिउनका लागि अयोग्य भेटिएको जनाएको छ। खानेपानीका मुहान तथा धाराहरूको पानीमा दिशा पिसाबमा हुने इकोली अर्थात कोलिफम भेटिएकाले उमालेर मात्र प्रयोग गर्नुपर्ने स्वास्थ्य कर्मीहरूको सुझाव छ। मौसम अनुकूल हुँदा यस वर्ष लमजुङका वन जंगलमा डडेलुको क्षति कम भएको पाइएको छ। साबिकका वर्षको तुलनामा यस वर्ष लमजुङमा अत्यन्त कम मात्रामा डडेलु लागेको हो। विगतका वर्षहरूमा पौष महिना कटेसँगै जिल्लाका विभिन्न स्थानमा रहेका जंगलहरूमा डडेलु लाग्ने गरेको थियो, तर यस वर्ष वन जंगलमा न्यून डडेलु लागेको र क्षति पनि अति कम भएको डिभिजन वन कार्यालय लमजुङले जनाएको छ। जिल्लामा गत आर्थिक वर्षमा मात्रै विभिन्न 45 स्थानमा गरी 189 हेक्टर वन जंगलमा डडेलु लागेको थियो। सोभन्दा अघिल्लो आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानीय तह अन्तर्गत 56 स्थानमा गरी 1311 हेक्टर क्षेत्रफलमा डडेलुले क्षति पुर्याएको थियो। चालू आर्थिक वर्षको माघ यता भने जिल्लामा करिब 16 हेक्टर जंगलमा डडेलु लागेको पाइएको छ। जिल्लाको विभिन्न स्थानीय तह अन्तर्गत 4 स्थानमा मात्रै डडेलु लागेको डिभिजन वन कार्यालय लमजुङले जनाएको

0: हो। जिल्लाका स्थानीय तहहरूमध्ये सुन्दर बजार र मध्य नेपालका एक एक सामुदायिक वन र दोर्दीको दुईवटा सरकारी वनमा डढेलो लागेको हो। कार्यालयका अनुसार विगतका वर्षहरूमा व्यक्तिको लापरवाहीसँगै हावाहुरी लगायतका कारण आगलागीका घटना हुने गरेका थिए। गर्मीसँगै हावाहुरी बढ़ी चल्ने हुँदा आगो उडाएर वन क्षेत्रमा आगलागी हुने गरेको थियो। समयमा पानी नपर्नु र मानिसको हेलचक्राईले गर्दा वनमा धेरै डढेलो लाग्ने गरेको थियो। तर यस वर्ष भने प्रत्येक दिन जसो पानी पर्ने र विगतको तुलनामा कम गर्मी हुँदा पनि डढेलोको प्रभाव न्यून भएको डिभिजन वन कार्यालय लमसुङका प्रमुख दीपक प्रसाद पण्डितले बताउनुभयो। लमसुङको कुल भूभागमध्ये 55% भन्दा बढ़ी जमीनमा वन रहेको सरकारी तथ्याङ्क छ। जिल्लामा आग लागि भएका अधिकांश वनहरूमा स्थानीय उपभोक्ता समितिले नियन्त्रणको प्रयास गरेका छन् भने केही स्थानहरूमा डढेलो नियन्त्रणका लागि सेना तथा प्रहरी समेत परिचालन हुने गरेका छन्। डढेलोको मुख्य कारण मानवीय क्रियाकलाप भए पनि हालसम्म कसैलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन नसकिएको कार्यालयले जनाएको छ। भौगोलिक विकटता प्राप्त स्रोत साधनको अभावका कारण डढेलो नियन्त्रणमा चुनौती देखिएको छ। आगलागी नियन्त्रणका लागि सरकारी तवरबाट संस्था परिचालन, विद्यालय सचेतना, संचार माध्यम मार्फत सूचना प्रवाह, सूचना बोर्ड व्यवस्थापन लगायतका काम हुँदै आएको डिभिजन वन कार्यालय लमजुङले जनाएको छ। आठवटा स्थानीय तह रहेको लमसुङका सबै पालिकाले आगामी आर्थिक वर्षमा मनास्लो हिमाल पर्वतारोहण रोयल्टी पाउने भएका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने गरी मनास्लो पर्वतारोहण रोयल्टी प्राप्त गर्ने स्थानीय तहमा जिल्लाका सबै पालिकाको नाम सिफारिश गरेको हो। आयोगले सिफारिश गरेको विवरण अनुसार 8000 मिटर भन्दा माथिका हिमाल मध्ये लमसुङमा 8163 मिटर उचाइमा रहेको मनास्लो हिमालको पर्वतारोहण रोयल्टी मात्रै प्राप्त हुने भएको छ। आयोगले सिफारिश गरे अनुसार लमजुङका तीनवटा स्थानीय तहले हिमाल रहेको स्थानीय तहसँग जोड़िएको स्थानीय तहको रूपमा रोयल्टी प्राप्त गर्नेछन् भने अन्य स्थानीय तहहरूले सीमा जोड़िएका स्थानीय तहको सूचकमा रोयल्टी प्राप्त गर्ने भएका छन्। आयोगले हिमाल रहेको स्थानीय तह सोसँगै सीमा जोड़िएका स्थानीय तह र सीमामा पर्ने स्थानीय तहसँग जोड़िएका अन्य पालिका गरी तीन प्रकारको सूचकमा निर्धारण गरेको छ। सीमा जोड़िएको स्थानीय तहको वरपर रहेका बेश्वर नगरपालिका, कुलसुथार गाउँपालिका, मध्य नेपाल नगरपालिका, सुन्दरबजार नगरपालिका र राइनस नगरपालिकाले पनि मापदण्ड बमोजिम रोयल्टी प्राप्त गर्ने भएका छन्। मुलुक संघीयतामा गएपछि अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले प्राकृतिक स्रोतको रोयल्टीको बाँडफाँड गर्दा संकलित रकम मध्ये 50% संघ तथा प्रदेश र स्थानीय तहलाई 25-25% दिने व्यवस्था गरेको छ। पर्वतारोहण रोयल्टी बापत प्राप्त रकम स्थानीय तहहरूले पर्यटकीय संरचना निर्माण वा सोसँग सम्बन्धित क्षेत्रमा मात्रै खर्च गर्न पाउने कानूनी प्रावधान छ। विशेष गरी पर्यटकीय सड़क, गोरेटो खोरेटो, परिचन पदमार्ग, पदमार्गमा पर्ने पुल, पुलेसा, फड्के विश्रामस्थल, कामदार विश्रामस्थल, जलविहार आदिको सर्वेक्षण, अन्य पर्यटकीय दृष्टिले महत्वपूर्ण ठानिएको पूर्वाधार निर्माण तथा मरमत सुधारका लागि खर्च गर्नुपर्ने ऐनमा उल्लेख छ। पर्वतारोहण बापत प्राप्त हुने रोयल्टी रकम ऐनको दफा 4 लेखिए बमोजिम पर्यटन क्षेत्र बाहेक अन्य क्षेत्रमा उपयोग गर्न नपाइने स्पष्ट लेखिएको छ। जिल्लाका विभिन्न स्थानीय तहहरूले 8000 मिटर भन्दा कम उचाइ भएका अन्य 6 हिमालको रोयल्टी पनि प्राप्त गर्नेछन्। तपाईं अहिले सुन्दै हुनुहुन्छ वर्षाङ्गी समाचार। समाचारको क्रममा एक किसिम व्यापारिक विश्राम।
1: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
2: बाल विवाह, आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
3: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
4: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
3: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
4: ए हो र?
3: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
4: बाप्रे, यति धेरै जोखिम?
3: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
5: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: Mania
1: Extreme Energy Drink.
2: मायादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मायादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
2: छात्रवृत्तिको व्यवस्था,
3: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
2: थप जानकारीको लागि प्रिन्सिपल मायादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495।
4: मर्सेङ एफएम 95 MHz।
5: विश्रामपछि स्वागत छ अब बाँकी समाचार। लमसुङको सुन्दर बजार नगरपालिका 6 खत्रीठाटी निवासी स्वर्गीय जनक केसीको 13 पुण्यतिथिको अवसरमा उहाँको परिवारले सर्वोदय सेवा आश्रमलाई खाद्यान्न, लत्ता कपड़ा तथा नगद सहयोग गरेका छन्। स्वर्गीय केसीका पिता लीला प्रताप केसी, माता शान्ता केसी तथा लक्ष्मी केसी, धर्मपत्नी सीमा केसी, छोरा अभिनय केसी लगायत सम्पूर्ण परिवारका तर्फबाट राइडसमा रहेको सर्वोदय सेवा आश्रमलाई चामल, आटा, चिनी, मिश्री, चिया, सेलरोटी, घिउ, जुस, कपड़ा, म्याट लगायत सामग्री सहित नगद 3,550 रूपियाँ सहयोग प्रदान गरिएको हो। सो अवसरमा ताराकेश्वर काठमाडौँ निवासी सन्तोष पाल, ईश्वरी केसी पाल, मन्दिरा पाल, राजपाल तथा शान्ता केसीबाट रू 1,105 रूपियाँ, धरान 13.0 पॉइन्टबाट स्वर्गीय शंकर पाल तथा स्वर्गीय लीला पालको स्मृतिमा रू 505, भानु 11 रूपाकोटबाट स्वर्गीय सुरेन्द्र केसीको स्मृतिमा रू 505 तथा सुन्दरबजार 6 निवासी शान्ता केसी र राजु नेउपानेले 1,105 रूपियाँ सहयोग प्रदान गर्नुभएको आश्रमले जनाएको छ। सर्वोदय सेवा आश्रमले सहयोगी परिवार तथा सविदाताप्रति आभार व्यक्त गर्दै स्वर्गीय जनक केसीको दिव्य आत्माको चिर शान्तिको कामना गरेको छ। गरी सर्वोदय सेवा आश्रममा स्याङ्जा पुर्ख्यौली घर भएर काँडाघारी काठमाडौँ बस्नुहुने सरिता घिमिरे पौडेलले 5,000 रूपियाँ नगद सहयोग गर्नुभएको छ। हाल डेनमार्कको कोपन हेगन बस्दै आउनुभएकी पौडेलले आएको बेलामा पारिवारिक घुमघामका क्रममा सर्वोदय सेवा आश्रम धर्मनाथ धाम अवलोकन पश्चात आश्रमको मानवीय सेवामा सो सहयोग प्रदान गर्नुभएको आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले जानकारी दिनुभयो। विशेषण नगरपालिका वडा नम्बर 2 भकुन्नी र वडा नम्बर 1 उदयपुरमा दुई दिने गरी सवारी प्रवर्धन तालिम भएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र नेपाल आरसीडीसीको साझेदारीमा संचालित एकीकृत परियोजना अन्तर्गत परियोजना सञ्चालन भएका समुदायका व्यक्तिहरूलाई उक्त तालिम दिएको हो। विशेषण नगरपालिका कृषि शाखाको सहजीकरणमा आरसीडीसीले गर्भावस्थादेखि 5 वर्षसम्म उमेर समूहका बाल बालिका तथा तिनका परिवारको पोषण अवस्थामा सुधार ल्याउन करे सवारी प्रवर्धन तालिमसँगै सामग्री प्रदान गरेको हो। दुवै स्थानमा गरी 34 परिवारलाई हजारी पाइप, रेक, प्लास्टिक र बिउ बिजन वितरण गरिएको आरसीडीसीका परियोजना संयोजक दुर्गा प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो। निजी विद्यालयका प्रमुख 4 छाता संगठनले आर्थिक वर्ष 2083-84 को बजेट मार्फत शिक्षामा लगाएको 3% समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन्। प्याप्सन, एनपाप्सन, हिसान र ओपिनले आज संयुक्त पत्रकार सम्मेलन गरी समताकर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको बताएका छन्। व्यापसन अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी विद्यालयले आफ्नै लगानीबाट गुणस्तरीय शिक्षा दिइरहेकाले विद्यार्थीमाथि थप करको भार अन्यायपूर्ण भएको बताउनुभयो। एन व्यापसन अध्यक्ष सुभाष नेउपानेले विगतमा डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदा लागू भएको शिक्षाकर पूर्व अर्थमन्त्री युवराज खतिवड़ाले संविधान विपरीत भन्दै खारेज गरेको सम्झना गराउँदै यही कर फेरि लगाउनु लज्जास्पद भएको आरोप लगाउनु भएको छ। हिसान अध्यक्ष युवराज शर्माले सरकारी विद्यालयलाई शुल्क लिन दिने तर निजी विद्यालयले शुल्क लिएमा कार्यवाही गर्ने विवेदपूर्ण नीति रहेको आरोप लगाउँदै विदेश पढ़न जाने र स्वदेशमै पढ़ने दुवै समूहका विद्यार्थीलाई कर थोपरिएको बताउनुभयो। संगठनहरूले समता शुल्क खारेजीसँगै उच्च शिक्षाका लागि विनादित्व शैक्षिक ऋण, पढ्दै कमाउँदै कार्यक्रम विस्तार र शिक्षा सम्बन्धी नीति निर्माणमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न माग राखेका छन्। यसैबीच शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी नियमावली 2083 प्रति 14 वटा शैक्षिक परामर्श संघ संस्थाले आपत्ति जनाएका छन्। मन्त्री परिषदबाट स्वीकृति नियमावलीमा अव्यावहारिक धरोटी व्यवस्था अत्यधिक प्रशासनिक नियन्त्रण जटिल प्रक्रिया र अस्पष्ट कानूनी व्यवस्थाका कारण स्वेच्छाचारी व्याख्याको जोखिम रहेको संस्थाहरूको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले धरोटी व्यवस्था पूर्ण रूपमा हटाई विद्यार्थीको सुरक्षा र आर्थिक हित संरक्षणका लागि बीमा तथा क्षतिपूर्ति प्रणाली लागू गर्न माग गरेका छन्। वर्षाङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
0: मुख्य समाचारका प्रायोजक
6: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी विशिष्टर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
5: सदरमुकाम बेसीसार स्थित गैरीधाराको खानेपानीमा 100% इकोली भेटियो। पालिका भनीमा दुईवटा खानेपानी मात्रै पिउन योग्य। साविका वर्षको तुलनामा लमसुङका वन जंगलमा डडेलोको क्षति कम। मौसम अनुकूल हुँदा डडेलो फैलन पाएन। आगामी आर्थिक वर्षमा लमसुङका सबै स्थानीय तहहरूले मनास्लु पर्वतारोहण रोयल्टी पाउने। तीनवटा स्थानीय तह विशेष प्राथमिकतामा र शिक्षामा लगाएको 3% समता कर खारेज गर्न चार निजी शैक्षिक संस्थाको माग। साँझ 6:35 बजेको मर्स्याङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सिनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्समा गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: ने
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9857013375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङ का कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषण नगरपालिका 7 युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

गर्दछ। हजुर, मर्साइदी एफएम 95 मेगाहर्जद्वारा सुन्दै रहनु भएका, गुन्दै रहनु भएका सम्पूर्ण प्यारा श्रोताहरू, म रुद्रनिधि तिवारीको न्यानो अभिवादन। पुराना पुराना संस्कार संस्कृति नयाँ पिढीमा सार्ने जमर्को गर्दै आएको हो तापनि 21 वर्ष व्यतीत हुँदैछ, तर कतैबाट नयाँ पिढीले आर्जन गरे जस्तो लाग्दैन। जे होस्, झन झन भन्यो झन कठिन पो हुँदै आएको छ। अहिले त आफ्नो धर्मको संरक्षण गर्नुपर्छ भन्यो, डलरले कलर लिन आफ्नो योजना बढाउँदैछ। समाज उतै पो पर्दैछ कि विदेशबाट नेपाल भित्रिएका जाति र धर्मले आपसमा कतै भोलि द्वन्द्व त मचाउँदैन देशमा? बन्धु बान्धव स्वधर्मी नबसेको देशमा नबस्नु है भनी नीतिले बताएको छ। सबै विदेशिएका छन्, विदेशै खाली भयो। सहर बस्नेले त न पत्याउलान्, तर गाउँ त खाली नै छ। हजुर, अब त गुवारै लाउनु पर्दा पनि कुआउला र घर हेर्दा दरबार जस्ता छन्, व्यवहार तरबार जस्तो छ। बार्दली माथि बाँदरको हुलले बास बहन रोमाएको छ, भन्छन् उसको तगिदिरले त्यही कमायो। त्यस्तै मार्ग समायो, पुच्छरमा आगो सल्काएर लङ्का पोलेको बाँदर आज पहरो रुख छोडेर घरमा बसेको भयो है गाँठे। यो हुन त नपत्याउला कसैले, तर गाउँमा पस्नु पर्छ, हेर्न पर्छ, देखिन्छ प्रस्तै। कुन त माई भाङ खाई, कुन कता कति लगाएको खेती पनि सत्यानाश पारेपछि सहरतिरै रोजगारी खोज्न मानव धाइसक्यो। कोही कोही धनाढ्यहरू अझै अन्धभक्त बनेर आहार बाँड्न सोख देखाउँदैछन् बाँदरलाई। हरेर यिनैले ठेक्का लिएर पालिदिए त हुन्थ्यो नि। हिन्दू धर्मको देशलाई धर्मनिरपेक्ष लेखेपछि पनि संकल्प विहीन नेता अघि नै सरिरहेका छन्। फेरि आज बोलेको कुरा भोलि नै बिर्सँदा सर्वसाधारण जनता अझै अन्दोलमै छन् त। कुनै पनि नेताले भोटको खेती छोडेर नीति र कानून सम्मत हिँड्न र हिँडाउन पाए सर्वसाधारण जनता अझै सुधिन पाउँदा हुन्। यी सबै चिन्ता नेतृत्वकर्तालाई हुनपर्ने हो। जसले पनि संविधानमा टेकेर नीति नियम बनाउनु पर्ने हो त्यो भने दल पिछे फरक फरक देखिन्छ त, अनि दलको बेग्लै संविधान त छैन होला। यस्तो भेटिन थाल्यो अहिले त परम्परादेखि माने जानी आएका धर्म ईश्वर देवी जे जसो भने पनि हाल आएर फरक फरक हुन थालेका छन्। हामी धेरैले पञ्चायन देवता पुज्ने गर्छौ, विष्णु शिव देवी गणेश पञ्चायन मान्छौ, तर त्यहाँ पाँचवटा देव देवता जता जता राखे पनि आखिर हाम्रा भगवान भगवती त्यही भित्र पर्छन्। तिनको बिहान र बेलुका पूजा आरती हुन्छ, अनि त ओम शान्तिका सम्प्रदाय सेता वस्त्रमा शोभायमान छन्। शिव मात्र ईश्वर हुन् भन्छन्, अरू जान्दै जान्दैनन् र मान्दै पनि मान्दैनन्। श्री कृष्ण प्रणामीहरू राधे राधेले सम्बोधन गर्ने, श्री राम र कृष्णमा पनि रामलाई पछि पार्ने वस्त्र स्थान र गुरु अनुरूप फरक फरक पनि देखिएको छ। अरूको खाने भाँडा बर्तन माझेर पनि सोखिन्न रे, उनीहरू भन्छन्। एक सम्प्रदायले अर्कोलाई किन सम्मान देख्दैन, हेला गर्छ। हामी मात्रै चोखा हौं, हामी मात्रै ठिक हौं। हाम्रा धर्म ग्रन्थ श्रीमद् भागवत गीता रामायण कृष्ण चरित्रले भनेको भन्दा त्यहाँको फरक व्यवहार पाइन्छ अहिले। के धार्मिक गुरुहरू पनि
एउटै सिद्धान्त नीति नियममा बाँधिन पर्दैन र विष्णुका दश अवतार पनि युग युगमा फरक फरक अवतार भएको पाइन्छ। मत्स्य कुर्म वराह नृसिंह चार अवतार सत्य युगमा भएको थियो। त्रेता युगमा परशुराम र राम दुई अवतार भयो। त्यस्तै द्वापर युगमा श्री कृष्णको मात्रै एउटा अवतार थियो। चलले कंसलाई वध गराएर शान्ति दिलायो, महाभारत घटायो। कलियुगमा भने बौद्ध र कल्की अवतारको उल्लेख छ। बुद्ध मारिएहरू बुद्धको यो कुरालाई केही फरक ढंगले हेर्ने र व्याख्या गर्ने गर्छन्। त्यो बाहेक सिख लगायत अन्य गुरूहरूले बेग्लै व्याख्या गरी आफ्नै मार्गमा लाग्न आफ्ना चेलाहरूलाई उपदेश गरेको पनि पाइन्छ। यसरी फरक विचारबाट साधारण दिमाग खलबल ल्याउने काम नभई हिन्दूको एउटै बाटो निर्दिष्ट हुनु पर्यो भन्दै विश्रामको लागि यो एउटा गीत।

0: हजुर
1: आजकल यातायातको राम्रा नराम्रा बाटाघाटा बनेका छन् त कुनै पालिका वा वडा कार्यालयसँग मोटरको आतेजाती व्यवस्था गराउने त्यस्तै अरूसँग संस्थाद्वारा पनि आआफ्ना टोली मिलेर जनकपुर मुक्ति क्षेत्र स्वर्गद्वारी हलेसी महादेव पशुपति दक्षिणकाली नृसिंह धाम सल्यान बिन्दवासिनी बेनी तातोपानी कुण्ड बागलुङकाली गलेश्वर बाबा मौला काली देवघाट जस्ता तीर्थस्थल एवं देवदेवी मन्दिरको यात्रा गर्ने मोटरमै नाचगान उतै पिकनिक गर्नेहरूको संख्या बढेको छ। आफ्नो जग्गा जमिन बाँझो छ, खेतीपाती कोही गर्दै गर्दैन, कसै कसैले गरे पनि बाँदरले सखा पार्ने हुँदा धेरैले छोडेको अवस्था छ अहिले नेपालमा। आफ्ना नजिकका कालिका मालिका राम कृष्ण मन्दिरमा ढोका खोल्दैनन्, अहिले छोडिसके बन्दैछन्। पूजा पाठ त नभन्दा नै हुने भयो। गाउँको जोगी भारमारा टाढाको जोगी सिद्ध भन्ने भनाइले साकार रूप लिए जस्तो छ। भगवानको भक्त बन्नलाई केले छेक्छ, केले रोक्छ हामीलाई? हातमा एउटा फूलको थुङ्गा लिएर ध्यान दृष्टिले देवदेवीको स्मरण गर्न सकिन्छ नि, होइन र? तर त्यो कमै पाइन्छ त्यस्तो गर्नेहरू। रमैलाईमा जानुपर्ने देउता खोल्न, तागतदार नाच्ने कोही पाकाहरू गाउने बजाउने गरेको भिडियो मात्र देखिन्छ अहिले मोबाइलमा। घरमा एक्लै पनि नाचेकै टिकटक छ। सामूहिकमा त को पुरुष को महिला सबै नाचेकै छन्। पोसाक एउटै नचाहे त्यस्तै कसले कसलाई छुट्याउन सक्छ र? सकिँदैन। खेतीपाती पशुपालन किसानलाई त यस्तो स्वतन्त्र भएर रमाउने समय मिल्न नपर्ने हो। एक रङका टोपी एकै रङका साडी ब्लाउजमा चिन्नै नसकिने पाण्डव र गोपिनी जस्ता हाँसेकै नाचेकै देखिन्छन् जता हेरे उतै। के यो सत्ययुग आउन लागेको हो कि कलिले व्याप्त बनाएको हो? त्यो त भगवानले जानोस्, हामी के जान्ने। खोलिएका होम स्टेहरूमा स्वागत सत्कार लिने र नाच आदि हेर्न जानेहरू पनि त्यतिकै देखिन्छन्। हरेक आइटममा 1500 घटीमा फूल लगाउने, त्यहाँ भन्दा थोरै लगाउनेको इज्जत नरहने रे। यसो हेर्दा जो जो बाहिरिए भित्र भएको जनसंख्या पनि कोही भन्दा कोही कम्ती देखिँदैन। यिनीहरूले मनाएका चाड कल्याण भोज भतेर पार्टी प्यालेसको प्लेट सिस्टम देख्दा हामी पनि प्रगतिको चरम सीमामा पुगे जस्तो आभास हुन्छ। व्रत बन्द गर्छन्, जनाइ लाउँदैनन्, गुनियो चोली भनेर लखौं खर्च गर्छन्, लिडी कट्टु लाएर छोरी हिँड्छन् सड़कमा। पढे कुनेका सहर बजार घुमेकाले कति बुझेका छन्, तर अनपढ गरीब त वालै परेर हेर्न बाहेक अरू केही पनि छैन। श्रोता, यतिखेर आज आएर जात भात सम्झने त असम्भव नै भयो, त्यो पनि गयो। तर कतै खाएको ढिँडो र साग अर्ग्यानिक हुने रे, त्यही घरमा खाँदा लुकाएर खानु पर्ने देखिन्छ। के हो यस्तो चाल? यो हामीले कस्तो संस्कार संस्कृति भित्र्याउँदैछौ? अहिले हाम्रा सन्तानले भोलि के देखेर के सिक्लान् र आफ्नो परम्परा कायम कसरी राख्लान्? ए, एउटा तिरालोको बाटो छ। पुर्खाले गरिआएको देव कार्य पितृ कार्य पनि संशोधित भए पनि गर्नै परेको देखिन्छ। फेरि चटक्क छोड्न पनि नसक्ने विधि विधानले गर्ने आँट जागरण पनि नआउँदा आफैलाई उदेक र अचम्म लाग्नु स्वाभाविकै भइसक्यो। अनि त यसरी हामी र हाम्रा सन्तानको भविष्य बन्ने कुरामा सबैले चिन्ता मानेर हाम्रो परम्परा सुधार गर्दै देशको खेत पायो जस्तो छ अथवा पाखो रेखो जे छ त्यही तर्फ आधुनिक कृषि तर्फ लाग्ने बानी र सरकारले वातावरण मिलाउने मोती र गति लागोस्। यत्रो खडेरी पर्दा पनि तल्लो गरामा जोर्दी मर्स्याङ्जी किसेती हिँडेका छन्, उपल्लो गरामा गोरु अड्याएर ट्याक्टर रोकेर भगवान तेरो खोप्रामा डढेलो लागेको पानी परेन भनेर खेत रोप्न पाइएको छैन। यो सरकारले हेर्न पर्दैन? यो सरकारमा विज्ञहरू भत्ता खाएका छैनन्, छन् नि। यसैले यतातिर ध्यान सरकारको पनि जाओस् भन्दै विश्रामको लागि यो एउटा गीत।

लौ त श्रोता गन्थन र मन्थन गर्दा गर्दै समयले नेटो काटेको संकेत प्राविधिक भाइबाट प्राप्त भएको छ। गत हप्ता सोधिएका दुईटा गाउँ खाने प्रश्नको उत्तर भेलाउने तर्फ छु। है त प्रश्न नम्बर एक, यता मुख उता कान, उता मुख यता कान, देख्नु सुन्नु होस् नहोस् दुवै तर्फबाट भना भन्के हो? टेलिफोन गरे त होला नि। प्रश्न नम्बर दुई, यही मेरो ढिकी, यही मेरो कोल, यही मेरो जाँतो सिपीको खोल, के हो? दाँत हो दाँत। सही उत्तर पठाउने नेत्रबहादुर केसी बेनम्बा एघारलाई धन्यवाद। यस्तै गरी आगामी हप्ताको लागि दुईटा गाउँ खाने प्रश्न अघि सार्दैछु। भाइ बहिनीहरू कलम र कापीमा सलबलाउनु भएकै होला। प्रश्न नम्बर एक, पूर्वका दाजु पश्चिममा भाइ बस्छन् दुवै भेट नपाई के हो? पूर्वका दाजु पश्चिमका भाइ बस्छन् दुवै भेटै नपाई के हो? प्रश्न नम्बर दुई, पाखुरा छन् पन्जा छैन जीव छ टाउको छैन के हो? पाखुरा छन् पन्जा छैन जीव छ टाउको छैन के हो? लौ त श्रोता, आगामी शनिबारभित्र सुझाव र उत्तरको आशा राख्दै अहिलेलाई भने हाम्रो शैली हाम्रो संस्कृतिको तर्फबाट म रुद्र निधि तिवारीलाई साथ दिने विदा स्वीकृत गरिदिनुहोस् र धैर्यताले सुन्ने श्रोता र प्राविधिक भाइलाई सँगै धन्यवाद दिँदै मर्स्याङ्गदी एफएम सदा सुन्दै गर्नुहोला। जय हो।

0: खानेपानीमा हानिकारक जीवाणु फेला उमालेर मात्रै पिउन विज्ञको आग्रह।
1: पानीमा कोलिफर्म भेटिनु भनेको चाहिँ दिशा पानीमा मिसियो भन्ने कुराको संकेत हो होइन। एउटा त बुहान सफा गर्ने कुरा छँदैछ, उमाल्नु पर्यो कम्तीमा पनि 5 मिनट जति उमाल्ने हो। दोस्रो विषय भनेको चाहिँ पानीमा क्लोरिन हाल्ने।
0: निजी क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्न सरकारको नयाँ रणनीति। देशभर मानसिक स्वास्थ्य अभियान सञ्चालन गरिँदै समता शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयको माग।
2: खारेज जारी शिक्षा नियमावली 10 संशोधनका केही व्यवस्थाप्रति निजी शिक्षा क्षेत्रको गम्भीर ध्यान आकर्षण भएको छ।
0: र विश्वकप फुटबलमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा। इंग्ल्याण्ड T20 वरियताको शीर्ष स्थानमा, भारत दोस्रोमा झर्यो।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: नगर प्रहरी अनुपस्थित हुने बित्तिकै काठमाण्डुको न्यू रोडका फुटपाथमा फेरि सड़क व्यापारीले भरिनु व्यवस्थापनको कमजोरी मात्रै होइन, नागरिक चेतनामा पनि प्रश्न उठाउने विषय हो। सार्वजनिक फुटपाथ पैदल यात्रीका लागि हो, स्थानीय व्यापारका लागि होइन। महानगरले अभियानमुखी होइन, निरन्तर अनुगमन र दीर्घकालीन व्यवस्थापनमा जोड़ दिनुपर्छ, ताकि सड़कको व्यवस्था व्यक्ति होइन सुदृढ प्रणालीले चलाउनेछ।
4: आज राति र भोलि सोमबार पूर्वी क्षेत्र तथा मधेसका केही स्थानमा भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्र तथा मधेस सहित केही तराई क्षेत्रमा आज र भोलि भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। यस्तै महाशाखाले काठमाण्डु उपत्यका सहित 23 जिल्लामा आज बाढ़ीको जोखिम रहेको भन्दै नदी र खोला आसपासका वासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार काठमाण्डु, भक्तपुर, ललितपुर, काभ्रे मा बाढ़ीको उच्च जोखिम तथा पाँच थर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलडुंगा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्लामा साना नदी र खोलामा पानीको बहाव उल्लेख्य बढ़न सक्ने र आकस्मिक बाढ़ी आउन सक्ने सम्भावना छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मनसून जन्य जोखिम बढ़ेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्दै एडभाइजरी जारी गरेको छ। प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी किनारमा नजान र मौसम सम्बन्धी सूचना नियमित रूपमा पालना गर्न आग्रह गरेका छन्। समयमै सूचना पालना गरेमा बाढ़ी पहिरो र डुबानबाट हुने जनधनको क्षति कम गर्न सकिने प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालाले बताउनुभयो।
5: आज राति अनि भोलि अलि चाहिँ भारी वर्षा पूर्वतिर र केही मधेसका केही क्षेत्रहरूमा चाहिँ पर्छ भन्ने जुन एडभाइजरी हामीले जारी गरेका छौँ, त्यस अनुसार अनि हामीले अहिले चाहिँ सतर्क रहने भनेर हामीले हामी टोटल हामी मनसुनकै तयारीकोमा छौँ। अहिले हाम्रो अपिल के भने, मौसम जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एडभाइजरी चाहिँ अलि राम्रोसँग हेरिदिने र त्यस अनुसार चाहिँ उहाँहरूले आफ्नो आचरण गरिदिनु भयो भने हामी चाहिँ जन र धनको जोगाउने अभियानमा हामी त लागिरहेछौँ, त्यो अभियानमा सहयोग पुग्छ र हामी साँच्चै काम गर्न सक्छौँ भन्ने हाम्रो अपिल चाहिँ।
4: यसैबीच अविरल वर्षापछि आएको बाढ़ीले काँसीको अन्नपूर्ण गाउँपालिका 11 40 घर परिवार विस्थापित भएका छन् भने किमरिङ खोलाको पुल बगाएको छ। पुल बगाएपछि खोला पारीको बस्तीसँगको सम्पर्क पूर्ण रूपमा टुटेको छ। बाढ़ीका कारण स्याउली बजारका 7 होटलमा पानी पसेको छ भने स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ। साथै मोदी खोलामा पानीको बहाव बढ़ेपछि बिरेठाटी क्षेत्रमा बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको पालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले CIN जानकारी दिनुभयो।
6: सामानहरू हटाउन लगाए, एउटा होटेल बगाइहाल्यो, मानवीय क्षति भएको छैन, अब अरू क्षतिहरू भएको छ, भौतिक क्षति भएको छ, मानवीय क्षतिमा हामी जोगायौँ र अब अहिले घान्द्रुक जाने बाटो चाहिँ बिचै बाटो खोलाले बगाएर घान्द्रुक जाने बाटो बन्द भएको छ अहिलेको अवस्था। तिर तिरमा किनार किनारमा होटेल

0: गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि सरकारले परिवारसँग वार्ता अघि बढ़ाएको थियो। सहमति अनुसार पीड़ित परिवारलाई उचित राहत उपलब्ध गराइने, गणेश नेपालीकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण व्यवस्था गरिने, उहाँकी श्रीमतीलाई रोजगारी उपलब्ध गराइने तथा घटनाको निष्पक्ष अनुसन्धान गरिने उल्लेख छ। साथै सहमतिका अन्य बुदा मार्फत परिवारको पुनर्स्थापना र आवश्यक सहयोगका विषय पनि समेटिएका छन्। यसअघि सरकारसँग सहमति नजुटेसम्म परिवारले शव नबुझ्ने अडान लिएको थियो। सिराहाको गोलबजार नगरपालिका सातमा एकै परिवारका तीन बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। गोलबजार सात स्थित पशु बजार नजिक रहेको पोखरीमा नुहाउने क्रममा आज दिउँसो उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय अब्बास खानका 8 वर्षीय छोरा सैफुल शेख तथा 10 र 12 वर्षीय दुई छोरीहरू क्रमश रूबिना खातुन र सबवन खातुन रहेको सही वडाका वडा अध्यक्ष हरेश शरण ठाकुरले सीआईएनलाई जानकारी दिनुभयो। उहाँका अनुसार पशु बजार क्षेत्रमा रहेको खाल्डोमा पानी भरिएर पोखरी भन्दा सोही पोखरीमा नुहाउन गएका बालबालिकाहरू पानीमा डुबेको प्रहरीले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभर मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतनालाई विस्तार गर्ने भएको छ। मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले संघ प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको हो। मन्त्रालयका सचिव विकास देवकोटाले मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख साथै प्रदेशका स्वास्थ्य सचिव र स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा समुदाय परिचालन उपचारमा रहेका बिरामीलाई सहजीकरण वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई परामर्श निगरानीमा जोड़ दिने मन्त्रालयले जनाएको छ। मानसिक स्वास्थ्य सम्बन्धी सेवा र जानकारी सर्वसुलभ बनाउन मानसिक स्वास्थ्य हटलाइन 1166 र हेलो स्वास्थ्य 1115 सहित नजिकका स्वास्थ्य संस्थाका सम्पर्क गर्न सबैमा अनुरोध गरेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
1: संघ प्रदेश स्थानीय तहका सबै स्वास्थ्य हेर्ने निकायहरूले आफूले गरिरहेका मानसिक स्वास्थ्यका कार्यक्रमहरू र अरू साझेदारहरूले गरिरहेका कार्यक्रमहरूलाई व्यापक रूपमा प्रचार प्रसार गर्ने, त्यसलाई सुदृढीकरण गर्ने, त्यसले गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ र सबैको मानसिक स्वास्थ्यको अवस्थालाई सन्तुलित अवस्थामा राख्न सकिन्छ र एक अर्कालाई परेको सुख दुःख सहज रूपमा साटासाट गर्न, त्यसबाट अनुभव गर्न, सहयोग गर्न सक्ने वातावरण सिर्जना र उपचारका लागि आवश्यक पर्ने व्यक्तिहरूले पनि सहज रूपमा उपचार कहाँबाट पाइन्छ, कसरी पाइन्छ, के गर्नुपर्छ भन्ने पाटोमा धेरैलाई बुझाउनका लागि अभियान सञ्चालन गर्न खोजिएको छ।
0: काठमाडौँ उपत्यकाका विभिन्न स्थानको खानेपानीमा स्वास्थ्यका लागि हानिकारक कोलिफर्म र इकोलाई जीवाणु भेटिएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको परीक्षणमा काठमाडौँ, चन्द्रगिरी, किर्तिपुर, दक्षिणकाली र गोकर्णेश्वरबाट संकलन गरिएका सबै नमूनामा दूषित जीवाणु फेला परेको हो। मनसूनका कारण पानीमा स्रोत दूषित भएकाले झाडापखाला, हैजा, टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोग फैलिन सक्ने जोखिम बढ़ेको चिकित्सकहरूले बताएका छन्। सरकारवाला निकायले पानी वितरण अघि क्लोरिन प्रयोग गर्न र नियमित परीक्षण गर्न आग्रह गरेका छन्। जनस्वास्थ्य विज्ञ डाक्टर खेम कार्कीले सर्वसाधारणलाई खानेपानी उमालेर र शुद्धिकरण गरेर मात्र पिउन, सरसफाईमा विशेष ध्यान दिन र पानीजन्य रोगका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जान आग्रह गर्नुभयो।
2: पानीमा कोलिफर्म भेटिनु भनेको चाहिँ दिशा पानीमा मिसियो भन्ने कुराको संकेत हो, होइन? त्यो चाहिँ हामीले कोलिफर्म भेटिनु भनेको दिशा र पिसाबमा, खास गरी दिशामा हुने चाहिँ किराको एउटा इन्डिकेटर हो, भनौँ न, संकेत हो। अब हाम्रो दिशाबाट चाहिँ थुप्रो रोगहरू सर्छ, होइन? झाडापखालादेखि, हैजादेखि, हेपाटाइटिस ए र ई, यो सबै चाहिँ झाडापखालाबाट सर्ने हो। त्यसैले अनि टाइफाइड फिभर, यो सबै झाडापखालाबाट सर्ने रोगहरू भएको हुनाले अब यो रोगबाट बच्नको लागि चाहिँ पानी शुद्धिकरणको प्रक्रियाहरू अप्नाउनु पर्यो। एउटा त मुहान सफा गर्ने कुरा छँदैछ, पहिलो कुरा त उमाल्नु पर्यो, कम्तीमा पनि 5 मिनट जति उमाल्ने हो। दोस्रो विषय भनेको चाहिँ पानीमा क्लोरिन हाल्ने, क्लोरिनको त्यो चाहिँ मात्रा मिलाएर क्लोरिन चाहिँ ट्याङ्कीमा हाल्ने, अब ट्याङ्कीको सप्लाई हो भने वाटर सप्लाईलाई क्लोरिनेसन गर्नु पर्यो। तेस्रो चाहिँ हामीले सोरिस विधि भन्छ, अब त्यो सेतो बोतलहरूमा, प्लास्टिकको सेतो बोतलहरू हुन्छ नि, त्यस्तो बोतलहरूमा चाहिँ राखेर अनि घाममा राख्यो भने पनि, 3-4 घन्टा घाममा राख्यो भने किराहरू मर्छ भन्छ भन्ने हो।

0: वैदेशिक रोजगार विभागले विभागको अनुमति नलिई भारतीय विमानस्थलबाट नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने 159 म्यान पावर कम्पनीलाई कार्यवाही गरेको छ। ती कम्पनीलाई पहिलो पटक सचेत गराएको विभागले जनाएको छ। विभागले 2082 चैतदेखि 2083 जेठसम्म विदेश गएका श्रमिकको उडान विवरण माग गरेको थियो। 1117 म्यान पावर कम्पनी मध्ये 178ले मात्र विवरण बुझाएका थिए। त्यस्तै निजी विद्यालयका चार प्रमुख छात्र संगठन प्याप्सन एन पाप्सन हिसान र अपेनले बजेट मार्फत शिक्षामा लगाइएको 3% समता शिक्षा सेवा शुल्क खारेज गर्न सरकारसँग माग गरेका छन्। आज संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरूले उक्त कर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका हुन्। प्याप्सन अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी विद्यालयले आफ्नै लगानीमा गुणस्तरीय शिक्षा दिइरहेकाले विद्यार्थीमाथि थप करको भार अन्यायपूर्ण भएको बताउनुभयो।
1: निजी क्षेत्रको महत्वपूर्ण योगदानका बावजूद आर्थिक वर्ष 2083-84 बजेट तथा वित्तीय व्यवस्था र हारी जारी शिक्षा नियमावली 10 संशोधनका केही व्यवस्थाप्रति निजी शिक्षा क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको छ। हामीले यस सम्बन्धमा माननीय अर्थमन्त्रीज्यू तथा माननीय शिक्षा मन्त्रीज्यू समक्ष ध्यान आकर्षण गराइसकेका छौं र नेपाल सरकारबाट सरकारको संवेदनको अपेक्षा पनि राखेका छौं।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। फिफा वरियतामा शीर्ष चारमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा पुगेका छन्। आज बिहान सकिएका दुई क्वार्टर फाइनल खेलपछि सेमी फाइनल खेल्ने चारै टोलीको टुंगो लागेको हो। इंग्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई तराईसँगै सेमी फाइनल समीकरण पूरा भएको हो। अब फाइनलमा पुग्न साबेक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डसँग खेल्दा अर्को खेल फ्रान्स र स्पेन बीच खेल हुनेछ। अर्जेन्टिना 3 पटकको विश्व विजेता हो भने फ्रान्सले 2 इंग्ल्याण्ड र स्पेनले 1-1 पटक उपाधि जितेका छन्। पहिलो सेमी फाइनल खेल फ्रान्स र स्पेन बीच मंगलबार मध्यराति 1:15 हुनेछ। त्यस्तै इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल बुधबार मध्यराति 1:15 हुनेछ।
2: Santosi Raul.

0: डडेलधुरा पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा।
1: नयाँ बाल बालबालिकाहरूको जन्म पनि हुने हुनाले यो प्रत्येक वर्ष सबै बालिकाले उमेर बढेका र नयाँ जन्मेकाहरूले पनि खोप पाउने भएर प्रत्येक वर्ष गर्ने गरी प्रचलन छ।
0: बाल बालिकासम्म नियमित रूपमा खोप पुगेको पुष्टि रिपोर्टसँगै समलिंगी महिलालाई समुदायमा स्थापित हुन परिवारको साथ आवश्यक। संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। डडेलधुरा जिल्ला पुनः खोप पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै स्थानीय तहहरूले पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेपछि जिल्लालाई औपचारिक रूपमा घोषणा गरिएको हो।
4: डडेलधुरा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेपछि जिल्लालाई औपचारिक रूपमा घोषणा गरिएको हो। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तोकेका सबै खोप लक्षित उमेर समूहका बालबालिकासम्म नियमित रूपमा खोप पुगेको पुष्टि भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न सकिन्छ। यो सबै प्रक्रिया पूरा गरेपछि डडेलधुरा जिल्लाले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको मान्यता प्राप्त गरेको छ। स्वास्थ्य कार्यालय प्रमुख केशर बहादुर साउद,
5: यो हामीले हरेक वर्ष जिल्ला पूर्ण खोप गर्दै आएको सन्दर्भ हो। लगभग विगत 10-12 वर्षदेखि यो कार्यक्रम निरन्तर रूपले अगाडि बढेको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पूर्ण खोप दिगोपना सुरक्षित निर्देशिका बमोजिम हामीले चाहिँ विभिन्न वडादेखि पालिकादेखि जिल्ला प्रदेश र देश नै हामीले पूर्ण खोप दिगोपना सुनिश्चित गर्ने एउटा जुन चाहिँ लक्ष्य छ सो अनुसार हामी अगाडि बढिरहेको सन्दर्भ हो। अब यो कार्यक्रम सम्मेलन गर्ने सन्दर्भमा चाहिँ अब हामीले घरधुरी सर्वेक्षण गर्नुपर्ने हुन्छ र सम्पूर्ण खोपहरू जुन चाहिँ हामीले चाहिँ के अरे खोप तालिका बमोजिमका जुन नेपाल सरकारले दिँदै आइरहेका नियमित खोपहरू छन् ती सबै खोपहरूको नियमित ढुवानीहरू गर्नुपर्ने हुन्छ र स्वास्थ्य कर्मीहरूलाई तालिम पनि दिनुपर्ने हुन्छ।
4: जिल्लाले यो उपलब्धिलाई निरन्तरता दिएको स्वास्थ्य कार्यालय टोन्दल जनाएको छ। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुको मुख्य उद्देश्य घोषणा मात्र नभई प्रत्येक नवजात तथा बाल बालिकाले समयमै सबै खोप पाएको सुनिश्चित गर्नु हो। यस्तै कुनै पनि बाल बालिका खोपबाट छुट्न नदिन नियमित खोज अनुगमन र समुदायको सहभागिता निरन्तर आवश्यक हुने बताउनुहुन्छ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका खोप सम्पर्क व्यक्ति मेन राजवशी।
6: लक्षित बाल बालिकाहरूले समयमै खोप पाएका छन् कि छैनन् भन्ने कुराको पहिचान हुने क्रमबाट शुरू हुन्छ। त्यो क्रममा बाल बालिकाहरूले खोप पाएका छन् भने उनीहरूको कार्डबाट भेरिफाई खोप कार्डबाट भेरिफाई गर्ने काम गरिन्छ भने खोप पाएका छैनन् भने तिनीहरूलाई निश्चित समय अवधि तोकेर ती बाल बालिकाहरूलाई बाँकिरहेको खोपहरू दिने काम गरिन्छ। यसको शुरूआत स्थानीय तहको ओडा तहबाट शुरू हुने काम हुन्छ भने माथिल्ला निकायहरू त्योभन्दा माथिल्ला निकायहरूले त्यसपछि त्यो गरिएको स्थानीय तहको वार्ड लेभलमा गरिएका कामहरू ठिक छन् कि छैनन् प्रक्रियासँग छन् कि छैनन् त्यसमा बाल बालिकाहरू पहिचान गरिएको ठाउँहरूमा पुनः भेरिफिकेसन गर्ने काम हो त्योभन्दा माथिल्ला निकायहरूले गर्दै जान्छ।
4: जिल्लाका सातवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा पूरा गरेपछि आयोजित विशेष समारोहका बीच जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। प्रत्येक बाल बालिकाले पूर्ण खोप पाउनु उनीहरूको नैसर्गिक अधिकार भएको बताउनुहुन्छ जिल्ला सन्देश समितिका प्रमुख गगनसिंह भण्डारी।
1: जुन प्रत्येक वर्ष यो खोप सुनिश्चितता गर्ने प्रचलन छ र यो किन गरिन्छ भन्दा यो प्रत्येक बालिकाहरूको उमेर पनि बढ्दै जान्छ र नयाँ बालबालिकाहरूको जन्म पनि हुने हुनाले यो प्रत्येक वर्ष सबै बालिकाले उमेर बढेका र नयाँ जन्मेकाहरूले पनि खोप पाउने भएर प्रत्येक वर्ष गर्ने गरी प्रचलन छ। यो भौगोलिक विकटताका आधारले चुनौती छ तर यो सबै स्थानीय तह यसको संरचना के छ भन्दा प्रत्येक वार्डमा खोप व्यवस्थापन समिति छ वार्ड हुँदै पालिकामा पालिका स्तरीय खोप समन्वय समिति छ र जिल्लामा खोप समन्वय समिति भनेर व्यवस्था गरेको छ।
4: खोप कार्यक्रमलाई प्रभावकारी बनाउन योगदान पुर्याएको भन्दै सातवटै स्थानीय तहका एक एकजना स्वास्थ्य कर्मीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। स्वास्थ्य निर्देशनालय डोटीले डन्डा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको प्रमाणपत्र हस्तान्तरण गरेको छ। सागर ताम्रकार, सीआईएन रेडियो आफ्नो फेम डडेलधुरा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अझै पनि पहिचानको खोजीमा समलिङ्गी महिला
7: समुदायको बारेमा चाहिँ परिवारलाई राम्रोसँग जानकारी दिनुपर्छ। जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लू कलर र छोरी भन्ने बित्तिकै पिंक कलर नो।
0: लुकेको पहिचान तर खुल्दै संघर्षका कथा संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
8: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छयो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
9: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 310 खण्डमा छौं। लिंगका आधारमा गरिने विभेदका कारण लैंगिक यौनिक तथा अल्पसंख्यक समुदायले आफ्नो पहिचान खोलेर भन्न सकिरहेका छैनन्। कानून कार्यान्वयनमा कमजोर हुँदा यस्ता समुदायले पहिचानका लागि घर परिवार र समाजसँग लड्नुपर्ने बाध्यता रहिआएको छ। यस्तो अवस्थामा उनीहरू मानसिक तथा शारीरिक रूपमा कमजोर बन्दै जाँदा उनीहरूलाई कस्तो परामर्श आवश्यक पर्छ, हामीले मितिनी नेपालका सरिता केसीसँग कुराकानी गरेका छौं।
7: विवाहको परिभाषा त अहिले पनि त्यही नै छ। विवाह भनेको महिला र पुरुषको विवाहलाई मात्र मान्यता दिएको छ राज्यले, तर जबसम्म त्यो विवाहको परिभाषा परिवर्तन हुँदैन तबसम्म हाम्रो समुदायको विवाहलाई चाहिँ पूर्ण रूपमा प्राप्ति भन्न चाहिँ हामी भन्न चाहिँ सक्दैनौँ। तर एउटा चाहिँ सर्वोच्च अदालतले चालेको एकदमै पोजिटिभ कदमको रूपमा चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ लिएको छौँ। किनभने अब विवाह भनिसकेपछि त्यहाँ सम्पत्तिका कुरा आउलान्, डिभोर्सको कुरा आउला, बच्चा ग्रहणको कुराहरू आउलान्, त्यो कुराले चाहिँ जुन अस्थायी अभिलेख रहने गरी विवाह दर्ताले चाहिँ पूर्ण रूपमा प्राप्त
10: म अझै पनि यहाँलाई त्यो द्वन्द्वको विषयमा, विचारको द्वन्द्व, आफूले आफूलाई पहिचान गर्ने कुरा, म के हो भन्ने कुरा जुन द्वन्द्व हुन्छ नि, त्यो समय अवधिभरमा चाहिँ कसरी चाहिँ आफूलाई व्यवस्थापन गर्ने
7: हो? एउटा चाहिँ जस्तो पहिला आउँदाखेरि त बाइसेक्सुअल नै भनेर आएको थिएँ, किन भन्दाखेरि त्यो भावना थियो, व्यक्त गर्ने ठाउँ थिएन, सोध्ने व्यक्ति कसलाई सोध्ने, मेरो टिचरहरूले मलाई भन्थ्यो कि भन्थेन, अनि मेरो आमालाई त्यो कुरा थाहा थियो कि थिएन, मेरो समुदायलाई थाहा थियो कि थिएन भन्ने कुरा मनमै गुम्सिरहेको थियो। फर्चुनेटली मैले समुदायकै साथीहरू भेट्ने मौका पाएँ र संस्थासँग जोडिँदै आउँदाखेरि आफूले आफूलाई बुझ्ने मौका पाएँ। मनमा क्वेसन चाहिँ थियो, त्यो गाँठो चाहिँ थियो, फुकाउन चाहिँ सकेका थिएन, भनौँ कि नभनौँ भन्ने त्यो मन र दिमागको द्वन्द्व त थियो। फेरि मेरो खुलिसकेपछि मेरो परिवारले के भन्ला मलाई भन्ने त्यो एउटा पनि थियो नि त। अब त अहिले एउटा स्टेजमा पुग्यो, एउटा उमेर भइसक्यो, अब त घर परिवारले निकाल्दै भयो नि हस् हजुर भनेर आफू बस्नु पनि सक्ने त्यतिको क्षमता उहाँले आफूले आफूलाई बनाए। त्यही भए हुँदाखेरि चाहिँ जस्तो कतिजनाको चाहिँ इभन अहिले पनि हाम्रो संस्थाको पेजमा मेरो चाहिँ एकदमै मिल्ने साथीको बहिनी या भाइ यस्तो छ, तर हामीलाई पनि अचम्म लाग्छ के होला भने पछि बुझ्दै जाँदाखेरि गर्दाखेरि उहाँले आफ्नै कथा भनिरहनुभएको हुन्छ क्या. अनि हामी सोच्छौँ एकछिन उहाँको नम्बर दिनुहोस् न त हामी कुरा गर्छौँ. हामी एकदमै गोपनीयता हुन्छ, तपाईँ संस्थामा आउन सक्नुहुन्छ होइन, बाहिर कतै भेटौँ भन्ने तपाईँलाई लाग्छ भने पनि
10: हामी भेट्छौँ
7: अरू भनेर हो. अनि हामी सोच्छौँ किनभने कहिले पनि हाम्रो काउन्सिलिङमा चाहिँ तिमी यही हो भनेर चाहिँ हामी भन्दैनौँ कसैलाई पनि. कम्युनिटीको बारेमा हामीले सम्पूर्ण जानकारीहरू दिन्छौँ. तपाईँले के महसुस गर्नुहुन्छ तब मात्र तपाईँले व्यक्त गर्नुहोस्. किनभने मेरो केसमा पनि म आफूले लामो समयदेखि रिसर्च गरिरहेको थिएँ. किनभने कतिवटा रिसर्च पेपरहरू पनि हेरे लेस्बियनहरूले पहिला आफूले आइडेन्टिफाई गरेर खुलेर आउन नसक्ने भएको हुँदाखेरि चाहिँ बाइसेक्सुअल भन्दो रहेछ, पछि चाहिँ लेस्बियन भनेर आइडेन्टिफाई गर्ने त्यो पनि रहेछ होइन. अब कतिजना लेस्बियन भन्नेहरू पछि ट्रान्समेन भनेर आइडेन्टिफाई गर्नुभएको पनि हुन्छ. सुन यो आफ्नो जेन्डरको बारेमा आफ्नो पहिचानको बारेमा चाहिँ कतिजना चाहिँ आफूले आफूलाई नै चाहिँ रिसर्च गरिरहनु भएको हुन्छ होइन. सो अनि त्यसपछि होइन अब म यही हो भनिसकेपछि तब मात्र व्यक्त गर्नुहुन्छ पछिल्लो समयमा. त्यही भएर म आफूले चाहिँ यसरी व्यक्त गरेको न त पहिला त म के भन्नु होला क्वेसन थियो कि.
10: यसमा अब ढुक्कसँगले व्यक्त गर्नको लागि चाहिँ आर्थिक रूपमा आफू सबल भयो भनेदेखि
7: हाम्रो ट्याक्स र भोट मात्र राज्यले लिने हुने हामीले त्यो दिने कि नदिने भन्ने कुरामा सोच्नु पनि पर्ने हुने कति धेरै अवस्थाहरू छ क्या. किनभने त्यो लेन्सबाट राज्यले पनि त हेर्नु त पर्यो नि त. हामी एज अ सिटिजनको रूपमा हामीले चाहिँ हाम्रो सम्पूर्ण कर्तव्य पूरा गर्ने, तर जब राज्यको पालो आउँदाखेरि चाहिँ तपाईँहरूको तथ्याङ्क छैन, यो छैन, त्यो छैन भन्ने त भएन नि. ट्याक्स लिँदा पनि त्यही भन्नु सक्नुपर्छ नत्र भनेदेखि.
10: हामी लगभग कुराकानीको अन्त्यतिर आइसकेका छौँ. अन्त्यमा मुख्य कुरा भनेको परिवार भयो, परिवारले साथ दियो सपोर्ट गर्यो भनेदेखि यी सबै तमाम कुराहरू चाहिँ सुन्नेमा झर्न नि सक्छ होइन. के गर्नुपर्छ परिवारले चाहिँ?
7: एउटा चाहिँ किनभने यो समुदायको बारेमा चाहिँ परिवारलाई राम्रोसँग जानकारी दिनुपर्छ. जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लु कलर र छोरी भन्ने बित्तिकै पिङ्क कलर, नो छोरा भन्ने बित्तिकै ट्रक र गन अनि छोरी भन्ने बित्तिकै डल्लिएर जाने प्रविधि चाहिँ त्यो हामीले अन्त्य गर्नुपर्छ. र छोरी भनिसकिसकेपछि आफ्नो हिसाबले छोरीको चाहिँ जुन बर्थ साइन र फिमेल भन्छौँ हामीले, छोरीको यौनाङ्ग लिएर जन्मिने बित्तिकै ऊ छोरी नै हुन्छ भन्ने चाहिँ हुँदैन. उसले भोलि गएर ट्रान्समेन भनेर आइडेन्टिफाई गर्न सक्छ र छोरा भनेर जन्मिसकिसकेपछि ऊ भोलि गएर ट्रान्स वुमेन भनेर आइडेन्टिफाई गर्न सक्छ भन्ने कुराहरू पनि बुझ्नु चाहिँ एकदमै धेरै आवश्यकता छ. एउटा चाहिँ मेजर चाहिँ परिवारले चाहिँ यो समुदायले नबुझेको कारण अनि समुदायले के अरे समाजले के भन्ला भन्ने त्यो पिरलो छ. सो समाजले त जे नि भन्छ, पैसा धेरै कमाउँदा पनि कहाँबाट कमायो भनिन्छ, पैसा थोरै कमाएर गरिब हुँदाखेरि पनि के चाहिँ गर्यो भन्ने हुन्छ. समाजको काम भनेको क्वेसन नै गर्ने हो र क्रिटिसाइज नै गर्ने हो. सो सबैले आन्सर दिन पनि सम्भव हुँदैन. सो फ्यामिलीले एक्सेप्ट गरेको समुदायको व्यक्तिको अवस्था र फ्यामिलीले एक्सेप्ट नगरेको व्यक्ति नगरेको समुदायको अवस्था एकदमै फरक छ. किनभने जब परिवारले स्वीकार गरिसकेपछि ऊ समाज र राज्यसँग लड्न सक्ने क्षमतावान हुन्छ. जब परिवारले स्वीकार गरेन भनेदेखि ऊ बुवा आमा हुँदा पनि टुहुरो भएर चाहिँ बाँच्नुपर्छ क्या. कतिजनाले रोएर भन्छन् दिदी आमा बुवा छ तर म एकदम टुहुरो जस्तो लाग्छ भनेर. उनी त्यो कथाहरू सेयर गरिरहँदाखेरि मनमा एकदम बित्छ क्या. हामीले फ्यामिली काउन्सिलिङ पनि गर्छौँ, प्रोग्रामहरू पनि गर्छौँ. अनि एक्सेप्ट नगरेको परिवारले एक्सेप्ट गरेको परिवारले कुरा गरिदिनुहोस् तपाईँहरूले भनेर पनि भन्छौँ हामीले. त्यो सहजीकरण चाहिँ हामीले गर्छौँ. र अर्को चाहिँ पाठ्य पुस्तकमा पनि परिवार भनेको चाहिँ परिवारको फोटो चाहिँ हजुरबा हजुरआमा बुवा आमाको मात्र नो. अब समलिङ्गी महिलाको पनि परिवार हुन्छ र या भनौँ एलजीबीजीआई समुदायको पनि परिवार हुन्छ भन्ने त्यो चित्रहरू पनि हामीले राख्नुपर्छ. स्कुलका बच्चाहरूलाई पनि यो विषयवस्तुमा जानकारी गराउनु पर्छ भन्ने कुराहरू चाहिँ एकदमै आवश्यकता छ. र राज्यको निकायबाट हेर्ने हो भने चाहिँ भेदभाव गरेको खण्डमा परिवारै किन नहोस् उनीहरूलाई पनि दण्ड सजाय र जरिवाना चाहिँ दिनुपर्छ. किनभने उसले पनि त्यो बच्चाको पनि आफ्नो रहर हुन्छ, इच्छा हुन्छ, खुल्ला रूपले बाँच्न पाउने अधिकार हुन्छ. एउटा बच्चाको अधिकार चाहिँ परिवारले पनि हनन गर्न चाहिँ पाउँदैन. किनभने आमा बाबा हुँदा हुँदै पनि उसले टुहुरो भएर चाहिँ बाँच्न पाउने चाहिँ उसको अधिकार चाहिँ होइन. सो ऊ जे हो त्यसलाई चाहिँ स्वीकार गर्न सक्ने एउटा वातावरण चाहिँ हामीले बनाउँछ.
9: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईवीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला. आउने साता तपाईँको प्रश्नको उत्तर खोजौला. साझा खबरमा हाम्रो पालो आजलाई यति. अब तपाईँको पालो.
0: सिराहामा पोखरीमा डुबेर एकै परिवारका तीन बाल बालिकाको मृत्यु भएको छ। कास्कीमा बाढ़ीका कारण 40 परिवार विस्थापित भएका छन्। आज राति र भोलि कोशी र मधेसमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेको छ। 23 जिल्लामा बाढ़ीको उच्च जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गणेश नेपालीको परिवारसँग सरकारको 9 बुधे सहमति भएको छ। अनुमति बिनै भारतीय विमानस्थलबाट श्रमिक पठाउने 159 म्यान पावर कार्यवाहीमा परेका छन्। काठमाडौँको खानेपानीमा हानिकारक जीवाणु फेला परेको छ। उमालेर मात्रै पिउन विज्ञले आग्रह गरेका छन्। निजी क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्न सरकारको नयाँ रणनीति जारी भएको छ। देशभर मानसिक स्वास्थ्य अभियान सञ्चालन गरिँदैछ। समता शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयको माग रहेको छ। र विश्वकप फुटबलमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा प्रवेश गरेका छन्। इंग्ल्याण्ड T20 वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत दोस्रोमा झरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद।
11: एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक, टेक द डिफरेंस, फील द एनर्जी।
11: एक्सट्रीम

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साक्षर तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: Mania Extreme Energy Drink.
1: 하이네 쿠시, 케이 한쪽. 아까부터 전에 푸르디르 라스워스터 데크스다.
2: 하니타 카스테 케이 하이나 디디. 람중 에그로비 컨산 द्वारा 우트파딧 수드다 람중 마하. 비하나 벨루카 다이닉 에킥 삼차 하니가 데크스.
1: 아니 마하사이 수드다라 아르가닉 네 홀라라.
2: 호니 디디. 람중 마하다. 1350 미터 우사이마. 아프네이 펌마 정갈리 스로드바타. 우트파딧 카티키 아르가닉 마하호.
1: 마하바이크 어루 키케 파인스데 해.
2: 대하타 जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: नमस्कार भाउजू यसपाली त मकै निकै राम्रो उत्पादन भएछ
5: नमस्कार बाबू मकै त राम्रै भयो बरु यो मकैलाई किरा लाग्नबाट कसरी जोगाउने भनेर चिन्ता लागिरहेको थियो बेलैमा प्राविधिक बाबू आइपुग्नु भयो
4: हो नि भाउजू मकैमा घुन अंगोमोइस ग्रेनमोथ खप्रा खप्टे पुतला र मुसाको डर हुन्छ नि
5: बाबू यी सबै थोकबाट कसरी जोगाउने होला
4: चिन्ता लिनु पर्दैन भाउजू त्यसका लागि मकैको घोगा परिपक्व भएपछि मात्रै टिप्ने सफा मैदान वा म्याटमा सुकाउने त्यसपछि सुकिसकेको मकैलाई स्थानान्तरण गरेर मुसा गाडको प्रयोग गर्ने अनि भाउजू 100 केजी मकै बराबर एक चक्की जिंक फोस्फाइट राख्ने अनि प्रति बोरा 50 ग्रामका दरले एक्लेटिक गोल्ड धुलो पनि प्रयोग गर्न सकिन्छ
5: ल बाबु बेलैमा आउनु भयो राम्रै भयो अब म तपाईले भने जस्तै गर्छु
3: सार्वजनिक हितका लागि कृषि ज्ञान केन्द्र लमजुङ
6: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईको जीवन हेरचाहको साझेदार हामी बन्ने छौं तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकी सेवामा एचडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दर बजार
3: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
6: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
3: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरंग तथा बहिरंग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
6: एचडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664041123 4021424 मोबाइल 9841454048

0: Siphonia. Extreme energy drink.
1: बिस्तारै बिस्तारै लु बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ, एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे नि आमा, आया नि आया।
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
8: समिच्यो चौदह के में बोधे लोटी पर दीरो बहने ने विवरण पी भी है मुई खाता लिखे हमरो
9: खाई खाई बहु कोई लोटरी भर दिलवा
10: आई समझो लोटरी पर दू छाता ही गुदी
9: भर दी आ भर दी बा लोटरी खाली पर दिन बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बनी खाई बिस्ता खाई मई विश्वास आनन फोन खाले पनी आप ही विवरण खाई मई आपिन खबर बनी वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बनी आरी
11: सतर्क
12: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेदरी जारी सन्देश
13: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
14: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
15: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका शैली तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-520-209।

0: हेर माले
1: ए छोरी त्यो पानीमा राखेको रेडियो ले त बा
2: हुन्छ हुन्छ हुन्छ

0: कति राम्रो गीत बजेको मनै हर्रब हो। ए केटा केटी हो आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिनँ कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोपाइटर दीपक पौडेल, बेसीचार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लन खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट न URL चेक लन आख्याब घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परेमो नुई तोय तारी शङ्ख लैदी विषा ब्याङ्गरी यही मरी तुरन्त खबर लन
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: extreme energy drink.
1: Hello?
2: Hello?
1: म हजुरको बैंकबाट बोलेको. तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ. मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु.
2: हुन्छ हुन्छ, पठाउँ है. ए नानी छोरी.
3: हजुर.
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी.
3: लु दिन त. हेलो, भन्नुहोस् त.
1: हेलो हजुर.
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले. मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने.
2: ए नानी, के भने रहेछ? के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ.
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं.
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ.
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
1: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
3: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
3: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
3: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856426247।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
6: जय श्री राम, जय श्री राम।
7: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
6: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
7: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
6: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
7: हो नि भाउजू।
8: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
9: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
8: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
9: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
8: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
9: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, बेसीसर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 9846595074 र 9806568574।
10: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
11: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
12: हो र?
11: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
12: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
11: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
12: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
11: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
14: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
14: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 N4 लेभलको विशेष तयारी कक्षा।
15: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
14: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
15: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
14: सम्पर्क नम्बर 066590299, मोबाइल नम्बर 9856602900।

0: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841454448।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: समीचो 14 के में बोदे लोटी पर दीरो बैंगे ने विवरण पी भी है मुई खाता दिखे हमरो
1: खाई खाई बहु कोई लोटर भर दिलवा
2: आंगी समीचो लोटी पर दीऊ छापताई गुरी
1: भर दी आ भर दी लोटर खले पर दिम बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खने बने खाई बिसा खाई मई विश्वास आनन फोने खले पनि आफै विवरण खाई मई आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आफै बने आरी
0: सतर्क सनात छजिर देख्या बसैना
2: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीका लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
5: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9542-13236 र 9540-00-59261।

0: ढिलाइ दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
6: सम्पर्क मोबाइल नम्बर 9857013375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
5: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
4: थप जानकारी लागि सम्पर्क 066-590-999 98477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
6: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
7: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र

0: बीए प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू, पर्याप्त सुविधा सहित आफ्नै भवन,
0: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
1: छात्रवृत्तिको व्यवस्था,
0: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
1: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656-93-495।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर 7 भीमसेनथान चोक, फोन 0665-20-120, मोबाइल 98460-77-745।
6: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
7: हेर्नु माले, ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।
8: हुन्छ हुन्छ हुन्छ।

0: कति राम्रो गीत बजेको मनै हर्र भयो। ए केटा केटी हो आ त आओ, यो रेडियो त मैले चिन्नै सकिनँ कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत नेपाल मेरो।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: चौधरी एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्कर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्कि निल पर्दिमो न्यो तने सतर्क तना ठगरिक्या बचेना सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर बम्बा विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
7: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
8: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
7: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
8: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
7: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
8: यस्तो विवाह स्वत बदर हुन्छ।
7: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
8: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
7: बाल विवाहका गम्भीर असरहरू,
8: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
7: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
8: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
7: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
8: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
7: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
8: के हाम्रो पहिचान यही नै हो त?
7: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
8: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
7: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
9: बाल विवाह नगरौं, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गरौं।
7: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
10: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
11: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
10: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
11: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौँ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौँ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौँ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौँ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौँ।
12: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौँ, स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।
13: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।

0: California.
1: Extreme energy drink.
2: Extreme energy drink. Time check. अहिले ठीक 10 बजेको छ.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: आदरणीय श्रोता अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ. अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ. हवस् त आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्. भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ. शुभरात्री.

0: ढाका जालो
1: झोरले
0: लास्तो फ्याकुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।